0: सुन्नुहुन्छ र त्यो मनसुनको तयारी हामी कसरी गरिरहेको छौँ भन्ने सन्दर्भमा आज छलफल थियो। अब यसपालिको पूर्वानुमान चाहिँ कस्तो छ भने सरदर भर्दा कम पानी पर्ने, कम परे पनि कुनै ठाउँमा एकै ठाउँमा धेरै पानी पर्न सक्छ मौसमको हिसाबले अथवा विपद खाल संवेदनशीलै भयो भने चाहिँ अहिलेको हामी त्यही विषयमा हाम्रो तयारी कस्तो छ, प्राधिकरणले के गरिरहेको छ, अनि हामीले यो क्लस्टर लिड र कोलिड भनेर विभिन्न मन्त्रालयलाई लिडको जिम्मा लगाएको छ, उहाँहरूले आफ्नो आफ्नो तयारी गर्नु भएको छ।
1: यसैबीच सामुदायिक सूचना नेटवर्क सीआईएनले आजबाट हरेक शुक्रबार मौसम सम्बन्धी जानकारी दिने गरी हेलो मौसम प्रत्यक्ष लाइभ प्रसारण गर्दैछ। मौसमी विपद तथा पूर्व तयारीका विषयमा जानकारी दिन विज्ञ सहित हरेक शुक्रबार बेलुका 5:30 बजेपछि हेलो मौसम प्रत्यक्ष प्रसारण हुनेछ। कार्यक्रम सीआईएनको सामाजिक सञ्जाल फेसबुक, कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन, युट्यूब सीआईएन च्यानल तथा देशका विभिन्न सामुदायिक रेडियोबाट पनि प्रसारण हुनेछ। जन्ने बाढ़ी, पहिरो तथा अन्य प्राकृतिक विपद व्यवस्थापनका लागि सरकारले उच्च सतर्कतासहित पूर्व तयारीलाई तीव्रता दिएको गृहमन्त्री सुधन गुरूङले बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आयोजित पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी बैठकपछि उहाँले संचारकर्मीसँग कुराकानी गर्दै विपदको समयमा नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो।
2: राहदानी खरिद सम्बन्धी अनियमिततामा अनुसन्धान गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवा र ठेक्का लिएका जर्मन कम्पनीलाई बयानमा बोलाएको छ। अख्तियारले राणाका लागि बुढा नीलकण्ठ स्थित निवासमा सूचना टाँस गरेको छ भने दुई जर्मन कम्पनीका नाममा हिजो द राइजिङ नेपाल पत्रिकामा सूचना समेत प्रकाशित गरेको छ। बुढा नीलकण्ठ नगरपालिका दुईका वडा अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार अख्तियारको टोलीले 2 असारमा देवा निवासमा म्याद तामेली गरेको हो। सूचनामा राहदानी खरिद सम्बन्धी कार्यमा भ्रष्टाचार जन्य कसुर गरेको भन्ने उजुरीको अनुसन्धानमा बयान दिन राणालाई आएको कार्यालय टंगाल काठमाण्डुमा उपस्थित हुन भनिएको छ। अनुसन्धान अधिकृतको हस्ताक्षरमा टाँस भएको सूचनामा उपस्थित नभए कानून बमोजिम हुने उल्लेख छ। निवासमा म्याद तामेलो भएपछि राणाले तोकिएको 3 दिनभित्र उपस्थित हुन नसक्ने जानकारी इमेल मार्फत पठाएको समेत अख्तियारका एक अधिकारीले बताउनु भएको छ। उहाँका अनुसार अनुसन्धानमा पूर्व पूर्ण रूपमा सहयोग गर्न तयार भएको तर अहिले उपचारको सिलसिलामा विदेशमा रहेकाले तत्काल नेपाल फर्कन नसक्ने इमेल मार्फत भनिएको छ। पूर्व मन्त्री राणा र पति पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा 21 फागुनको निर्वाचन अघि नै विदेश जानुभएको थियो। देउवा दम्पतिले गत आइतबार इमेल र कुरियर मार्फत सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पत्र लेख्दै नेपाल फर्किने वातावरण मिलाइदिन आग्रह समेत गर्नुभएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा पशु अधिकारका लागि छुट्टै कानून बनाउन माग।
3: त्यो पुरै एउटा खिचडी जस्तो गरेर एक ठाउँमा मिक्स गरेर त्यो पकाएर जुन खिचडी बन्छ नि त्यो टेस्टै त्यो थाहा हुँदैन कि त्यो खिचडी भनेर थाहा हुन्छ। त्यसमा त्यसको त्यो दालको टेस्ट के हो, चामलको टेस्ट के हो, त्यहाँ छुट्याउनु पर्यो भने त्यहाँ महाभारत हुन्छ।
2: 5 वर्ष मुनिका 2 लाख भन्दा बढ़ी बालबालिकामा गम्भीर कुपोषण, सांसदको संख्या घटाउने निर्वाचन आयोगको सुझावमा स्पष्टीकरण माग लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224352।

0: 52 24 53
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको गोर्खापत्रको भित्रपृष्ठमा सुविधाले बढ़ायो कोष प्रतिको आकर्षण शीर्षकमा वीरेन्द्र ओलीले खबर लेख्नु भएको छ। सामाजिक सुरक्षा कोषले सुविधा सेवा सुविधा बढ़ाउँदै लगेपछि आबद्ध रोजगारदाता र योगदानकर्ताको संख्या बढ़दै गएको छ। सरकारले 2074 सालदेखि कोषको अवधारणा ल्याएर स्वदेश तथा विदेशमा बस्ने औपचारिक र अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई आबद्ध गराउने नीति लिएको थियो। सबै श्रमिकलाई कोषमा आबद्ध गराई आर्थिक सामाजिक जोखिमको न्यूनीकरण गर्ने सर्वव्यापी सामाजिक सुरक्षाको अवधारणालाई मूर्त रूप दिन योगदानमा आधारित सामाजिक सुरक्षाको अवधारणा ल्याएको हो। सामाजिक सुरक्षा कोषका निर्देशक दिनेश कुमार कोइरालाले अहिले दैनिक 20-25 संस्था र 1000 जना योगदानकर्ता आबद्ध हुन लागेको समेत जानकारी गराउनु भएको छ। त्यस्तै सांसदको संख्या घटाउने आएको सुझावमा प्रष्टीकरण माग शीर्षकमा ईश्वर चन्द्र झाले लेख्नु भएको खबर छ। संसदीय समितिले संविधान संशोधन सम्बन्धी बहस पत्र तयार गर्ने कार्यदललाई निर्वाचन आयोगले दिएको सुझावको आधारबारे प्रष्टीकरण माग गरेको छ। आयोगले खर्चको हिसाबले विभेदता हुने भनेर सांसदको संख्या घटाउने सुझाव दिएको जवाब दिएको छ। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिले आगामी स्थानीय निर्वाचनको पूर्व तयारी सम्बन्धमा छलफल गर्न हिजो निर्वाचन आयोगका पदाधिकारीलाई बोलाएको थियो। छलफलमा सहभागी विद्यमान व्यवस्था विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकाईले एउटा जिल्लामा एउटा निर्वाचन क्षेत्र रहने गरी संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदललाई आयोगले दिएको सुझावको वैज्ञानिक आधार के हो भनी प्रश्न गर्नुभएको थियो। त्यस्तै धानको बिउ राख्न समस्या, कालीकोटमा रोप्न ढिलाइ शीर्षकमा पनि खबर प्रकाशित छ भने काठमाडौँ महानगरले ल्यायो 25 अर्ब 88 करोड़को बजेट शीर्षकमा अर्को खबर छ। त्यस्तै थप चिया उद्योग बन्द शीर्षकमा कोकिला ढकालले इलामबाट खबर लेख्नु भएको छ।
2: नयाँ पत्रिका दैनिकमा सार्वजनिक जग्गामा भूलवश व्यक्तिको लालपूर्जा जारी हुँदैमा निजी हुँदैन शीर्षकमा शिल्पा कर्णले लेख्नु भएको खबर छापिएको छ। सर्वोच्च अदालतले दोहोरो लालपूर्जा जारी हुँदैमा राज्यको स्वामित्व सकिएर व्यक्तिको स्वामित्व खड़ा हुने अवस्था नहुने व्याख्या गरेको छ। बुढा नीलकण्ठ स्कूल र व्यक्ति बीचको दोहोरो स्वामित्वको जग्गा विवादको मुद्दामा संयुक्त इजलासले यस्तो फैसला गरेको हो। सरकारी वा सार्वजनिक भइसकेको जग्गामा सरकारी निकायको असावधानी, भूल वा प्राविधिक त्रुटिका कारण कुनै निजी व्यक्तिका नाममा श्रेष्ठता खड़ा हुन गएमा वा दोहोरो दर्ता कायम हुन पुगेमा त्यस्तो दर्ता स्वत शून्य हुन्छ फैसलामा भनिएको छ। राज्य वा सार्वजनिक संस्थाको स्वामित्वमा रहेको जग्गामा भूलवश व्यक्तिको नाममा लालपूर्जा जारी हुँदैमा राज्यको वैध स्वामित्व समाप्त हुने र निजी व्यक्तिको हक लाग्ने भन्ने नहुने उल्लेख गरिएको छ। डेढ़ महिनादेखि नेतृत्वविहीन 6 स्वास्थ्य विज्ञान प्रतिष्ठान शीर्षकमा शिवहरी घिमिरेले लेख्नु भएको छ। उपकुलपतिका लागि 76 दावेदार, शर्ट लिस्टको प्रक्रियामै अझै 15 दिन लाग्न सक्ने भएको पनि उल्लेख गरिएको छ। स्थानीय तहमा बजेट पारित गर्ने रघु गंगा बन्यो देशकै पहिलो शीर्षकमा कमल खत्रीले म्याग्दीबाट लेख्नु भएको खबर छ। म्याग्दीको रघु गंगा गाउँपालिका आगामी आर्थिक वर्षको बजेट पारित गर्ने पहिलो पालिका बनेको हो। पालिकाको हिजो बिहिबार सम्पन्न 21 गाउँसभा र 2083-84 लागि 56,04,20,700 रूपियाँको बजेट पारित भएको उल्लेख गरिएको छ। त्यसै गरी भित्री पन्नामा छापिएको अर्को खबर छ, राष्ट्रपामा अब 19 पदाधिकारी, 158 सदस्यीय केन्द्रीय समिति शीर्षकमा खबर छापिएको छ। कमल राज भट्टले लेख्नु भएको हो। समुदायको सहयोगमा उठ्यो नयाँ बानेश्वर प्रहरी वृत्त शीर्षकमा खबर छापिएको छ भने महराको आरोह अवरोह, 48 वर्षे सक्रिय राजनीति उत्तरार्धमा विवादित हुँदै विश्राम शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छापिएको छ। 10 जिल्लामा फैलियो बर्ड फ्लू शीर्षकमा अजित अधिकारीले लेख्नु भएको छ। उपत्यका 3 जिल्लासहित झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नवलपरासीमा फैलिएको बर्ड फ्लू नियन्त्रण गर्न 5,00,000 भन्दा बढ़ी जिउँदा ब्रोइलर र करिब 7,00,000 गोटा अण्डा नष्ट गरिएको छ। औद्योगिक क्षेत्रमा भूत प्रभावी भाडा वृद्धि गर्न सर्वोच्चको रोक शीर्षकमा कृष्ण रिजालले लेख्नु भएको खबर छ। अब सरकारले असार 2079 पुरानै भाडा दर र त्यस यता मात्रै नयाँ भाडा लिन पाउने उल्लेख गरिएको छ। कान्तिपुर दैनिकमा ऋण तिर्नकै लागि ऋण लिँदै सरकार शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको खबर छापिएको छ। 18 वर्ष 3 महिना भूटानी जेलमा बिताएपछि चतुरमान तामाङ 42 वर्ष र हस्तबहादुर राई 44 वर्षले सोचेका थिए अब घर फर्किने दिन आयो। उहाँहरूले सोचेको घर थियो नेपालको शरणार्थी शिविर। 18 जेठमा भूटानको छामगाङ केन्द्रीय जेलको ढोका खोलेसँगै उहाँहरूले लामो सास फेर्नुभयो। रिहापछि भूटानी सुरक्षाकर्मीले उहाँहरूलाई भारत भूटान सीमावर्ती जय गाउँमा पुर्यायो। उहाँहरूसँग साथमा थिए एक एक थान टीभी र केही थान झोला झ्याम्टा। विदाईको बेला चेतावनीको शैलीमा भनियो, अब सोझै नेपाल जानु, फेरि यता फर्कियो भने जेलमै कोचिदिन्छौं। 18 वर्ष 3 महिना भूटानी जेलमा बिताएपछि चतुरमान तामाङ र हस्तबहादुर राई नेपाल प्रवेश गर्न भारतको पानी ट्याङ्की नाकामा आइपुग्नुभयो। दिनभरि सीमामा बस्नुभयो तर पहिचान खोल्ने कुनै कागजात नभएकाले प्रवेश गर्न पाउनु भएन। पर्वत पोर्तेलले विराटनगरबाट लेख्नु भएको छ। 5 वर्ष मुनिका 2 लाख भन्दा बढ़ी बालबालिका गम्भीर कुपोषणबाट ग्रस्त भएको बारेमा अर्जुन पौडेलले लेख्नु भएको खबर छापिएको छ। निरन्तरको मूल्य वृद्धि, घट्दो आय र रोजगारीका सीमित अवसरले घर परिवारको बजेटमा प्रत्यक्ष असर पर्दा कुपोषणको वृद्धि भएको पनि उल्लेख गरिएको छ। त्यसै गरी छापिएको अर्को खबर आर्थिक कारोबार दैनिकमा छ। झापाका चिया उद्योग र बगानहरू बन्द भएका छन्। तुलसी प्रसाद निरौलाले लेख्नु भएको खबर हो। झापाका चिया उद्योग तथा बगानहरू बिहिबारदेखि बन्द भएका हुन्। भारतीय चिया बोर्डले नेपाली चिया निर्यातमा अवरोध गरेपछि उद्योग र बगान बन्द भएको खबरमा उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको खबर भने रहेको छ, राष्ट्रपाको नेतृत्व सहमतिमा नै चयन गर्ने तयारी शीर्षकमा यो खबर छापिएको हो।
3: साझा खबरमा अब विदेशका खबर। अमेरिकाले इरानमाथि लगाएको 9 सैनिक नाकाबन्दी हटाएको छ। अमेरिकी केन्द्रीय कमाण्डले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन अनुसार नाकाबन्दी अन्त्य गरिएको जनाएको हो। केही अमेरिकी युद्ध तोप भने क्षेत्रमै रहेको जानकारी गराइएको छ। मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्न अमेरिका र इरान बीच सम्झौता भएपछि 9 सैनिक हटाइएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच इरानका सर्वोच्च नेताले आफूले अमेरिकासँग भएको सम्झौतालाई अनुमोदन गरेको बताउनु भएको छ। यद्यपि सम्झौताप्रति आफ्नो धारणा फरक रहेको उल्लेख गर्दै उहाँले इरानका राष्ट्रपतिले जनताको अधिकारको रक्षा गर्ने आश्वासन दिएपछि सम्झौतालाई अघि बढ़ाउन अनुमति दिएको समेत बताएको बीबीसीमा उल्लेख छ। र युक्रेनले एक सातामा दोस्रो पटक मस्कोको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको छ। आक्रमणका लागि पठाइएका युक्रेनका 555 ड्रोन खसालेको रूसले दावी गरेको छ। आक्रमणका कारण मस्को स्थित एयरपोर्टहरू पनि व्यावसायिक रूपमा उडानहरू अवरूद्ध भएका थिए। 4 वर्ष अघि रूसले युक्रेनमा आक्रमण गरिएता भएको यो सबैभन्दा ठूलो ड्रोन आक्रमण रहेको छ। मस्कोले केही ड्रोन आक्रमणले राजधानी मस्कोको तेल प्रशोधन केन्द्रलाई निशाना बनाएको समेत बताएको छ।
2: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत समूह बी को दोस्रो खेलमा क्यानाडाले कतारमाथि 6-0 ऐतिहासिक र फराकिलो जीत हात पारेको छ। आज बिहान सम्पन्न खेलमा क्यानाडाका स्ट्राइकर जोनाथ डेभिडले शानदार ह्याट्रिक गरेपछि कतार निरीह बनेको हो। जोनाथ डेभिडको यो ह्याट्रिक जारी विश्वकप 2026 दोस्रो ह्याट्रिक हो। यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अल्जेरिया विरूद्धको खेलमा प्रतियोगिताकै पहिलो ह्याट्रिक प्रहार गर्नुभएको थियो। खेलको 16 मिनट मा काइल लारिनको गोलबाट अग्रता लिएको क्यानाडाले खेलभरि कतारलाई दबावमा राख्यो। 29 मिनटमा जुनाथ डेभिडले टोलीका लागि दोस्रो गोल थप्नुभयो। खेलको 33 मिनटमा कतारका डिफेन्डर होमाम अहमदले रेड कार्ड खाँदै मैदान बाहिरिएपछि कतार 10 खेलाड़ीमा सीमित भएको थियो। यसको फाइदा उठाउँदै पहिलो हाफको इन्जुरी समयमा डेभिडले व्यक्तिगत दोस्रो गोल गर्नुभयो। स्विजरल्याण्डले फिफा विश्वकप 2026 पहिलो जीत निकालेको छ। बोस्निया एण्ड हर्जगोभिनालाई 4-1 पराजित गर्दै स्विजरल्याण्डले पहिलो जीत दर्ता गरेको हो। यो जीतसँगै स्विजरल्याण्ड 4 अंक जोडेर समूह बीको शीर्ष स्थानमा उक्लिएको छ। यसअघि पहिलो खेलमा स्विजरल्याण्ड कतारसँग 1-1 बराबरीमा रोकिएको थियो। यसअघि समूह चरणको दोस्रो राउण्डको पहिलो खेलमा चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरीमा रोकिएको छ। एटलान्ट स्टेडियममा भएको खेलमा अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक बराबरीमा रोकिनु परेको हो। भोलि 5 खेल हुँदैछन्। अमेरिका र अस्ट्रेलिया भिड्नेछन् स्कटल्याण्ड र मोरक्को, त्यसै गरी ब्राजिल र हाइटी अनि टर्की पाराग्वेको बीचमा खेल हुनेछ भने नेदरल्याण्डस र स्वीडेनको बीचमा पनि प्रतियोगिता हुनेछ।
3: पशु कल्याणका लागि आवश्यक कानून र भइरहेको ढिला सुस्ती कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: माँ को एकमात्र डीटीएच के बाद डिस्क होम डिश होम खुशी को कनेक्शन
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घमनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
3: साझा खबरमा अब पशु कल्याणका लागि आवश्यक कानूनका कुरा नेपालमा हरेक वर्ष मौसमजन्य विपदका कारण औसत 8,000 पशु वस्तु मर्ने गरेका छन् तर तिनको उद्धार र संरक्षण अझै सरकारी प्राथमिकतामा पर्न सकेको छैन साथी सुशीला श्रेष्ठले पशु अधिकार कर्मी स्नेहा श्रेष्ठसँग कुराकानी गर्नुभएको छ
4: पशु सेवा विभाग भनेपछि त पशुहरूको सेवा गर्नको लागि बनाएको हो नि त विभाग त अनि कहाँ सेवा भइरहेछ त खै त अहिलेसम्म पशु सेवा विभाग भइरहेछ पशु तथा कृषि मन्त्रालय विभाग छ भनेपछि उनीहरूको लागि चाहिँ उनीहरूकै लागि र उनीहरूलाई सेवा गर्नको लागि बनेको विभाग र मन्त्रालय के हेरेर बसिरहेछ
5: सोद्धाखेरि त होइन यो विषय प्राथमिकतामा छ भनेर कति सजिलै भन्नुहुन्छ होइन
4: किन कानुन बन्दैन त अहिलेसम्म
5: अब चाहिँ ऐन कस्तो खालको ऐनको चाहिँ अपेक्षा गर्नुहुन्छ तपाईँले
4: मैले कुरा गरेँ भने त म त अधिकारकै कुराहरू त्यहाँ सबै चिज राख्नुपर्छ हुनुपर्छ भनेर भन्छु तर अहिले बन्ने कानुनमा चाहिँ जुन हिसाबले जुन एउटा ड्राफ्ट रेडी भएको छ त्यसमा चाहिँ पशु कल्याणको कुराहरू छ कि त्यो एउटा जुन अहिले रेडी भएको जुन एउटा ड्राफ्ट छ त्यो त्यसलाई चाहिँ पास गर्दैदेखि हुन्थ्यो तर उहाँहरूको अहिले जुन मर्ज गर्ने कुरा छ एकीकृत गर्ने कुरालाई लिएर चाहिँ म चाहिँ टोटली अगेन्स्टमा म मात्रै होइन हामी पशु कल्याणको लागि काम गर्ने हामी सबै
5: चाहियो पशुको लागि भनिसकेपछि छुट्टै चाहियो
4: त्यो पुरै एउटा खिचडी जस्तो गरेर एक ठाउँमा मिक्स गरेर त्यो पकाएर जुन खिचडी बन्छ नि त्यो टेस्टै त्यो थाहा हुँदैन कि त्यो खिचडी भनेर थाहा हुन्छ त्यसमा त्यसको त्यो दालको टेस्ट के हो चामलको टेस्ट के हो त्यहाँ छुट्याउनु पर्यो भने त्यहाँ महाभारत हुन्छ
5: अहिले संविधान पनि त कसैमाथि दुर्व्यवहार गर्न नपाउने सबैको अधिकारको हक हुने भनेर व्यवस्था गरेको छ त्यो समग्र भएको कारणले पशुहरूको अधिकारको लागि आवाज उठाउन अलिकति समस्या भइरहेको छ होइन बुझ्न गाह्रो छ यो ऐन पनि एकीकृत भएर आयो भनेदेखि त फेरि त्यस्तै हुने हो
4: कुनै पनि देशमा चाहिँ कानुन चाहिँ यसरी एउटा मर्ज गरेर एउटा त्यो यस्तो एकीकृत कानुन बनेको छ सबै ठाउँमा चाहिँ छुट्टा हरेक देशमा छुट्टा छुट्टै कानुन छ अनि किन हाम्रो देशमा
5: त्यो ऐन बन्दै गर्दाखेरि अब सरकारवाला छलफल भएको छ तपाईँहरूसँग पटक पटक
4: एकदमै धेरै एकदमै यो जुन यो अहिले रेडी भएको जुन यो ड्राफ्ट छ यसमा त हाम्रो धेरै पटक नै एकदम धेरै पटक नै छलफल गर्यो हामीले पशु सेवा विभागसँग मन्त्रालय कृषि तथा पशुपन्छी मन्त्रालयसँग त्यहाँको सचिवजीहरूलाई बोलाएर विभागको त्यहाँको डिजीहरूलाई उहाँहरूलाई बोलाएर धेरै पटक छलफल गरिसकेको छु यो विषयमा चाहिँ धेरै पटक छलफल गरेर
5: त्यो मस्यौदामा चाहिँ परिमार्जन गर्नुपर्ने परिवर्तन गर्नुपर्ने अथवा त्यसलाई सच्याउनु पर्ने केही थियो र कानून मन्त्रालयले फिर्ता गरेको तपाईँलाई लाग्ने
4: मलाई लाग्ने चाहिँ कानून मन्त्रालयले चाहिँ यतिकै नै चाहिँ सबै चिजलाई जोडेर चाहिँ सबै चिजलाई एक ठाउँमा मर्ज गरेर चाहिँ यसलाई चाहिँ एकीकृत बनाएर लिएर आऊ भनेर कानून मन्त्रालयबाट आयो भनेर चाहिँ उहाँले भनिरहनु भएको छ नि डेफिनेटली त कानून मन्त्रालयबाटै गएको हो होइन यो कुरामा चाहिँ कृषि मन्त्रालयले स्ट्यान्ड लिन सक्नु पर्यो नि त होइन यस्तो हुनुपर्छ भने किनकि उहाँहरूको जिम्मेवारी हो नि त यो होइन र म भन्दाखेरि पनि उहाँहरूको जिम्मेवारी हो नि यो त
5: 8 वर्षमा सायद 28,000 भन्दा बढी पशुहरूको मृत्यु भएको छ विपदमा परेर होइन विपदको बेला विपदको समयमा पनि सरकारको प्राथमिकतामा विपदको बेलामा पशुहरूको उद्धार पर्दैन यसलाई चाहिँ लिएर के भन्नुहुन्छ
4: कहीँ बाढी आओस् फ्लड आओस् त्यहाँ कहिले पनि एनिमल प्रायोरिटीमा पर्दैन फेरि किसान चाहिँ पर्छ है किनभने यही बिचराको यदि यदि 100 वटा गाई बगाइदिएछ 100 वटा भैँसी बगाइदिएछ 50 वटा बाख्रा बगाइदिएछ
5: अनुदान
4: दिउँ राहत दिउँ तर त्यो जुन विपदमा परेर बगाएर लिएर आएको गाई बाछा भाँसीहरू बाँकी बसेको हुन्छ उनीहरूलाई उद्धार गर्ने उपचार गर्ने जुन त्यसमा परेको हुन्छ उनीहरूलाई निकाल्ने त्यसमा उहाँहरूको ध्यान जाँदैन कि
5: विपदका बेलामा उद्धार गर्न मानिसको लागि छुट्टै टिम खटिएको हुन्छ तर पशुहरूको लागि भनेर छुट्टै उद्धार टिम आजसम्म बनेको छैन
4: यसमा चाहिँ मैले भनिहालेँ नि अघि नै पनि मैले भने नि यो पशु कल्याण एन्ड नभएको कारणले पनि हो किन त्यसमा यो विषयहरू पनि सबै समावेश अहिलेको जुन छ त्यसमा समावेश भएको छ जस्तो लाग्छ मलाई होइन जुन अहिले रेडी भएको जुन ड्राफ्ट छ त्यसमा चाहिँ कुनै पनि डिजास्टर हुँदाखेरि कहिले पनि यो राहतको कुरा गर्दाखेरि त त्यो पछि चाहिँ गएर किसानलाई कति राहत दिने भनेर चाहिँ आउँछ तर त्यो उद्धार गर्ने यिनीहरूलाई उपचार गर्ने भने मान्छेको लागि इमिडिएटली जुन एउटा टिम बनेर गएर उद्धारमा लाग्छ नि त्यो चाहिँ जनावरको लागि चाहिँ मैले अहिलेसम्म मेरो 10 वर्षमा चाहिँ मैले देखाएको छुइनँ
3: पशु अधिकार कर्मी स्नेहा श्रेष्ठसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
6: 5 वर्ष मुनिका 2 लाख भन्दा बढ़ी बाल बालिकामा गम्भीर कुपोषण आगामी आर्थिक वर्षको बजेट प्रतिनिधि सभाबाट पारित सांसदको संख्या घटाउने निर्वाचन आयोगको सुझावमा प्रष्टीकरण माग
3: राहदानी खरिद अनियमितता प्रकरणमा पूर्व परराष्ट्र मन्त्री राणामाथि पनि अनुसन्धान 80 उद्योग
7: रूपमा काटियो पानी र बिजुलीको लाइन, मनसून जन्य विपद व्यवस्थापनमा जुट्न गृह मन्त्रीको निर्देशन।
6: झापाका किसान उद्योग, चिया उद्योग र बगान बन्द, नेपाल छिर्न लागेको मनसूनलाई पश्चिमी वायुले रोक्यो, कालीकोटमा धान रोपाईमा ढिलाइ, पशु अधिकार सम्बन्धी छुट्टै कानून बनाउन माग।
7: अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी हटायो, इरानका सर्वोच्च नेताद्वारा अमेरिकासँगको सम्झौता अनुमोदन, युक्रेनद्वारा मस्को तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण।
6: र फिफा विश्वकपमा क्यानाडाद्वारा कतार 6 गोलले पराजित, स्विजरल्याण्डको पहिलो जित, चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरीमा रोकियो।
7: साझा खबरको अन्त्यमा कार्टुन हामीले ई हिमालय टाइम्समा महेश बस्ताकोटीले सशक्क शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, भौतिक पूर्वाधार मन्त्रीले केही दिन अगाडि एउटा सार्वजनिक कार्यक्रममा समयमा काम नगर्ने ठेकेदारहरूको खुट्टा भाँच्नु भनेर त्यो खालको अभिव्यक्ति दिनुभयो। यद्यपि हिजोको प्रतिनिधि सभा बैठकमा बोल्दै आफूले त्यस्तो आशयले नदिएको र ठेकेदारहरूकै सुरक्षाको हितमा बोलेको भनेर दावी पनि गर्नुभयो। यहाँ एउटा खुल्ला ठाउँ जस्तो देखाइएको छ, दुईजना व्यक्ति छन्, महिला र पुरूष। पुरूष अगाडि बढ्दै केही भन्न खोज्दै गर्दा नजिकै रहेका महिलाले केही भन्दैछन्। महिलाको हातमा त्यो क्रिकेट खेलाड़ीहरूले लगाउने लेग गार्ड जस्तो देखिने दुईटा त्यहाँ छ र त्यो दिन खोज्दैछन्। ती महिला केही भन्दैछन्, माथि यस्तो लेखिएको छ, ठेकेदारको काम नगर्नु भन्दा मान्नु भन, बाहिर हिँड्दा यो लाएर हिँड्ने गर्नु, फेरि सरकार आएर कुन बेला खुट्टा भाँच्ला।
6: हस्त प्राविधिक साथी रवि धिताललाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हिलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIN ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषत सांसद र संसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले CIN ले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा धनकुटा क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद राजेन्द्र कुमार राई हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ भनेजी।
2: यहाँलाई हार्दिक धन्यवाद छ।
1: अहिले पछिल्लो समयमा धेरै सांसदहरूको चर्चा परिचर्चा भइराखेका मध्ये राजेन्द्र कुमार राई पनि, चाहे तल कुर्सीमा बसेर होस् चाहे माथि रोस्टममा पुगेर होस्, केही न केही नयाँ नयाँ गरिराख्नु भएको छ। यो स्वाभाविक हो कि परिस्थिति अनुसार अगाडि बढ्नु परिरहेको छ?
2: यो परिस्थिति अनुसार अगाडि बढेको, स्वाभाविक होइन। परिस्थिति जे मागो त्यही काम गर्नु पर्यो। हामीलाई जनताले चुनेर पठाइसकेपछि हाम्रो त्यहाँ महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। जनताका जल्दो बल्दो समस्यालाई समाधान गर्नका निम्ति केही बाधाहरू आयो भने त्यसको प्रतिवाद गरेर अगाडि बढ्नुपर्छ।
1: यो हरेक दिन बैठकमा जानुभन्दा अगाडि आज कसरी प्रस्तुत हुने भन्ने एउटा सांसदको रूपमा तयारी कतिको गर्नुपर्छ, अथवा केही तयारी नगरेर जाँदाखेरि पनि त्यो आफसे आप आउने स्वभाव अथवा त्यो खालको टिका टिप्पणी हो?
2: म कहिले पनि कुनै विषयमा तयारी गर्दिनँ। म सोतै जान्छु, होइन, त्यहाँको परिस्थिति के छ सोच र अगाडि बढाउँछु।
1: कतिपय सांसदलाई फोन गर्यो भने हामी सचिवालयबाट बोलेको भनेर भनेको सुनिन्छ, जस्तो त्यो टेलिफोन नम्बरमा सांसदको भनेर गर्यो, तर यो सचिवालयमा पर्यो हजुर, सांसदलाई त केही समयपछि फोन गर्नुहोस् भन्ने हुन्छ। तपाईँको चाहिँ कस्तो खालको छ?
2: मेरो त मलाई जनताले विश्वास गर्ने एउटा आधार फोन हो। एकल फोनमा म फोन उठाइदिन्छु, आफै उठाउँछु। मैले म मन्त्री हुँदा पनि हिजो पिएससी कसैलाई दिन, मेरो फोन म आफै उठाउँछु र जनताको रेस्पोन्स गरेको कारणले धनकुटा जनताले मलाई माया गर्ने आधार एउटा फोन पनि हो।
1: तर फोन उठाएको र नउठाएको कारणले जनताले भोट दिने र नदिने भन्ने हुन्छ?
2: धेरै नेताहरूले धेरै प्रतिनिधिहरूले जनताको जुन समस्यालाई सुनाउन पाउने अवसर हुन्न नि त, तर यो फोन मार्फत त जनताका समस्या के छन् त्यो थाहा पाउन सकियो। जुन छन् त हाम्रो नेपालको सन्दर्भमा कतिपय जनप्रतिनिधिहरूले फोन उठाउनु हुँदैन, होइन, त्यसले गर्दा जनता त खुसी हुँदैन। रिसाउँछ, उनको समस्या चाहिँ कम्ती सुनाउन पाउँदैन, तर म सुनिदिने काम गर्छु, त्यसमा पनि एउटा आधार हो मेरो।
1: अनि फोन गरेर जनताहरूले आज यो विषयमा संसदमा कुरा राखिदिनु पर्यो मान्यज्यू भन्ने खालको कि विकास निर्माण फलाना झैझगडा यस्ता कुराहरू बढी आउने गर्छ?
2: जनता होइन, अनेकौं किसिमका समस्या हुन्छ नि त, समाजमा भएका घटनाहरू, होइन, आफ्नो व्यक्तिगत घटनाहरू हुन्छ नि, त्यस्तै कुराहरूले उहाँहरूले सुनाउनुहुन्छ र मैले सोचेर सदनमा उठाउनु पर्ने कुरा छ नि, म उठाइदिन्छु।
1: दिनभरि संसदमा बोल्दाखेरि साँझ पख ओहो आज त यस्तो राम्रो लाग्यो नि, राम्रो गर्नुभयो भन्ने खालको त्यस्तो खालको हुन्छ कि भन्दा
2: आम लोकले, आम जनता
1: आफ्नो निर्वाचन क्षेत्रको अथवा निर्वाचन क्षेत्रभन्दा बाहिरबाट
2: सबैले भन्नुहुन्छ तपाईँले आज राम्रो भूमिका निर्वाह गर्नुभयो भन्नुहुन्छ।
1: अब तपाईँको प्रस्तुति कस्तो अझै देख्न बाँकी छ संसदमा?
2: होइन, अहिले मैले प्रस्तुति यस्तो गर्छु भन्न मैले,
1: किनभने तपाईँ संसदमा गएर मन्त्रीहरू आएन भने नआउँदासम्म तपाईँ माथि छोड्दिने अथवा तलबाट पनि तपाईँको जुन प्रस्तुति अथवा त्यो खालको लवज तपाईँकोबाट आउँछ?
2: होइन, त्यो चाहिँ मैले नियमले पालना गरेको, विधिलाई कानूनलाई पालना गरेको मात्रै हो, होइन, त्यो विधिलाई पक्रेर यो सदन चलाउनुपर्छ, अनि मात्रै हाम्रो लोकतन्त्रको संस्थागत हुन्छ। जनताले चुनेर आएको प्रतिनिधिहरूले बेठी ढंगले काम गर्नुहुन्न भन्ने हाम्रो मान्यता अनुसार मैले त्यो काम गरेको।
1: अनि अहिले अस्ति केही समय फेरि संसदमा अवरोध जस्तो भयो, प्रधानमन्त्रीले संसदमै आएर आफूले दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग विपक्षी दलहरूको अलि बढ़ी छ अहिले दिनौ जसो तपाईँहरूको मन्तव्यमा त्यो आइ नै राखेको छ, प्रधानमन्त्री आउनुपर्छ भनेर भलै प्रधानमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्रीले बोल्नु भयो। यो अडान कहिलेसम्म निरन्तर राख्ने भन्ने विपक्षी दलहरूको त्यो एक खालको निर्णय हो कि अथवा बुझाइ मात्रै हो विपक्षी दलहरूको?
2: पहिलो कुरो चाहिँ हाम्रो आन्दोलन जारी छ। हामीले के भन्यौँ भने अहिले बजेट सम्बन्धी छलफल छ, हामी छलफल नै भाग लिनुपर्छ, यसकारणले भाग लिनुपर्छ। जनताका जल्ला बल्ला थुप्रै समस्या छन् नि, यो समस्यालाई एकातिर पन्साएर हामी आन्दोलन मात्रै नगरौँ, आन्दोलन पनि जारी राखौँ। जुन किसिमको सामान्य प्रधानमन्त्री वारेन्द्र शाहले अभिव्यक्ति दिनुभयो, यो अभिव्यक्ति सार्वभौम सत्ता राष्ट्रियताको सम्बन्धी गम्भीर प्रश्न उठेको छ, यसको बारेमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ हामीले भनेको छौं रेकर्ड पनि हटाउनुपर्छ हामीले भनिरहेको छौं यो भनिरहेको बखतमा तर बजेट बारेमा छलफल गरिएन सकिएन भनेदेखि जनताले चुनिएको प्रतिनिधिले जनताको निम्ति काम गर्न पर्यो भने दुईटैको अगाडि लैजाउँ हामी अगाडि बढिरहेछौँ
1: भनेको प्रधानमन्त्रीले एक दिन आएर त्यो सच्याउनुहुन्छ भन्नेमा तपाईँहरू आशावादी अथवा विश्वस्त अवस्थामा अहिले
2: अनि सदन शर्मा हो

0: तर जस्तो राष्ट्रपा सभापति रवि लामिछानेले पनि विपक्षी दलको नेता सांसदहरूसँग पटकपटक संवाद गर्नुभयो, तपाईँ त्यो बैठकमा जानुभयो कि भएन? जानुभएको छैन. तर तपाईँको पार्टीको तर्फबाट गएका नेताहरूसँगको भेटमा पनि त्यो गलत हुन गयो भन्ने त्यस्तो खालको स्वीकारोक्ति छ कि छैन पार्टी नेतृत्वबाट अथवा अरू विभिन्न अनौपचारिक
1: अहिले हाम्रो सम्माननीय प्रधानमन्त्री बालेन्द्र सारा कसको कमानमा हुनुहुन्छ भन्ने चाहिँ कुरो हो क्या. अब पार्टी सभापति भए पनि सभामुखले त भनेको टेरी राख्नु भएको छैन भनेन, पार्टी सभापतिले भनेको उहाँले टेर्नु जस्तो मलाई लाग्दैन होइन. तर चिज हो, मलाई के लाग्छ रवि लान्छाले यसै हो भन्नुभयो जस्तो मलाई लागेको छैन.
0: तपाईँहरूको संकेत चाहिँ उहाँको आफ्नै स्वस्फूर्त धारणा होइन कि भन्नेमा?
1: अब कसरी उहाँले भन्नुभयो त्यो त सदनमा आएर उहाँले बताउनु होला नि त. हामीले पर्खिनुपर्छ, धैर्य गर्नुपर्छ, थाहा भइहाल्छ.
0: अनि अहिले जुन खालको बहस संसदमा चलिराख्दाखेरि सुरुमा त तपाईँहरूले प्रधानमन्त्रीले बोल्नु भएन बोल्नु भएन बोल्नु भएन बोल्नुहोस् बोल्नुहोस् बोल्नुहोस् भन्नुभयो, अनि आएर बोल्नुभयो, प्रश्न उत्तर एकाएक हुन गयो होइन. अब त्यो खालको हिसाबले आगामी दिनमा फेरि प्रधानमन्त्री बेला बेलामा बोलिराख्नुपर्छ भनेर त्यो तपाईँहरूको माग निरन्तर रहिराख्ने हो कि एक प्रकारको त्यो झस्को जस्तो चाहिँ भयो सांसदहरूलाई?
1: होइन, त्यो त हामीले भन्दा नियमावली बोलेको चिज हो नि त. नियमावली बोलेको चिज हो, कानुनमा भएको विधिमा भएको होइन.
0: सांसदसँग प्रधानमन्त्रीको प्रश्नोत्तरको
1: प्रश्नोत्तरको कार्यक्रम भयो नि त्यो त. अब उहाँ कति बेला आउनुहुन्छ के गर्नुहुन्छ आफ्नो ठाउँमा छ, तर उहाँ प्रधानमन्त्री भइसकेपछि जनताले को भावना जुन सदस्यहरूले जुन प्रतिनिधि सदस्यहरूले प्रकट गर्छ नि त्यसलाई त उहाँले सम्बोधन गर्नै पर्यो नि.
0: अनि विगतमा पनि तपाईँले मन्त्रीको रूपमा सांसदको रूपमा भएर काम गरिराखेको अवस्थालाई हेर्ने हो भने सांसदसँगको प्रधानमन्त्रीको प्रश्नोत्तरमा हामीले के सुधार गर्न सक्यौं भने विवाद पनि हुँदैन र नबोल्ने पनि हुँदैन, त्यो संवाद चलिराख्छ भन्ने लाग्छ.
1: त्यो संवाद चलाइराख्नुपर्छ नि.
0: पहिले चाहिँ लिखित रूपमै दुई दिन तीन दिन अगाडि बुझाउनुपर्छ, त्यो खालको ठिक हो कि?
1: त्यो विधिमा के छ भने सदस्यले कुन कुन प्रश्न गर्ने भन्ने सन्दर्भमा तयार गर्ने होइन, तयार गरेर त्यो प्रधानमन्त्रीका सचिवलाई पठाउने अनि प्रधानमन्त्रीले आएर जवाब दिने चलन थियो. त्यो चाहिँ अभ्यास र प्रथा थियो होइन. अब अहिले यसलाई परिमार्जित गर्नुपर्छ भन्ने पनि छैन, तर जनताले उठाएका सवालहरू प्रतिनिधि सभाको सदस्य मान्यहरूले राखेको कुराहरूको बारेमा संवाद छलफल गर्नुपर्छ, त्यसको जवाब प्रधानमन्त्रीले दिनुपर्छ
0: मौखिक रूपमा कि लिखित रूपमा.
1: त्यो चाहिँ चलन चल्ती चाहिँ मौखिकमै छ,
0: लिखितमा पनि थियो नि दुई तिन दिन अगाडि.
1: त्यो चाहिँ यसो, त्यो चाहिँ के जवाब दिने चाहिँ मौखिक रूपमै हो होइन, प्रश्न गर्ने चाहिँ लिखित रूपमा थियो.
0: त्यसलाई निरन्तर गर्यो भने यसो विवाद हुँदैन भन्ने तपाईँहरूको सुझाव?
1: त्यस्तो मलाई के लाग्छ भने नि, अब प्रधानमन्त्रीलाई सधैँ त मान्यहरूले भेट्ने छलफल गर्ने अवसर हुन्न नि त. जनताका थुप्रै समस्याहरू त आइरहेको बेलामा अनि सात सात दिनमा गर्दा उपयुक्त हुन्छ भन्ने मान्यतामा हामीले त्यही गरेको थियो पहिलाको प्रथा र अभ्यास. अब त्यसलाई निरन्तर गर्दै त्यही राम्रो हुन्छ.
0: अब बजेटको कुरा गरौं. बजेट हुन त अब विपक्षी दल भएको कारणले एकदम राम्रो भनिदिनुभयो भने तपाईँलाई पार्टीगत रूपमा अथवा संगठनको हिसाबले पनि गाह्रो अप्ठ्यारो पर्ने होला. एउटा सांसदको रूपमा र पूर्व मन्त्रीको रूपमा हेर्दाखेरि यसको सबल र दुर्बल पक्षहरू के छन् मानिस?
1: पहिलो कुरो चाहिँ ठिकलाई ठिक बेठिकलाई बेठिक भन्ने मेरो आदर बानी छ होइन.
0: तपाईँ भन्नुहुन्छ,
1: म भन्छु एकदम.
0: त्यसो भए अहिलेको आगामी आर्थिक वर्षको के छ स्थिति?
1: यस्तो क्या, फागुन 21 को निर्वाचनले राजसभालाई 5 वर्ष तिमी शासन गर भनेर म्यान्डेट दियो, अनि राजनीति रूपमा पनि उमेरको रूपमा क्रमभङ्ग त भएको हो नि त, क्रमभङ्ग भयो. तर त्यो चिज चाहिँ नयाँ आयो, तर सबै चिज उहाँले नयाँ भन्दा बजेट चाहिँ नयाँ आएन.
0: पुरानै जस्ताको त्यस्तै
1: बजेट नयाँ आएन. तपाईँ सुन त
0: भनेको छेउटुपो केही नयाँ भएन कि
1: तपाईँ? जस्तै नि अहिले समस्या कहाँ छ भनेदेखि जनता घरमा चुलो बल बलेन महत्वपूर्ण हो, जनताको छोराछोरीले स्कुल जान पाए पाएन महत्वपूर्ण कुरो हो नि त होइन. अनि मजदुरले चाहिँ तातो घाममा गिटी कुदिरहेछन् उसको बारेमा के सम्बोधन भयो, अनि सयौं युवाहरू चाहिँ अहिले विदेशमा गइरहेछन्, नेपालमा रोजगारको व्यवस्था सिर्जना कसरी गर्ने, अनि देशव्यापी रूपमा अहिले चाहिँ ठूलो समस्या बाधा र आतंक छ, यसको समाधान कसरी गर्ने होइन. यस्तो थुप्रै चिजहरू छन् यसलाई सम्बोधन गर्ने पर्ने कुरो नयाँ हुनु पर्थ्यो. त्यो देखिएन, त्यो देखिएन, त्यो नदेखिएको कारणबाट मलाई के लाग्छ भने हामीले गरिबी कसरी घटाउने, जनताको जुन इन्कम कसरी बढाउने होइन भन्ने सन्दर्भ होइन, त कङ्क्रिट रूपमा आउनु पर्थ्यो. त कङ्क्रिट रूपमा देखिँदैन, त्यसले

0: गर्दाखेरि मलाई के लाग्छ भने जुन बाहिर हल्ला छ नि त, बाहिर त विशाल बाँसुरी बजाएको छ, हेर्नुहोस् त्यो बाँसुरी बजेको ट्युन मिलेको छैन.
1: राम्रो कुरा चाहिँ के छ बजेटमा?
0: राम्रो कुरो त मलाई के लाग्छ भने उहाँहरूले मेहनत गर्नुभयो होला होइन, छलफल गर्नुभयो होला होइन. मेरो नै अध्ययन गर्दाखेरि राम्रो कुरो केही देखिनँ, पहिलाकै कुराहरू छन्.
1: धनकुटा क्षेत्रको लागि चाहिँ बजेटले के कुरा उल्लेख गरेको छ?
0: पहिलो कुरो चाहिँ धनकुटामा मैले के भनेको थिएँ नि, हामीले निर्वाचन जितिसकेपछि सामान्य प्रधानमन्त्री बालेन्द्र शाहले हामीलाई डाक्नु भएको थियो. उहाँले के भन्नुभएको थियो भने तत्कालका समस्याहरू के छन्, त्यसलाई कसरी समाधान गर्ने, दीर्घकालीन रूपमा गर्नपर्ने के काम छ भन्नुहोस् भनेर उहाँले हामीलाई भन्नुभएको. र मैले धेरै अधुरो योजना छन् ती योजना पहिलो कुरो पूरा गरौँ, त्यसपछि दीर्घकालीन योजना गरौँ भनेर हामीले यही निवेदन गर्यौं. उहाँले यति मात्रै भन्नुभयो त्यस बेला. यसरी बाँकी रहेको योजनाहरू सम्पन्न गर्ने भन्ने होइन, अरू राष्ट्रिय गौरवको योजनाहरू अर्कोचोटि गर्ने, यसरी सुसारण काम गर्छु उहाँले भन्नुभएको थियो क्या. तर त्यो देखिएन. धनकुटामा के छ भने सबभन्दा चाहिँ जनताको इन्कम होइन, आमदानी इन्कम बेमौसमी तरकारीहरू मलाई लाग्छ बङ्गलादेश डाइरेक्ट चाहिँ 2 अरब 3 अरबको जान्छ नि,
1: बङ्गलादेश
0: जान्छ क्या
1: धनकुटाबाट
0: सिलगढी हुँदैन. त्यसको बारेमा मैले के भनेको थिएँ भने सिप भण्डार बनाऊ, ठुल्ठुलो
1: सिप भण्डार
0: बनाऊ,
1: सिसान केन्द्रको लागि
0: बनाऊ, त्यहाँ तरकारीहरू जम्मा गर्छ होइन, जम्मा गर्छ अनि त्यस पछाडि स्थानीय तहले त्यसलाई चाहिँ किनबेच गर्ने, किन्ने अनि त्यसले बजारको व्यवस्थाकरण गर्ने, त्यो बाटो जाँदा उपयुक्त हुन्छ किसानको बारेमा पनि, त्यो पनि देखिँदैन. अनि अर्को कुरो के छ भने येबकारको राजधानी धनकुटा हो, येबकार चाहिँ प्रशस्ति भन्छ राम्रो भन्छ, त्यहाँबाट धेरै ठाउँमा जान्छ, देशहरूमा जान्छ, त्यसलाई पनि सिप भण्डार बनाऊ होइन, प्रशोधन केन्द्र होइन बनाऊ भने त्यो पनि देखिन्न. अनि योजनाहरूको सवालमा सडकहरू थुप्रै छन् त, ती सडकहरूलाई पनि बनाउने पैसा प्रशस्ति हुनुपर्छ भनेको थियो, त्यो पनि देखिन्न. अनि स्वास्थ्य चौकीहरू होइन, त्यो पनि काम गऱ्यो भने त्यस्तो प्राप्त बजेट देखिन्न. त्यसले गर्दाखेरि मैले हिजो पनि के भनेछु भने यो बजेटलाई पुनर्लेखन गर्ने हो कि धनकुटा जिल्लालाई कसरी सम्बोधन गर्ने एउटा वातावरण बनाउनको निम्ति मैले अपिल गरेको छु, मैले निवेदन गरेको छु.
1: तपाईँको कुरा सुन्दा त धनकुटाको विषयमा त बजेटमा केही उल्लेखै छैन जस्तो मात्र सुन्यो.
0: होइन, केही परेको छ,
1: त्यो परेको कुरा पनि भन्नु पर्यो,
0: त्यो परेको भनेको 5 करोड 3 करोडको के अर्थ हुन्छ? यस्तो नि, त्यहाँ राष्ट्रिय गौरवको योजना छ क्या हाम्रो 5 वटा, जस्तै के भनेदेखि भेरेटादेखि रविला लागि जाने त निरन्तर हो नि त, अनि चतरादेखि ओलङ्क जङ्गल जाने, चतरादेखि लेगुवा जाने, अनि मध्य पहाड़ीको चाहिँ के छ भने झापादेखि बैतडी जानेछ नि त, त्यो चाहिँ के भने बसन्त हो, त्यो त राष्ट्रिय गौरवको योजनाहरू, त्यो त पढ्दै आएको चिज हो, नयाँ चिज चाहिँ मैले भन्न खोजेको.
1: अनि अर्को भनेको अहिले धेरै चर्चा, यो अहिले चर्चा अलि बढी पूर्वतिरको सांसद कोशीको सांसदको कारणले भएको होला, समस्या फेरि पश्चिमसम्म हो, यो जुन वन्यजन्तु र मानव बीचको द्वन्द्व, विशेष गरी बाँदरको विषय पनि, यसमा चाहिँ तपाईँले आफ्नो निर्वाचन क्षेत्रको त्यहाँ धनकुटाका हरेक सांसद जो निर्वाचित हुनुभयो चुनावको बेलामा बाँदर अथवा वन्यजन्तुको आक्रमणबाट बचाइदिन्छु भनेर भनेको छ, अनि कतिको बचाउन सकियो अथवा सकिएन अहिलेसम्म?
0: मैले जनता बीचमा जाँदाखेरि पहिलो समस्या बाँदरको समस्या हो, बाँदरको कारणले गर्दाखेरि हामीले दाल भात तरकारी खान पाएन, हामीले उत्पादन गरेको सब्जी खान पाएन, हामीले उत्पादन गरेको फलफुल खान पाएन भन्न पहिलो उहाँहरूको माग थियो, त्यो मागलाई मैले पूरा गरिदिन्छु भनेको छु, म सम्बोधन हुन्छ भन्छु. त्यसैले मैले सदनमा पनि भनिसकेँ, धेरैचोटि कुरा उठाइसकेको छु, अरू मान्यजीहरूले नि कुरा उठाउनु भएको छ. हामी के चाहन्छौँ भने बाँदर नियन्त्रण भएन भने गाउँमा पहाडमा मान्छे कोही बस्दैन, धमधम बसे जाने कुरो चलिरहेको छ. अब अहिले के समस्या छ भने गेटिस ल्याएर हिँड्न पर्ने हुन्छ नि, गुलेली ल्याएर हिँड्नु पर्ने, अनि थाल छटाउनु पर्ने, अनि कहीँ जानुपर्ने मान्छे खोजेर बाली रुङ्न लाउनु पर्ने, एकदम किसानहरूको बाँदरको कारणले बिजोग छ. त्यसैले हामीले भने बाँदर ठुलो कि मान्छेहरू, त हामीले मान्छेको ज्यान पहिला बचाउने कि बाँदरको भन्ने सन्दर्भमा यसलाई द्वन्द्व त नभनौँ, यो चलिरहेको छ. म के भन्न चाहन्छु भने यहीँबाट बाँदर नियन्त्रण हुन्छ यसमा दुविधा छैन यसका प्रकृति कसरी जाने भन्ने
1: हो तपाईँबाट यो कुरा सुन्न चाहन्छौ कि यसको अब कसरी नियन्त्रण गर्ने यसको पक्कै तपाईँले पनि केही पूर्व मन्त्री अथवा पूर्व सांसद भइसकेको कारणले पनि केही न केही त तपाईँको मनमा होला नि त कसरी हुन्छ यो सम्भव
0: अब यसको विकल्पहरू थुप्रै छ एउटा विकल्प भनेको चाहिँ अब स्थानीय तहमा ठुल्ठूलो खोर बनाइदिने होइन
1: मादरको खोर
0: खोर बनाउने होइन कानुन बनाएर होइन त्यहाँ राख्ने अब त्यसलाई चाहिँ खाने चिजहरू उपलब्ध गराइदिने
1: भनेको छोपेर लगेर त्यहाँ खोरमा राख्नु पर्यो
0: राखिदिने एउटा त्यो पनि पर्छ अर्को चाहिँ भ्याक्सिन मिलाइदिने होइन
1: सुई लगाउने
0: त्यो पनि हुन्छ अनि अर्को जनतालाई के एउटा चाहिँ प्रत्येक हामी एक एउटा पाल्छौँ पनि भनेको छ नि पाल्छौँ पनि त्यो पनि भनेको छन् त्यो पाल्ने पनि एउटा के हुन्छ अर्को कुरो अरू देशमा बिक्रीबट्टा गर्ने चलन पछि त्यसको कानुन के छ होइन त्यो पनि गर्न सकिन्छ अर्को कुरो अब जनताको बाली नाली नष्ट गर्ने जनतालाई भोकै बनाउने बाँदरलाई जनताले चाहिँ प्रतिकार गर्न पाउनुपर्छ भन्ने मान्यता छ
1: त्यो भनेको मार्न पाउनुपर्छ भन्ने
0: त्यो त नजा प्रतिकार गर्नुपर्छ दर ढङ्गले त्यसमा जे पनि हुन सक्ने
1: प्रतिकार गर्दा त अब
0: जे पनि हुन सक्ने भयो
1: अनि अर्को कुरा जस्तो अघि तपाईँले धनकुटाबाट तरकारी फलफूल निर्यात भएको कुरा पनि सुनाउनु भयो अनि धनकुटाको तरकारी फलफूलहरू देशका अरू विभिन्न शहरमा पुगेको बारेमा हामीलाई पनि त्यो साझा खबरमा रिपोर्टहरू प्रसारण प्राप्त भयो धनकुटाबाट हामीले त्यो गरि नै राखेका छौं अब त्यो उत्पादन त्यहाँको उत्पादनलाई बजारसम्म पुर्याउनको लागि सबभन्दा ठूलो हात सांसदको हो कि स्थानीय सरकारको हो कि अथवा संघीय सरकारको हो कसले अझ बढी भूमिका खेल्नुपर्छ
0: हामीले पहल प्रयत्न गर्ने हो त्यसमा संघ सरकार प्रदेश सरकार र स्थानीय सरकारले समन्वय गरेर त्यसको व्यवस्थापन गर्ने हो
1: अहिलेसम्म नेकपा एमाले पनि पटक पटक सरकारमा पुग्यो तपाईँ आफै मन्त्रीमा पनि रहनुभयो सांसद पनि रहनुभयो विगतमा कति काम भइसक्यो कति बाँकी छ अब यसको लागि
0: अब पहिलो कुरो धनकुटाका जनता हामी जनप्रतिनिधि भइराख्दाखेरि 17% गरिब थियो क्या
1: धनकुटामा कति वर्ष अगाडिको कुरा
0: आजभन्दा 9-10 वर्ष अगाडिको होइन
1: 17% गरिबी त्यतिखेर
0: थियो भने अहिले हामीले चाहिँ गरिबी चाहिँ मलाई लाग्छ 5% नै छैन जनताको चुलो सबैको चुलो बल छैन गरिबी छैन जुन अनि जनताको इन्कम चाहिँ हिजो चाहिँ थोरै थियो नि त अहिले जनताको गोजीमा होइन अलिक पैसा बढेको छ इन्कम बढ्यो अनि जनताको खाना लाउनका निम्ति नि समस्या छैन त्यो समस्या नहुने बाटो भने चाहिँ हामी जुन दिन जनप्रति भयो नि त्यो दिनदेखि हामीले राम्रो ढङ्गको धनकुटा जिल्लाको बारे राम्रो ढङ्गको नीति बनायौँ राम्रो ढङ्गले त्यसलाई व्यवहारी बनायौँ अनि त्यहाँका जनप्रतिनिधि राम्रो काम गर्नु बिस्तारै तहले अनि प्रदेशले पनि राम्रो भूमिका निर्वाह गर्यो हामीले पनि राम्रो भूमिका निर्वाह गरेको भन्दा धनकुटाको जनता खुसी छ हामीबाट बेखुसी छैन त्यसैले गर्दा धनकुटा जनताले सधैँभरि हाम्रो पार्टी नेकपा एमालेलाई अभिमत जाहेर गरिरहेको छ
1: त्यो भनेको एमाले गर्दा भयो कि अथवा सरकारको अरू संरचना अरू गैर एमालेको सरकारको कारणले पनि अथवा अरू मन्त्री अथवा अहिलेको सरकारले पनि त्यसमा केही न केही भूमिका खेलिराखेको
0: अब लगातार रूपमा प्रदेश र संघमा हाम्रै पार्टीको प्रतिनिधि छ हामीले पनि पहल गर्यौं प्रयत्न गर्यौं र स्थानीय तह पनि हाम्रै धेरै छ होइन यसले गर्दाखेरि हाम्रो पार्टीको पनि महत्वपूर्ण भूमिका छ महत्वपूर्ण भूमिकाको साथै जनप्रतिनिधिले खेलेको भूमिका र जसको सरकार भयो नि सरकार हो नि त एमाले काङ्ग्रेस र माओवादीको सरकार हुँदाखेरि सरकारले पनि एक ढंगले हाम्रो कारणबाट सहजै सँगले काम गर्ने वातावरण बनाऊ
1: अनि जहिले कुनै न कुनै बेलामा सरकारमा गइराख्ने पार्टी अथवा सरकारमा पुगिराख्ने नेतृत्व लगभग झन्डै झन्डै 5 वर्षको लागि अब अहिलेको पछिको अवस्थामा के हुन्छ थाहा छैन तर अहिले भन्दाखेरि त 5 वर्ष त आराम विश्राम गर्नुपर्ने अवस्था आयो नेता कार्यकर्ताको रूपमा चाहिँ कतिको छटपटी अथवा त्यस्तो न्यास्रो जस्तो महसुस हुँदो रहेछ कि कस्तो हुँदो रहेछ मानिस
0: मलाई चाहिँ ठिकै लाग्छ म चाहिँ कस्तो
1: छ तपाईँ खुसी हुनुहुन्छ पार्टी सरकारमा बस्नु नपरेको
0: मलाई चाहिँ कस्तो लाग्छ भने नि अब जनताको दिएको म्यान्डेटलाई हामीले तलमाथि गर्नु हुँदैन नि जनताले के भनौँ तिमी प्रतिपक्षमा बस शासन गरेर नयाँ पार्टीले देऊ भनिसकेपछि यसो मैले टिका टिप्पणी गर्न पनि केही जरुरी छैन जसले जनताको भारी मत लिएर जित्यो उसले राम्रो ढङ्गले मुलुकमा सुशासन विकास निर्माण आर्थिक समृद्धि होइन विदेशसँग कुटनीतिर भाइचारक सम्बन्ध अनि रोजगारको व्यवस्था गर्नुपर्छ भन्ने लाग्छ।
1: अनि अहिले संसदमा तपाईँले अलि अथवा प्रतिपक्षी दलका सांसदले आलोचना सरकारको बढ़ी गरेर देख्दाखेरि चाहिँ मन्त्रीहरूसँग अथवा सत्तापक्षीय सांसदसँग सम्बन्ध कस्तो छ होला, यिनीहरू अनौपचारिक रूपमा कस्तो गर्छन् होला भन्ने धेरैको चासो जिज्ञासा हुन्छ। अनौपचारिक रूपमा कस्तो हुन्छ साँच्चीकै सरकारका मन्त्रीसँग, कहिलेकाहीँ प्रधानमन्त्री होला अथवा सांसदहरूसँग?
0: हामीले यति मात्रै भनेको, पिच बाटो छ, तपाईँहरू पिच बाटोमा गाडीको जानुहोस्, कान्ला कुनी नहिँड्नुहोस् भन्न हामीले सरकारलाई सजग गराउन चाहेको। मेरो त सबै मान्यहरूसँग सबैसँग राम्रै रिलेसन छ।
1: यो अभिव्यक्ति दिएका कारणले व्यक्तिगत रूपमा संवाद चलिराखेको अथवा बोलचालै बन्द भएको स्थिति त्यस्तो केही त
0: होइन? हिजो जुन ढंगले मैले कुरो उठाएँ नि त सदनमा, होइन अहिले चाहिँ हामीले नियम मिस्टर हुँदैन, नियमावलीलाई तलमाथि नगरौँ हामीले बनाएको भनिसकेपछि धेरै राज्यसभाको मान्यहरूले मलाई बधाई र शुभकामना दिनुभयो, तपाईँले सरकारलाई ठिक ट्याक बनाउनुपर्छ उहाँले भन्नुभएको छ।
1: तपाईँले कता कता होइन अब त राष्ट्रपतिरै साथीभाइहरूले बोलाइरहेका छन् भनेर तपाईँले अभिव्यक्ति दिएको हो कि अथवा कुन सांसदले दिएको सुनिरहेका थियो?
0: मैले त त्यस्तो छैन, म त एमाले पार्टीको मान्छे होइन, त्यस्तो किन हो र जनताले चुनाएको त ईश्वरी सिन्हा भोटाला, मैले त भनेको छैन, कसैले भनेको हल्ला होला, त्यस्तो होइन होला।
1: अनि मन्त्री प्रधानमन्त्रीसँग पनि कहिले काहीँ अनौपचारिक भेट हुन्छ यो संसदमा प्रतिपक्ष र विपक्षी बाहेक?
0: उहाँले एकचोटि डाक्नु भएको थियो गयौँ होइन,
1: तेस्रोमा सांसदहरूलाई भेट्न खोज्दाखेरि
0: अनि अस्ति सदनमा त आएको बेला त भेट हुन्छ है,
1: प्रधानमन्त्रीसँग पनि हुन्छ
0: हुन्छ,
1: त्यतिखेर चाहिँ के भन्नुहुन्छ यसरी तपाईँले नबोल्दै हुन्थ्यो भन्ने खालको त्यस्तो कुनै अभिव्यक्तिहरू?
0: होइन त लोकतन्त्रमा बोल्ने त काम स्वाभाविक हो नि, यसलाई कुन ठुलो कुरो मान्नु पर्यो, उहाँ रमाइलो मान्छे हो होइन, ठिकै छ, व्यवहार राम्रै गर्छ।
1: अनि संसदीय समितिहरूमा सक्रियताको विषयलाई लिएर तपाईँको पहिलेको पनि त्यो अनुभव तपाईँले नजिकबाट त्यो अवलोकन गर्नुभएको कारणले अहिलेका संसदीय समितिहरू बाहिर हेर्दाखेरि कहिलेकाहीँ समितिहरू पनि सक्रिय हुन सकेनन् कि भन्ने पनि छ, प्रतिपक्षी दलको बुझाइ के हो संसदीय समितिको सक्रियताबारे?
0: अब यसको बारे मेरो ढिकी धेरै टिकेटी पनि गर्नु मन छैन होइन, तर व्यक्ति पनि महत्वपूर्ण रोल हुँदो रहेछ क्या, अलिक परिपक्व नभएका साथीहरू हुनुहुन्छ, त्यसले गर्दा जुन ढङ्गले गाइड गरेर लानुपर्ने नि त्यो लान सक्नुभएको छैन, यसलाई सचाउने सुधार्ने कुराहरू उहाँले गरिराख्नु भएको छ
1: सभापतिको रूपमा, भनेको उहाँहरूको
0: सभापति नै महत्वपूर्ण भूमिका हो नि त, मूल नेतृत्व हो नि त,
1: भनेको उहाँहरूको अलिक परिपक्वता अथवा
0: छैन
1: छैन
0: छैन कमजोरी।
1: अनि यसमा विपक्षी दलहरूको सांसदहरूको भूमिका के हुन्छ?
0: अन्त हिजो यो पूर्वाधार समितिको केन्द्रीय मिटिङै स्थगित गराउनु भयो साथीहरूले होइन, हामीले त
1: तपाईँ चाहिँ पूर्वाधार विकास समिति,
0: मैले तपाईँलाई पहिला पनि मेरो सुन्नुभएछ कि मैले पहिला नै उहाँहरूलाई चाहिँ विधिको बारेमा समिति कसरी सञ्चालन गर्ने बारे मैले पहिल्यै उहाँहरूलाई भनेको नि त, सल्लाह सुझाव दिएको मिटिङमै।
1: अहिले पनि मानव बैठक स्थगित भयो भने के कसो कारणले मैले केही सहयोग गर्न सक्छु कि अनुभवको आधारमा भनेर तपाईँ आफै पनि त अगाडि सर्नुपर्छ होला नि समितिलाई,
0: अहिले परिस्थिति तयार भएपछि त म गर्छु, मेरो भूमिका महत्वपूर्ण हुन्छ।
1: अहिले परिस्थिति तयार भइसकेको छैन
0: होइन, यो हामी बजेटमा छलफल छौँ नि त,
1: बजेट बारेको छलफल सकेपछि चाहिँ अब समितितर्फ तपाईँको फेरि प्रस्तुति त्यहाँ देख्न पाइने भयो
0: पाइन्छ।
1: अनि समितिलाई विगतको कस्तो भयो भने झन्डै 80% समितिको निर्देशन पालना भएन भनेर हामीले पटक पटक भनिराख्नु पर्यो, अब सुध्रिन्छ कि अझ अथवा अझ स्थिति बिग्रेला के लाग्छ तपाईँलाई?
0: यो दोबाटोमा छ
1: भन्नाले
0: दोबाटो भनेको नि सब सब्रिने कि बिग्रिने दोबाटोमा उभिएको छ, अब यसले यात्रा ओह्रालो गर्छ कि उकालो गर्छ, तेर्सो गर्छ यात्रा,
1: त्यसलाई के कुराले निर्धारण गर्ने हो?
0: गर्छ त्यो उन्द्रीमा भर पर्ने चिज हो नि त, अब राम्रै ढङ्गले सबले चाहिँ जुन हुन्छ नि त तेर्सो बाटो हिँड्यो भने होइन राम्रै हो, अब उहाँले पेलपाल गरेर उकालोको यात्रा हिँड्नु भने बेठिक हो होइन, उकालै जान सक्छ चढ्न सक्दैन, अब ओह्रालो उहाँले कमजोरी गर्नु ओह्रालो पनि लाग्न सक्छ।
1: यदि सरकारमा रहेको पार्टीको सांसदको संख्या बढ्दै गर्दाखेरि समितिमा विपक्षी दलका सांसदहरूको विचार अथवा भूमिका त्यो दबाइने त्यस्तो खालको डर हुन्छ कि हुँदैन, अथवा तपाईँहरू त्यसरी डराइराख्नु भएको छ कि छैन?
0: त्यत्रो जनताले भारी मत दिएर पठाएर उहाँको प्रतिनिधि गर्न आइसकेपछि डराउनु पर्ने, कोहीसँग झुक्नु पर्ने, कोहीसँग शिर निर्णु पर्ने कुनै जरुरी छैन,
1: तर समितिमा त फेरि अल्पमत र बहुमतको कुरा आउँदा त फेरि विपक्षीको पुग्दैन,
0: यस्तो ठिक कुरालाई हामी उठाइराख्ने होइन, हामी विधिमै चल्ने लोकतन्त्रले मान्ने भएको कारणबाट मलाई के लाग्छ भने उहाँले पनि विवेक पुर्याएर निर्णय गर्नुहुन्छ भन्ने मलाई विश्वास छ।
1: अनि अघि सुरुमा मैले तपाईँलाई सोधेको थिएँ कि सचिवालयको आवश्यकता अथवा तपाईँ फोन अरूलाई उठाउन दिने आफै उठाउने भन्ने कुराले चुनावको बेलामा यसले नेताहरूलाई सांसदलाई अप्ठ्यारो सजिलो के बनाउँछ भन्ने बारेमा हालैको समयमा सभामुखहरूको बैठकले स्वकीय राख्ने भनेर सरकारसँग अनुरोध गर्ने भन्ने निर्णय गर्यो। यसबारेमा तपाईँको विचार के हो?
0: यो त स्पष्ट छ त, पहिला अरू देशको तपाईँले प्र्याक्टिस हेर्नुहोस् क्या, संघको जुन छ नि त इन्डियामा नै संघको हेर्नु त कति प्रभावकारी छ, एकजना सांसदलाई कति सरकारले सेवा सुन्छ। हाम्रो देशमा केही छैन, काम धेरै छ, भारी बोकाएको छ, होइन, अब कानुन पनि बनाउनु पर्ने, विकास निर्माण पनि गर्नुपर्ने, जनता कहीँ बिरामी भने हस्पिटल नै पुग्नै पर्ने, कहाँ समस्या त्यसको हल गर्नुपर्ने भएको हुँदाखेरि भारी धेरै बोकाएको छ
1: भनेको सचिवालय स्वकीय सचिव चाहिन्छ कि चाहिँदैन त्यो भन्नुहोस् न सिद्धार्थ।
0: सुन्नुहोस्, त्यो भएको हुँदाखेरि मलाई के लाग्छ, स्वकीय सचिव मात्रै होइन अरू पनि कर्मचारी दिनुपर्ने जरुरी छ।
1: कतिजना त्यो चाहियो सांसदलाई?
0: सुन्न, किनभने उसले कानुन बनाउने ठाउँमा एकजना मान्छेले मात्रै अध्ययन गरेर साध्य हुन्न, डकुमेन्टहरू चाहिन्छ नि चाहिन्छ नि, सकेसम्म मलाई त किन दुई तिनजना दिनुपर्छ मलाई लाग्छ,
1: एकजना
0: दिनुभयो। उनीहरूले अस्ति काट्यो नि, निरन्तर थियो नि, अहिले के छ भने उसले कानुनको बारेमा जान्नु पर्यो, उसले अरू देशको बारेमा ज्ञान जान्नु पर्यो, होइन, चान्सुनी कुरा होइन नि, होइन, जनताले चिन्नु त्यो देखिन्न, त्यो दिनुपर्छ भन्ने मान्यता मेरो छ।
1: कति एकजना अहिले दिँदै दिँदै आएको पहिलेको एकजनाको अभ्यासलाई अझ बढाउनु पर्छ भने
0: बढाउनुपर्छ भन्ने छ।
1: अनि यसमा स्वकीय सचिव दिँदाखेरि ध्यान पुर्याउनु पर्ने कुरा के हो?
0: यो कामको बाँडफाँड हो कि, जस्तै एकजनाले मात्रै भ्याएन भने नै उसले होइन उसले सहयोग गर्छ, होइन, त्यो नभएको अन्त कसरी?
1: कतिपय सांसदले फेरि स्वकीय भन्दा पनि विज्ञको रूपमा दिएर सांसदले विज्ञ व्यक्ति नै त्यहाँ राख्नुपर्ने भनेर त्यो लेख्नुपर्छ बनाउनुपर्छ भनेर भनिराखेको सुनिन्छ नि।
0: विज्ञ केलाई भन्ने?
1: अलिक कानुन सानुन जानेको बुझेको पढेको हो कि अथवा के हो?
0: होइन, जनता त भन्नु, जनताले चुनेर आएको प्रतिनिधि धेरै बुझेको हुन्छ कि, त्यो कानुन पढ्ने सर्टिफिकेट लिएको होला आफ्नो ठाउँमा, होइन, यो विज्ञको बारेमा चाहिँ म एकदम उत्सुक क्या।
1: तर फेरि स्वकीयको नाममा फेरि भाइ भतिजा छोरा छोरी सबै राखेको त विगतको हो नि त,
0: होइन, दायरा छ नि, त्यसको त विधि छ नि त, बिए पास गरेको हुनुपर्छ भन्छ, आफन्त हुनुहुन्न भनी छ नि त, त्यो त बाहिर हल्ला भयो क्या, मिडिया जस्तै हल्ला हुन्छ नि त, श्रीमती राख राख भन्छ त्यसै हावामा, अनि के भनेदेखि नपढेको मान्छे नपढेको मान्छे बेच्ने निस्किहाल्छ नि, बिए पास अनिवार्य भनेछ, यसो बाहिरको हल्लाको कुरो हो कि, यस्तो हल्लामा हामी लाग्नुहुन्न, तर आवश्यक छ एउटा संसदको क्षमता वृद्धि गर्ने, एउटा शक्तिशाली बनाउनु त सहीहरू चाहियो नि, चाहियो नि त।
1: अनि त्यो स्वकीय राख्ने बारेमा विपक्षी दलहरूले सबैले त्यो हस्ताक्षर गरेर चाहियो चाहियो भनेर त्यो नदिनुको कारण चाहिँ के हो?
0: होइन, त सरकार पहिला थियो उसले काट्यो, किन निवेदन पर्यो त, उहाँहरूलाई पनि आवश्यक छ, आज उहाँहरूलाई भाइ उहाँहरूको एमपी बढी छ नि त, बढी छ नि त उनीहरूको,
1: भने चाहिँ स्वकीयको बारेमा सरकारले सकारात्मक निर्णय गरिदिन्छ भन्ने तपाईँलाई लाग्छ?
0: उनीहरूलाई उकुस मुकुस छ क्या, कति बेला विश्वर हुन्छ थाहा भएन, कुकुस मुकुस छ।
1: समयको लागि कुराकानीको लागि यहाँलाई धेरै धन्यवाद छ मानिसज्यू।
0: तपाईँलाई धेरै धन्यवाद छ, अवसर दिनुभयो।
1: आजलाई संवाद श्रृंखला हेलो सांसदको अन्त्यमा आइपुगेका छौं। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग धनकुटा क्षेत्र नम्बर एकबाट निर्वाचित नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईसँग हामीले उहाँसँग कुराकानी गर्यौं, र अर्को संवाद श्रृंखला हेलो सांसदको अर्को श्रृंखलामा अर्को सांसद र व्यक्ति विषयको बारेमा संवाद लिएर उपस्थित हुनेछौं। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: हर एकै साथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भने दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz छेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग हुने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्न सक्नुहुन्छ। तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असार महिनाको आज 5 गते, तदनुसार ईस्वी सन 2026 जून 19 तारीक, शक सम्वत्सर 1948, नेपाललाई सम्वत 1146 तथा लाग्छ रुद्र नामक सम्वत्सर, उत्तरायण गृहम ऋतु। आज शुक्रबार रहेको छ ज्येष्ठ शुक्ल पक्ष, तिथि रहेको छ आज पञ्चमी, आज पञ्चमी तिथि रहेको छ, 43 घडी 7 पला रहेको छ, नक्षत्रमा रहेको छ अश्लेषा नक्षत्र 26 घडी 17 पला, योगमा रहेको छ हर्षण, योग रहेको छ 38 घडी 45 पला, यस्तै गरेर कर्णमा रहेको छ विशेष गरी बवहकरण रहेको छ 15 घडी 8 पला रहेको छ, चन्द्रमा आज कर्कट राशिमा, श्री सूर्यनारायण चाहिँ मिथुन राशिमा, आनन्दादि योगमा आज मृत्यु योग रहेको छ। आज बिहान सूर्योदय 5:10 भयो भने साँझ सूर्यास्त ठिक 7 बजे हुनेछ। आजको दिन मान घडी 13 घडी 50 पल्ला रहनेछ। आज दिन विशेष रहेको छ, आज विश्व शरणार्थी दिवस भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउँछु। ग्रह गोचर यानि कि सूर्यदी नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा, त्योभन्दा पहिला आजको समय यानि कि आजको काल समय, आजको शुभ समय, आजको लाभ समय। आज सर्वप्रथम लागौं आजको काल समय यानि कि राहुकालको विषयमा। र आजको राहुकालको समय भने रहेको छ बिहानको 10:20-56 सेकेन्डदेखि दिउँसोको 12:05-09 सेकेन्डसम्म आज काल बेला रहेको छ। यस्तै गरेर लाभ बेला रहेको छ बिहानको 6:52-31 सेकेन्डदेखि बिहानको 8:36-44 सेकेन्डसम्म लाभ बेला रहनेछ। शुभ बेला रहनेछ दिउँसोको 12:05-09 सेकेन्डदेखि शुरू भएको शुभ बेला, दिउँसोको 1:49-22 सेकेन्डसम्म शुभ बेला रहनेछ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ।
इदाय आजका तिथिमिति पञ्चाङ्ग यसै गरी ग्रह गोचरको विषयमा जानकारी गरौं। ग्रह गोचरमा सूर्य आज मिथुन राशिमा, चन्द्रमा कर्कट राशिमा, मंगल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि कर्कट राशि आउँछ। अश्रेसाद नक्षत्रको तेस्रो चरण, नाम आउँछ डेबाट डेलराज, अन्तिमी राक्षस गण परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी हामीले तपाईँलाई गरायौं र अब भने पालो रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि बाह्र राशिफल।

0: मेष राशि।
1: मेष राशि हुनेहरुको लागि आजको दिन शुभ चिन्तकको सुझाव नमान्दा दुःख पाइन्छ। अप्ठ्यारो परिस्थिति अंगाल्दै अघि बढ्नु पर्ने समय रहेको छ। समस्या दर्शाउँदा साझेदार तथा आफन्तजन सहयोगका रूपमा देखा पर्दै जानेछन्। रोकिया काम दोहार पतन गर्नु पर्दा लाभ हुँदै जानेछन्। आजदेखि स्थितिमा सुधार आउनाले काम बन्द जानेछ। विद्यार्थीको अध्ययनमा प्रगति हुनेछ। मेहनतले सम्मान स्थान समेत दिलाउने खालको योग भई राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन शुभ चिन्तकको साथ सहयोगले काम गर्न सकिनेछ। भौतिक साधन जुट्नले दिगो योजना प्रारम्भ होला। चिताका काम सम्पादन हुँदै जाँदैछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिन्छ। साँझदेखि पारिवारिक असमझदारीले काम पनि रोकिन सक्छ। बिना कारण आफन्तजन टाल्न सक्छन्। अरूका लागि श्रम तथा बुद्धि खर्च गर्नुपर्ला। साथीभाइहरूसँग सन्तुलित व्यवहार गर्नुपर्ने खालको योग भनी राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन विचारले धेरैलाई आकर्षण गर्ने समय रहेको छ। भोलिको भरमा चिताको काम सम्पादन हुँदै जाँदैछन्। तारिफका कामले प्रशंसकहरू बढ्दै जाँदैछन्। मेहनतले राम्रो उपलब्धि दिलाउँदैछ र सानो प्रयत्नले फाइदा बढ्दै जाँदैछन्। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुँदै जानेछन् भने सानो प्रयत्नले ठूलो काम पनि बन्न सक्ने खालको योग भनी राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुको साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बढाउन सकिन्छ। यसै गर्नेहरूको मनोबल कमजोर हुँदै जानेछन्। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। दीर्घकालीनसम्म फाइदा हुने काम थालनी गर्न सकिन्छ। साँझतिर केही विवादास्पद काममा जुट्नु पर्ला। अध्ययनमा बाधा पुग्न सक्छ भने अरूका लागि धन र बुद्धि खर्च गर्नुपर्ने खालको योग भनी राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन कामका लागि रकम जोड गर्न समय लाग्नेछ। आफन्त र परिवारबाट टाढिनुपर्ने दिन उपलब्धिमूलक रहनेछ। टाढाका साथीभाइहरूको निम्त प्राप्त हुनेछ तर अवसर खोजीमा केही दुर्धुप गर्नुपर्ला। साँझतिर रोकियो काम थाल्न सकिन्छ। भौतिक साधनले काममा सहजता ल्याउन सक्छ। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय रहने हुँदा सावधान रहेर अगाडि बढ्दा राशि सिंहलाई आजको दिन विशेष शुभ रहनेछ। कन्या राशि उनीहरूका लागि आजको दिन मेहनत गर्दा आमदानीको स्रोत फेला पर्दै जानेछन्। आवश्यक भौतिक साधन सजिलै जुटाउन सकिन्छ। आमदानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइन्छ। व्यापारमा राम्रो फड्को मार्न सकिन्छ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न कर्जा लिनुपर्ने हुन सक्छ। परिस्थितिले फजिल खर्च बढाउनेछन्। आँटेको काममा बाधा हुन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9854-75223, 9856-75223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। विशेष भेटघाटले उत्साह जगाउनेछन्। भविष्यका लागि विशेष काममा जग बसाउने मौका मिल्नेछ। विभिन्न भौतिक साधन प्राप्ति हुँदै जानेछन्। पेसा व्यापार व्यवसायमा साँझतिर मनग्र लाभ हुन सक्छ। आमदानीको नयाँ स्रोत फेला पर्दै जाँदैछन्। कर्मयोगले नामदाम इनाम समेत दिलाउन सक्छ। विशेष कुनै पनि विशेष अवसर पाइने खालको योग भनी राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन सामाजिक काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिन्छ। शुभचित्तको सहयोग जुट्नाले मनग्र फाइदा हुनेछ। आध्यात्मिक चेतनाले धर्म कर्म र सेवामूलक काम प्रवृत्त गराउनेछ। मेहनतले कार्य सिद्धि हुनेछ। सानादेखि नयाँ अवसर प्राप्त हुँदै जानेछन्। पेसा व्यवसायमा पनि मनका फाइदा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै नामदाम इनाम प्रतिष्ठा कमाउने बेला पनि राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन स्वास्थ्य कमजोर रहनेछ। खर्च र चुनौतीको समय रहेको हुँदा अलि व्यवहारमा पनि सजग रहनु पर्ला। कामको चाप बढ्दै जानेछन्। तर सानातिनो समस्याले अल्झन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नु पर्ला। आफ्नो श्रम परे पनि कामको प्रतिफलमाथि अरूले राज गर्दै जानेछन्। सानातिर स्थितिमा सुधार आउनेछ। उपलब्ध स्रोत प्राप्त हुँदै जानेछन् भने प्रत्याशित नतिजाले उत्साह समेत जगाउने खालको योग भनी राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। पेसा व्यवसायमा मनका लाभ हुनेछ। नयाँ योजना थालिन हुन सक्छ। तर वाद विवादले साथीभाइहरू भने फाटो ल्याउन सक्छ। निम्त आए पनि आतिथ्य खर्चिलो बन्दै योग रहेको छ। भेटघाटले काममा अलमल हुन सक्छ। सानोदेखि अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। बाध्यात्मक परिस्थितिले इच्छा शक्ति कुण्ठित हुने सम्भावना। राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिन्छ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्दै जानेछन्। दिगो फाइदा हुने काम शुरू हुन सक्छ। अधिकार प्रतिशत जोगाउन सफल सजग र सफल हुने खालको योग भनिरहेको छ। साँझतिर रमाइलो जमघटमा सहभागी भइनेछ। प्रियजनसँग भेटघाट हुँदै जानेछन् भने अतिथिको रूपमा मान सम्मान प्राप्त होला। पेसा व्यवसाय पनि मनका फाइदा उठाउन सकिने खालको योग भनी राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। भविष्यको लागि विशेष काममा जग बस्ने मौका मिल्नेछ। अध्ययनमा राम्रो प्रगति गर्ने समय रहेको छ। विभिन्न अवसरले पछ्याउनेछन्। दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। मेहनतले सामाजिक तथा स्थान दिलाउन सक्छ। शान्ति र प्रतिस्पर्धीलाई हराउन सकिन्छ। पेसा व्यापार व्यवसाय फाइदै फाइदा हुने खालको योग भनी राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वर्षको कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने तपाईँहरूको लागि विशेष रूपमा जानकारी लिएर आइसकेका छौं। आजका भूत वर्तमान भविष्य तपाईँको ग्रह र भाग्यको विषयमा चर्चा र परिचर्चा गर्ने बेला रहेको छ। तपाईँले राशिफल तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा जानकारी प्राप्त गरिसक्नु भएको छ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यले के भन्छ, ग्रह र दशा र भाग्यले के भन्छ त भन्ने विषयमा जानकारी भने हामी तपाईँलाई गराउँदैछौ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क गर्नुहोला। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी भने हामी तपाईँलाई गराउँदैछौ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हेलो
1: हेलो।
0: हजुर हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: प्रेम बहादुर चेपाङ, मकनपुरबाट।
0: मकनपुर जिल्लाबाट कार्यक्रम कतिको सुन्नुहुन्छ मकनपुरतिर?
1: सुन्छु गुरुबा।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: घरको बुढीको विषयमा। हजुर
0: हजुर भन्नुहोस्, जन्ममिति कति हो मिडमको?
1: 2057 साल।
0: 2057 साल,
1: दुईको महिना 28 गते।
0: दुईको महिना 28, समय भन्नु?
1: समय बिहानको 5 बजे।
0: बिहानको 5 बजे हो?
1: हजुर।
0: 2057 साल जेठ महिनाको 28 गते शनिबार बिहानको 5 बजे। जन्म कुन जिल्लामा भएको हो उहाँको?
1: धादिङ। हजुर धादिङ।
0: धादिङ जिल्लामा भएको हो?
1: हजुर गुरुबा।
0: ल सुन्नुहोस् है ध्यान दिएर। श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः, सर्वमङ्गल मङ्गल्ये शिवे सर्वत साधिके शरणेत्र मुखे गौरी नारायणी नमस्ते। 2057 साल जेठ महिनाको 28 गते, यानि कि 27 गतेको राति उजाला भएको 28 गते भन्छ, शुक्रबारको राति उजाला भएको शनिबार। राशि कन्या राशि आउँछ, नाम पवित्र आउँछ उहाँको है?
1: पवित्र नाम आउँछ।
0: हजुर पवित्र है?
1: हजुर
0: नाम आउँछ पवित्र। कन्या राशि पर्दछ, आदरणीय नरगण परेको छ, घातकमा तिथिहरू छ, पञ्चमी दशमी पूर्णिमा शनिबार घातक, श्रवण नक्षत्र घातक, नम्बरमा 12 नम्बर राशिमा मकर भन्ने राशि घातक भनेर लेखिया छ। दशा राम्रो छ, भाग्य राम्रो छ, त्यति खासै नराम्रो छैन। शनिबारको दिन चोखो खानुपर्ने, शुद्ध भोजन गर्नुपर्ने छ। अलि छिटो रिसाउने मान्छे हो उहाँ। तपाईँको र उहाँको ग्रह त्यति धेरै मिल्छे मिल्दैन, मिल्छे नखाने नखाने ग्रह परेर रहेछ। अब अलिकति शनिबारको दिन चोखो नितो गर्न लगाउनुहोस्। नाग दोष परेको छ, धेरै समस्या पर्यो भने रत्न कवच धारण गर्नुपर्छ, नभए त्यो पनि परेन।
1: अब
0: हजुर शनिबारको दिन है?
1: हजुर हजुर
0: शनिबारको दिन सकिन्छ, अथवा तपाईँलाई थाहा हुन्छ भने पञ्चमीको दिन पनि होइन। जस्तै आज पहिला सुन्नुहोस् न, मैले बोलेको कुरा सुन्नुहोस् अनि तपाईँको कुरा राख्नु होला नि पछि फेरि।
1: हजुर हजुर
0: दुवैजना एकैचोटि बोल्यो भने मेरो खाँदैन नि फेरि, हो कि होइन? मैले भन्न खोजेको कुरा तपाईँले सुन्नुभयो भने तपाईँलाई चाहिँदो कुरो सबै मैले भनिदिइहाल्छु है, ध्यान दिएर सुन्नु।
1: हजुर हजुर
0: शनि आज पनि पञ्चमी तिथि हो, आजदेखि पञ्चमीको दिन चोखो खाने, शुद्ध भोजन गर्ने, सकिन्छ दुई साग भात नखाने, सकिँदैन भने बेलुका भात खाने, अहिले केही पनि नखाने है, यसरी बस्नु पर्दछ, राम्रो हुन्छ। त्यसपछि बल्ला समस्याहरू कम, बाधाहरू कम, रोकावटहरू कम आउँछ। अहिले ग्रह त्यति राम्रो ग्रह चलेको छैन, दशाको शान्ति चाहिँ गर्नुपर्छ। दशाको शान्ति गर्नुभयो भने राम्रो हुन्छ। विवाहमा दाम्पत्यमा उहाँको श्रीमान श्रीमती ग्रह अलि नमिल्ने, विचार नमिल्ने, उहाँको दुई विवाह पनि हुन सक्ने, अथवा श्रीमान श्रीमती ग्रह नमिलिकन झै झगडा परिराख्ने ग्रहहरू पनि हुन सक्छ। यसमा चाहिँ विशेष ख्याल गर्नुहोला, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ। समस्या जिज्ञासा के छ भन्नुहोस् त?
1: यति नै हो गुरुबा, यस्तै हो।
0: अरू केही कुरा सोध्न मन लागेको छ तपाईँलाई?
1: अलिकता नमिल्ने, ग्रहहरू नमिल्ने भन्नु भइहाल्यो, अब यस्तै हो नमिल्ने, ठ्याक्क भन्नुभयो गुरुबा। यसरी पनि भेटौँला, फोन गराउँला गुरुबा, धन्यवाद।
0: हुन्छ। उहाँले फोन गर्नुभएको थियो हामीलाई, न विशेष गरी मकनपुरबाट फोन गर्नुभएको थियो उहाँले आफ्नो श्रीमतीजीको विषयमा हेराउनको लागि। चाहिँ तपाईँहरू पनि आफ्नो र आफन्तको बारेमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। फोन गर्दा साल महिना गते र समय चाहिँ तपाईले हामीलाई जानकारी गराउनु होला। साल महिना गते र समयको आधारमा भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईलाई गराउँदैछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: नमस्कार गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: रोल्पादेखि पवित्र केसी।
0: रोल्पा जिल्लाबाट पवित्र केसी बोल्दै हुनुहुन्छ?
2: हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ पवित्रजीले?
2: आफ्नै विषयमा हो।
0: तपाईँको जन्ममिति भन्नुहोस् त कति हो?
2: 2067 साल।
0: 2067 साल।
2: 4 महिना 1 गते।
0: 4 महिना 1 गते।
2: अनि साँझ 7:55 बजे।
0: साँझको 7:55 बजेमा।
2: हजुर।
0: 2067 साल साउन महिनाको 1 गते साँझको 7:55 बजेमा जन्म रोल्पामै भएको हो?
2: हजुर, रोल्पामै भएको
0: हो। रोल्पा कुन ठाउँमा हुनुहुन्छ यतिखेर तपाईँ?
2: रोल्पा
0: गन्तव्य सुन्नुहोस् है, ध्यान दिएर श्री गणेशाय नमः श्रीमती रामानुजाय नमः। 2067 साल असार शुक्ल पक्षको शनिबारको दिन जन्म, सप्तमी तिथिमा जन्म, कन्या राशि हस्ता नक्षत्रको प्रथम हस्ता हस्ता नक्षत्रको तेस्रो चरण नाम आउँदो रहेछ। तीन धरको अणाबाट नाम आउँदो रहेछ अणाकुमारी। आदि नाडी देवगण परेको छ, उहाँको फोन काटियो, उहाँले रेडियो सुनिरहनु भएको छ होला, सुन्नुहोस् है रेडियोबाट। तपाईँको घातक तिथि पञ्चमी दशमी पूर्णिमा घातक, शनिबार घातक, श्रवण नक्षत्र घातक, नम्बरमा 12 नम्बर, राशिमा मकर भन्ने राशि घातक छ। माङ्गलिक पर्नु भएको छ, माङ्गलिक दोषको शान्ति गर्नुपर्छ। मंगलबारको दिन चोखो खाने, शुद्ध भोजन गर्ने कामहरू गर्नुहोला। पेटमा समस्या हुन सक्छ, पेटको लागि चाहिँ अलिक पानीको मात्रा अलि धेरै पिउनुपर्छ पानीहरू। पढाइमा असाध्य राम्रो तेजिलो दिमाग छ, अलि रुचि कम छ पढाइमा। तपाईँको लागि चाहिँ प्रेम विवाह गर्नुभन्दा माघी विवाह गरेको राम्रो हुन्छ। वैदेशिक यात्रा मध्यम खालको छ तपाईँको लागि चाहिँ। अब अहिले ग्रह तपाईँको लागि चलिराखेको ग्रह भनेको चाहिँ नै भ्रामरी र अर्को राहु हो। यसले पढाइ राम्रो गराउँदैन, यसले चाहिँ अलिकति विशेष ख्याल गर्नु। स्वास्थ्यमा समस्या आउने, परिवारमा आफ्नो आफन्तसँग मनमुटाव हुने, झैझडा पर्ने ग्रहहरू पनि परेको चाहिँ देखाएको छ। तपाईँको लागि यति नै जानकारी गराए। तपाईँले पनि फोन गर्न चाहनुहुन्छ भने 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भने गर्नुहोला। भूत वर्तमान र भविष्यको विषयमा विशेष जानकारी भने म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हेलो।
3: हजुर।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: म धादिङबाट गुरु।
0: धादिङ जिल्लाबाट बोल्दै हुनुहुन्छ, हजुरको शुभ नाम भन्नुहोस् त।
3: मेरो नाम जयराम, जयराम गुरु।
0: धादिङबाट जयराम बोल्नु भएको छ, धादिङ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
3: नीलकण्ठ तेह्र गुरु।
0: नीलकण्ठ तेह्रबाट बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
3: मेरो छोराको विषयमा।
0: छोराको विषयमा जन्ममिति भन्नुहोस् त कति हो?
3: 2043 साल।
0: 2043।
3: 8 दिन 15 गते।
0: असोज महिनाको 15 गते।
3: बिहानको 7:30 बजे।
0: के बार पर्छ?
3: 8 बजेसम्म। हजुर हजुर।
0: के बार पर्छ जनवार?
3: बार चाहिँ मैले अलि कन्फ्युज हो गुरु।
0: नारायणको नाम के आउँछ?
3: मेरो नाम चाहिँ मेबाट आउँछ गुरु।
0: मेबाट आउँछ र सुन्नुहोस् है ध्यान दिएर।
3: हजुर।
0: 2043 साल असोज कृष्ण पक्षको त्रयोदशी तिथिमा जन्म, सिंह राशि, बुधबारको दिन जन्म है?
3: हजुर हो। हजुर हजुर
0: हजुर। बार सम्झिनु पर्यो अब छोराको बुधबार हो भन्ने कुरा। अनि सिंह राशि आउँछ, मघाको चौथो चरण नाम आउँछ मेघनाथ भन्ने नाम आउँछ। बाबुको अन्तिनाडी राक्षस गण पनि परेको छ है। घातकमा बाबुको तिथिहरू तृतीया अष्टमी त्रयोदशी घातक छ, शनिबार घातक, नम्बरमा 10 नम्बर, राशिमा कन्या राशि घातक भन्ने लेखिया छ। दशा राम्रो छ, भाग्य राम्रो छ, त्यति खासै नराम्रो छैन। सो बाबुको लागि चाहिँ अलिकति सूर्य ग्रहणको योग बनेको छ, यसले काममा कार्यमा अलिकति बाधा आउँछ। यस्तै गरेर पितासँग ग्रह मिल्दैन, बाबासँग आफ्नो पितासँग ग्रह नमिल्ने, विचार नमिल्ने भन्छ। यसले गर्दाखेरि अलिकति दशाको शान्तिहरू गर्नुपर्ने कुराहरू देखिन्छ। विदेश यात्राहरू राम्रो, सरकारी जागिर पनि राम्रै छ, माङ्गलिक पनि पर्नु भएको छ। विवाहमा दाम्पत्यमा अलिकति बाधा आउँछ बाबुको लागि चाहिँ। यो सूर्य ग्रहणको नागदोषको रत्न कवच पाउँछ, यो रत्न कवच धारण गराइदिनुहोस्, यसले राम्रो गराउँछ बाबुको लागि चाहिँ। जस्तै गरी बाबुको ग्रह अहिले चलिराखेको ग्रह भद्रिका र अर्को ग्रह राहु चलिराखेको छ, ग्रह त्यति धेरै राम्रो देखिएन यहाँबाट हेर्दा। दशाको शान्तिहरू गर्ने पहिला सुरुमा रत्न कवच लगाउने, आइतबारको दिन नुन नखाने, मंगलबारको दिन चोखोनितो शुद्ध भोजन गर्ने काम चाहिँ गर्नुपर्छ है। समस्या जिज्ञासा अरू केही कुरा सोध्नु छ?
3: अब त्यही गुरु विदेशै छ बाबु, अब त्यही जो हजुरले भन्नुभयो सबै कुरा मिलेकै हो, नमिलेको होइन, मिल्छ। मैले नातिहरूको विषय पनि हेरा हो, उनीहरूको पोहोर फागुनमा गएर शान्ति गरिदिनु भन्नु दर्शनघाटी गएर शान्ति पनि गरिदियो, सिन्धान पुरामा बोक चाहेर। अनि त्यो अहिले धेरै नै राम्रो भएको छ। अहिले दुईवटा नाति जमले नाति काँग्रेसको नाति अझै त्यसो त्यसो अलि राम्रो व्यवहार त धेरै राम्रोमा आएको हो, तर ठुलो भन्दा सानो अलिक त्यसो त्यसै अहिले 15-20 मिनट फरकमा जन्मेको थिए, त्यति फरकमा जन्मिँदा त्यस्तो हुँदो रहेछ। यो अब बाबुको लागि त्यो रत्न कवच कपडा सौडा ल्याएर बाँधिँदा हुन्छ कि के गर्नु पर्दा त गुरु? अब अहिले विदेशमा छ, अब त्यसै त्यसै भइरहेको छ, अब अलिकति अप्ठ्यारो अप्ठ्यारो गरेर गरियो होला। अब कहिले सन्चै नहुने, कहिले के नहुने, कहिले कसो गर्छ, अलिक भरान्जी आज खालको पनि हुने, त्यस्तै त छ गुरु।
0: हजुर, रत्न कवच बाबुको कपडा छ भने कपडामा बाँधेर राखिदिनुहोस् अहिलेको लागि, कोही जाने मान्छे भए पनि पठाइदिनुहोस्, नभए पछि बाबु आएर लगाउँछन्। अहिले कपडामा राखिदिनु भयो भने काम गर्दै गर्छ, राम्रो हुँदै जान्छ। विदेश राम्रै हुन्छ, नराम्रो हुँदैन। आइतबारको दिन नुन नखानु भन्नु, रत्न कवचको लागि चाहिँ तपाईँले दस बजेपछि अहिले बिहानको 10 बजेपछि फोन गर्नु, अनि 10 बजेपछि फोन गर्नुभयो भने अनि अर्डर गर्छु, म लेख्छु यहाँ, बनाइदिन्छु, अनि पठाइ पनि दिउँला, अथवा तपाईँ लिन पनि आउनुहोला, के जे गरे पनि भइहाल्छ।
3: म आउन पनि सक्छु गुरु, नआउने होइन, म पहिले पनि हो कहाँ आएर बसेर भेटघाट गरेर सबै कुरो सोधपुछ गरेर नातिहरूलाई हेराएर आएको, त्यहीँबाट आएर गएर शान्ति गरेकै गुरु।
0: हजुर,
3: राम्रै भयो, राम्रो भए नराम्रो भए राम्रो भए, त्यहाँ आएर अरूहरूलाई पनि यसो कुराहरू सुनाइदियो, कसैले युरी लिएर पनि किनेर पनि छुट्टी पनि गरेका छन्। राम्रो चाहिँ कारगर, हामी धेरै यो कार्यक्रम नसुनिकन कामतिर पनि अगाडि निस्किन गयो, त्यस्तो लाग्छ मलाई। अब म दिउँसो 10 बजे फोन गर्छु, आइतबार नुन नखाने, अनि अर्को के भन्नुभयो सुन्नुहोस्,
0: मङ्गलबार चोखो खाने,
3: मङ्गलबार चोखो खाने, आइतबार नुन खाने, गएर चाहिँ के शान्ति गराउनु पर्छ गुरु, के भन्नु? मैले बिर्सिहालेको,
0: अहिलेको लागि केही गर्नु परेन,
3: त्यहाँ आएर अरूहरूलाई पनि यसो कुराहरू सुनाइदियो, कसैले युरी लिएर पनि किनेर पनि छुट्टी पनि गरेका छन्। राम्रो चाहिँ कारगर, हामी धेरै यो कार्यक्रम नसुनिकन

0: होइन 18-19 महिना पछि ठिक्क बेला हुन्छ ग्रह शान्ति गर्ने, त्यो बेलामा गरौँला। अहिले उसलाई चाहिँ रत्न कवच लगाइदिनुहोस्, यसले काम गर राम्रो गर्छ, स्वास्थ्य राम्रो हुन्छ, बिरामी हुँदैनन्, वैदेशिक यात्राहरू राम्रो हुन्छ, थाहै हुन्छ, समस्याहरू कम आउँछ, बाधाहरू कम आउँछ है।
1: हुन्छ गुरु, अनि उनको बुहारीसित उनको श्रीमती ग्रहले गर्नु पर्यो,
0: मिल्दैन, ग्रह नमिल्ने ग्रह छ क्या, त्यही भएर मैले माङ्गलिक हुनुहुन्छ नि त तपाईँको छोरा, बुहारी पनि माङ्गलिक नै हुनुहुन्छ भने त मेल खाला, नभए मेल खाँदैन हो, त्यसकै लागि रत्न कवच लगाउनुहोस् भन्न खोजेँ मैले है।
1: हुन्छ गुरु, बुहारीको ठ्याक्कै मैले अहिले तिरिनु चाहिँ बिर्सी, नभए अहिले सोधिहाल्नु हुन्थ्यो, अब
0: हजुर
1: कदरात अब त्यो अहिले हेर्न टाइम लाग्छ, म कुरो 10 बजे पछाडि गुरुलाई सम्पर्क गर्छु।
0: हुन्छ,
1: अनि के कसो पर्ने कति पर्ने सबै कुरा बुझेको कुरा गरौँला गुरु। ल अहिले श्रीमान गुरुलाई मैले नारायण नारायण गुरु भने,
0: हस् नारायण, उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी धादिङ जिल्लाबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ, उहाँ चाहिँ हाम्रो अफिसमा पनि आउनु भएको रहेछ, नातिहरूको ग्रह शान्तिको पनि गर्नुभएको रहेछ, राम्रो भयो, कान्छोको अलि राम्रो भएन भन्नुभएको छ उहाँले चाहिँ, 3 जना पण्डितजी राख्नु भएछ ठिकै छ, 5 जनासम्म राख्नु भएको भए राम्रो हुने थियो, अब पण्डितजी पाउनु पनि पर्यो, फेरि पण्डित पाएर मात्रै पनि भएन, राम्रो योग्य ब्राह्मण पाउनुपर्छ, पाउन गाह्रो छ फेरि है। तपाईँहरूको पनि कुनै समस्याहरू छन्, जिज्ञासाहरू छन्, समस्याको समाधान गराउन चाहनुहुन्छ भने सम्पर्क तपाईँले गर्नुहोला है, घरै बसिराखेर ओहो मेरो ग्रह बिग्रियो, मेरो छोरा ग्रह बिग्रियो भन्ने मात्रै भनेर पनि हुँदैन, तपाईँले कोसिस भने गर्नुपर्दछ, तपाईँले हामीलाई हामीसँग सम्पर्क गर्न कोसिस गर्नुहोस्, कार्यक्रममा फोन गर्नुहोस्, कार्यक्रममा फोन गरेर आफ्नो साल महिना गते समय कसको बारेमा हेर्न मन लाग्छ उसको साल महिना गते र समयको विषयमा जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ, घरै बसी बसी हेर्न सक्नुहुन्छ, कुनै शुल्क लाग्दैन, निशुल्क रूपमा हामीले तपाईँलाई सेवा गरिराखेका छौँ, हरेक दिन बिहान 7 बजीदेखि 8 बजेसम्म हामी तपाईँहरूसँग उपस्थित हुने गरेका छौँ। 98451-75-223 र 98056-75-223 नम्बर तपाईँको लागि खुल्ला पनि छ, फोन गर्दाखेरि बेलुका 5 बजेभित्र फोन गरिसक्नुहोला, तपाईँले फोन गर्दाखेरि बेलुकाको 5 बजेभित्र फोन गर्नुहोला है। अब अहिले कार्यक्रमको समय फोन गर्नुहोस्, कार्यक्रमभन्दा पछि तपाईँले 10 बजे 9 बजेपछि पनि फोन गर्न सक्नुहुन्छ, 10 बजेदेखि तपाईँले मसँग सल्लाह परामर्शहरू पनि लिन सक्नुहुन्छ, यस्तै गरेर बेलुकाको 5 बजेसम्म हाम्रो फोन अन हुन्छ, त्यसपछि अफ हुन सक्छ अथवा फोन नउठ्न पनि सक्छ है, यसमा चाहिँ तपाईँले नरिसाउनुहोला। बेलुका 5 बजेपछि हाम्रो अफिस पनि बन्द हुन्छ, अनि त्यसपछि बेलुकाको फेरि जप तप गर्नु पर्यो, पूजापाठहरू गर्नु पर्यो, समय लाग्छ होइन, त्यो भएर विशेष तपाईँले ख्याल गरिदिनु होला। यतिलाई चाहिँ दिनभरि फोन गर्नुहोस्, दिनभरि फोन गरेर तपाईँले ग्रह दशा र भाग्यको बारेमा पनि हेर्न सक्नुहुन्छ, टिकट काटेर पालमा बस्नुपर्छ, धेरैजनाले फोन गर्नुहुन्छ दिउँसो। अहिलेको लागि चाहिँ कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: नमस्ते गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म यता गोर्खाबाट मोनिका।
0: गोर्खाबाट मोनिकाजी बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: म मेरो श्रीमानको।
0: श्रीमानको विषयमा, गोर्खा कुन ठाउँबाट फोन गर्दै हुनुहुन्छ यतिखेर बोल्दै हुनुहुन्छ?
2: गोर्खा बुङ्गाबाट।
0: हजुर, श्रीमानजीको जन्ममिति भन्नुहोस् त कति हो?
2: 2049 पुष 14 गते,
0: पुष महिनाको 14 गते
2: रातिको 11:27
0: पुष महिनाको 14 गते रातिको 11:27 जन्म कुन जिल्ला भएको? गोर्खामै भएको उहाँको?
2: हजुर।
0: मङ्गलबार हो?
2: हजुर।
0: ल सुन्नुहोस् है ध्यान दिएर, श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। उहाँको चाहिँ 2049 साल पुष शुक्ल पक्षको मङ्गलबार षष्ठी तिथिमा जन्म, कुम्भ राशि, ध्यान दिएर सुन्नुहोस् है, कुम्भ राशि आउँछ, नाम आउँछ उहाँको शतभिषाको 4th चरण नाम आउँछ, सुबाट आउँछ सुदेव भन्ने नाम आउँछ, सुदेव
2: शान्त नारायण के भन्नुभएको थियो तपाईँले?
0: हजुर,
2: शान्त नारायण आउँछ भनेर भन्नुभएको?
0: शान्त नारायण आउँदैन, सुदेव नाम आउँछ, सुबाट नाम आउँछ, पातलो सको सुबाट है।
2: हजुर,
0: एउटै कुरा हो तर ओरिजिनल नाम सुदेव नाम आउँछ उहाँको, आदिनाले राक्षस गुण परेको छ, घातकमा तिथिहरू उहाँको चाहिँ तृतीया अष्टमी त्रयोदशी बिहिबार घातक हुन्छ, नमस्कार।

0: तीनमा राशिमा कुम्भ राशि घातक उहाँको लागि चाहिँ नि विशेष गरी कुण्डली राम्रो छ, भाग्य राम्रो छ, त्यति खासै नराम्रो ग्रहहरू छैन। सरकारी जागिर खाने ग्रह छ, जीवन अलि संघर्ष संघर्ष गर्नुपर्ने कुण्डली छ। उहाँलाई अलिकति पितृदोष परेको छ, परिवारमा पितृदोष परेर जे काम गर्न थाले त्यो काममा रोकावट र बाधा आइदिन्छ। उहाँको लागि चाहिँ यसमा विशेष ख्याल गर्नुहोला। उहाँको ग्रह चाहिँ शीतल स्वभावको ग्रह भए पनि रिसाउन अलिक छिटो रिसाउने स्वभावको गराउँछ ग्रहले गर्दाखेरि। अहिले फेरि परिवारमा पारिवारिक समस्या, पारिवारिक झमेला आइलाग्ने, झुटो आरोपहरू आइलाग्ने, नगरेका नभएका कुराहरूको लागि चाहिँ दोष खेप्नुपर्ने कुराहरू पनि देखिन्छ यहाँबाट हेर्दाखेरि चाहिँ। उहाँले अहिले ग्रह उहाँको लागि चलिराखेको ग्रह पिङ्गला भन्ने ग्रह चलेको छ, एउटा ग्रह चलेको छ उहाँको लागि अहिले शनि भन्ने ग्रह चलेको छ। पिङ्गलाको र शनिको शान्ति पनि गर्नुपर्छ। राशिमा पनि साँढे साथी छ, ग्रहमा पनि शनि छ, यस कारणले गर्दाखेरि अलिकति दुःख पाउँछ कि ग्रहले भन्ने हो। अरू त्यस्तो नराम्रो छैन, ठिकै छ, ग्रहहरू राम्रै छ। समस्या के छ भन्नुहोस् त, अहिले राम्रो छैन, पछि राम्रो हुन्छ, अलि पछि टिक्दै जानुभयो भने राम्रो हुन्छ। अहिले चाहिँ एकदम दुईजनाको कुरा नबुझ्ने नबुझाउने होइन, अलिकति तपाईँको चाहिँ हुँदै नभएको कुराको कुराले गर्दाखेरि मनमुटाव हुने ग्रहहरू पर्छ अहिलेको लागि यो समय चाहिँ। अब यो बेलामा तपाईँहरू चाहिँ सम्हालिन सक्नुभयो, धान्न सक्नुभयो भने सम्बन्ध पछिको झन् मिठो हुन्छ, राम्रो हुन्छ। नभए यो बेलामा चाहिँ कसै कसैको सम्बन्ध बिसेदै हुन्छ, कसै कसै सम्बन्ध बिसेर नभएर छुट्टिएर बस्नुपर्ने कुराहरू पनि हुन्छ होइन। यस्तो ग्रहहरू छ अहिले भनेको रुएर बस्नुपर्ने, रुनुपर्ने, अनावश्यक रूपमा रुनुपर्ने ग्रहहरू परेको छ यो बेलामा चाहिँ। अलिक सावधान हुनुपर्छ, साँढे साथी चलिरहेको छ, अन्त्य साँढे साथी, उहाँको लागि चाहिँ विशेष ख्याल गर्नुहोला है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो, हामीलाई गोर्खा जिल्लाबाट फोन गर्नुभएको थियो। उहाँले चाहिँ तपाईँले पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको बारेमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउनेछौँ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: नमस्ते,
0: नमस्ते, कहाँबाट को बोल्दै सुनौलबाट कुन्ताजी, छोरीको बारेमा हेराउनको लागि? हजुर, भन्नुहोस् त, छोरीको जन्ममिति कति हो?
1: 2061 साल 2061 गते
0: 2061 साल पुष महिनाको 27 गते भन्नुभएको हो?
1: हजुर,
0: पुष महिनाको 27 गते के बार पर्छ?
1: मङ्गलबार बिहान 10 बजे पार जन्मे थियो।
0: 10 बजे र कति मिनटमा?
1: मिनट त्यति हेर्दैन, 10 बजे पार 11 बजे भित्र जन्मे थियो।
0: हजुर, हो
1: हजुर।
0: जन्म कहाँ भएको? नवलपरासीमै भएको हो?
1: अरहाँची भएको, अरहाँची,
0: अरहाँची भएको हो।
1: हजुर,
0: ल सुन्नुहोस् है, ध्यान दिएर।
1: हजुर,
0: 2061 साल पौष शुक्ल पक्षको मङ्गलबारको दिन जन्म, परिवार तिथिमा जन्म भएर छ, मकर राशि आउँदो रहेछ, उत्तर साधा नक्षत्रको तेस्रो चरण, नाम आउँदो रहेछ जाबाट जागृति भन्ने नाम आउँदो रहेछ, अथवा जमुना भन्ने नाम आउँदो रहेछ। हजुर, जानकी पनि हुन्छ। अन्त्यनडी नरगण परेको छ, घातकमा तिथि परेको छ, चौथी नवमी चतुर्दशी मंगलबार घातक छ, रोहिणी नक्षत्र घातक, नम्बरमा 11 नम्बर, राशिमा वृश्चिक राशि घातक छ। कुण्डली त असाध्यै राम्रो छ तपाईँको छोरीको, नराम्रो कुण्डली छैन, ज्वाइँ एकदम राम्रो, मिठो, माया गर्ने ज्वाइँ पाउनुहुन्छ, छोरा ससुराको ज्वाइँ पाउनुहुन्छ। विवाह गर्दा प्रेम विवाह गर्नु भएन, नानीको फेरि प्रेम विवाह हुन सक्ने सम्भावना पनि हुन्छ। फेरि प्रेम
1: विवाह,
0: हजुर, प्रेम विवाह गरिन् भने त्यति राम्रो हुँदैन, फेरि समस्या आउँछ है नानीको चाहिँ। अहिलेलाई ग्रह दशाहरू चलिराखेको छ नानीको, विशेष गरी भद्रिका एउटा ग्रह चलेको छ, एउटा राहु चलेको छ, अहिले ग्रह त्यति राम्रो छैन, दशाको शान्तिहरू गर्नुपर्ने बेला भएको छ। ग्रह शान्ति गराइदिनु भयो भने नानीको लागि राम्रो हुन्छ, समस्या आउँदैन है।
1: हजुर,
0: अरू केही छ समस्या, जिज्ञासा केही छ? तपाईँसँग मात्र होइन जोसँग पनि छिटो रिसाउँछिन्, श्रीमानसँग पनि छिटो रिसाउँछिन्, तपाईँले हामीले भनेको कुरा उसलाई राम्रो लाग्दैन, ठिक लाग्दैन, कुरा बुझ्नु पनि यो भएर एकदम ख्याल गर्नुपर्छ नानीले। विवाहमा दोषहरू परेको छ, अब माघे विवाह हेराएर जुराएर विवाह गर्नुभएको थियो भने राम्रो हुन्थ्यो, अब यसको लागि चाहिँ अलिकति विशेष सावधान हुनुपर्छ, ख्याल गर्नुपर्छ भन्नु, अरू त्यस्तो नराम्रो छैन, ग्रह दशाहरू ठिकै छ, राम्रो देखिन्छ है त, दशाको शान्ति गर्नुपर्छ भन्नु है,
1: डिप्रेसनमा जानु गर त छैन,
0: हजुर
1: त्यस्तो डिप्रेसनमा जानु गर त छैन,
0: हो तब झैझडा परिराख्यो, मनमुटा भइराख्यो भने त डिप्रेसनमा जाने, औषधि खानुपर्ने होइन, श्रीमान श्रीमतीको मनमुटा हुने, झैझडा पर्ने, यस्तो खालको ग्रह चलेछ अहिले, त्यही भएर भनेको मैले ग्रह शान्ति गर्नुपर्छ भनेर, ग्रह शान्ति गर्न लगाउनुहोस् राम्रो हुन्छ नि त है, हुन्छ। उहाँले फोन गर्नुभएको थियो, हामीलाई सुनौलबाट फोन गर्नुभएको थियो, तपाईँ पनि फोन गर्न सक्नुहुन्छ 9845175223 र 9805275223 नम्बरमा फोन गर्न सक्नुहुन्छ। तपाईँ पनि मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर तपाईँले भेट्न सक्नुहुन्छ हामीलाई, भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर तपाईँले भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौं, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: हेलो,
0: हजुर हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: गोर्खाबाट। हजुर,
0: गोर्खा कुन ठाउँबाट बोल्दै हुनुहुन्छ यतिखेर?
2: गोर्खा आपिपल।
0: आपिपलबाट बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: छोरीको।
0: छोरीको जन्ममिति भन्नुहोस् त कति हो?
2: 2070 साल।
0: 2070
2: पचार।
0: हजुर,
2: पचार 31 गते,
0: असार महिनाको 31 गते। समय भन्नु?
2: समय राति 11:10-12 मिनट पर्यो।
0: हजुर, 11:10-12 मिनट। छोरीको भन्नुभयो होइन?
2: हजुर, छोरी।
0: के बार पर्छ छा छ?
2: सोमबार पर्छ।
0: हजुर, ल सुन्नुहोस् है त ध्यान दिएर, श्री गणेश आय नमः, श्रीमती रामानुज आय नमः। नानीको चाहिँ 2070 साल असार शुक्ल पक्षको अष्टमी तिथिमा जन्म, कन्या राशि, नाम आउँदो रहेछ पेबाट प्रेम कुमारी नाम आउँदो रहेछ नानीको है, कन्या राशि प्रेम कुमारी। सुन्नु भएको छ म बोलेको? खै त म त बोलिरहेको छु राम्रैसँग, तपाईँ कता हुनुहुन्छ, घरभित्र हुनुहुन्छ नि बाहिरपट्टि आउनु? हजुर, रेडियो खोल्नु भएको छ? खोल्नु भएको छैन,
2: टाढा छ
0: रेडियो, परिवारलाई सुन्न लगाउनुहोस्, रेडियोमा प्रष्ट सुनिन्छ है। मध्यनाडी राक्षस गुण परेको छ, छिट्टो रिसाउने स्वभावको छिन् छोरी। घातक तिथिहरू परेको छ, पञ्चमी दशमी पूर्णिमा शनिबार घातक, हस्ता श्रवण नक्षत्र घातक, नम्बरमा 12 नम्बर राशिमा मकर राशि घातक छ। नानीलाई काल सर्पयोग परेको भएर पढाइमा राम्रो हुँदैन, रुचि हुँदैन, छिटो रिसाउने, घमण्डी हुने, पेटमा समस्या, स्वास्थ्यमा समस्या आउने दशाहरू परेको छ नानीको, के हो कि होइन? हजुर, अहिले ग्रह चलिराखेको छ नानीको, भद्रिका र राहु चलेको छ अहिले, तपाईँले पढ पढ नानी भन्नुभयो भने तपाईँसँग रिसाउने, मैले पढ भने पनि मसँग पनि रिसाउने, त्यो भएर नानीको लागि चाहिँ कालो सर्पयोग परेको छ। कालो सर्पयोगको रत्न कवच पाउँछ हामीसँग, यो रत्न कवच लिन आउनु, यो रत्न कवच लगाएपछि राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधाहरू आउँदैन, पढिराख्न मन लाग्छ, विवाह बारी राम्रो हुन्छ, स्वास्थ्य राम्रो हुन्छ है, पढाइमा रुचि राम्रो हुन्छ। अब अहिले पढाइ राम्रो भएन भने ठुलो क्लासमा कसरी पढ्ने हो कि होइन, त्यो भएर गाह्रो हुन्छ, पढाइको लागि चाहिँ विशेष ख्याल गर्नु, रिसाउने स्वभावकी छिन्, रिसलाई पनि कम गर्ने, कन्ट्रोल गर्ने गर्नुपर्छ, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ। रत्न कवच लाउनुपर्छ कालो सर्पयोगको है, कालो सर्पयोगको रत्न कवच लाएपछि सबै थोक राम्रो हुन्छ। रत्न कवचलाई चाहिँ तपाईँले मलाई फोन गर्नु, दिउँसो 10 बजेपछि फोन गर्नु, अथवा तपाईँ भरतपुर चितवनमा हाम्रो अफिस छ, चितवनमा आउन पनि सक्नुहुन्छ लिनको लागि, म दिउँलाई तपाईँलाई एउटा है नानीको लागि, फोन गरेर आउनु होला है। उहाँले फोन गर्नुभएको थियो हामीलाई गोर्खा जिल्लाबाट, आफैपलबाट फोन गर्नुभएको, उहाँले चाहिँ तपाईँ पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क भने गर्न सक्नुहुन्छ। मसँग तपाईँहरू प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर तपाईँले भेट्न सक्नुहुन्छ। समस्या लिएर आउनु, समाधान म तपाईँलाई गराउनेछु भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकेको जानकारी मलाई प्राविधिक मित्रबाट इशारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृद्वार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: रेडियो कार्यक्रम जीवनको वचन

जय मसीह तथा ख्रिस्टीय अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौं र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौं। जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनु भएका सम्पूर्ण मेरा प्यारा श्रोताहरूलाई जय मसीह तथा ख्रिष्टीय अभिवादन भन्न चाहन्छु। म गोविन्द विश्वकर्मा। कार्यक्रम जीवनको वचनको हामी हरेक खण्डमा परमेश्वरको जीवित वचन यहाँहरूको माझमा लिएर आउने गरिरहेका छौं। म आज सुसमाचार्य पुस्तक मत्तीको 15 अध्यायको 21 पददेखि 28 पदसम्म पाठ गर्न गइरहेको छु। शीर्षकमा यहाँ यसरी लेखिएको छ, कनानी स्त्रीको विश्वास। तब येशु त्यहाँबाट निस्कनुभयो र टुरोस र सिदोनका इलाकातिर जानुभयो। त्यस इलाकाबाट एउटी कनानी स्त्री आएर कराउँदै भन्न लागिन्, हे प्रभु दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्, मेरी छोरीलाई भूतले साह्रै सताएको छ। येशुले त्यसलाई केही जवाफ दिनु भएन। उहाँका चेलाहरूले आएर उहाँलाई विन्ती गरे, यसलाई विदा गर्नुहोस् किनभने त्यो कराउँदै हाम्रो पछि लागिरहेछ। उहाँले भन्नुभयो, म इजरायल जातिका हराएका भेडाहरूका निम्ति मात्र पठाएको हुँ। तर त्यो स्त्री आएर उहाँको अघि घोप्टो परी र भनी, हे प्रभु मलाई सहायता गर्नुहोस्। उहाँले भन्नुभयो, बालकहरूको रोटी लिएर कुकुरहरूलाई फालिदिनु ठिक हुँदैन। त्यसले भनी, हो प्रभु, तर कुकुरहरूले पनि त आफ्ना मालिकको टेबलबाट झरेका टुक्रा टुक्री खान्छन्। तब येशूले त्यसलाई जवाफ दिनुभयो, हे नारी, तिम्रो विश्वास ठूलो रहेछ, तिमीले इच्छा गरे बमोजिम तिमीलाई होस्। त्यसकी छोरी त्यही घड़ी निको भइहाली। प्रियहरू, हामीले यति बेला सुसमाचारको पुस्तक मत्तीको 15 अध्यायको 21 28 पाठ गर्यौं। यहाँ येशू ख्रीष्ट कहाँ एकजना कनानी स्त्री आफ्नो छोरीको चंगाईका लागि, छोरीलाई निको पारदिनका लागि येशू प्रभु कहाँ अर्जी बिसाउनलाई, विन्ती गर्नलाई आएको घटनालाई समावेश गरिएको छ। कनानी स्त्री को थिइन् भन्दाखेरि उनी एकजना अन्य जाति थिइन्। अझ धर्मशास्त्र बाइबल अनुसार हामीले हेर्ने हो भने उनी चाहिँ एकजना महिला थिइन् जहाँ चाहिँ त्यो बेलाको समयमा पुरूष प्रधान समाजले महिलाहरूलाई अन्याय अत्याचार गर्दथ्यो। त्यहाँ पुरूषको चाहिँ गणना हुन्थ्यो तर महिलाको गणना हुँदैनथ्यो। महिलालाई मानिसहरूले त्यति धेरै महत्वको साथमा हेरेको हामीले भेट्दैनथ्यौं त्यो बेलाको समयमा। आजभन्दा 2000 वर्ष पहिलेको समयमा महिलाहरूलाई त्यो तौरबाट स्थान दिइएको थिएन। उनी एक अन्य जाति थिइन्। त्यो एउटा यहुदीहरूको समाजमा विशेष गरी अन्य जातिहरूलाई हेर्ने दृष्टिकोण धेरै फरक थियो। त्यो बेलाको समयमा हामीले हेर्ने हो भने यहुदी र अन्य जातिबीच धेरै ठूलो खाडल थियो। यहुदीहरूले अन्य जातिहरूलाई निकै एउटा तुच्छ व्यवहार गर्दथे, जसरी हामीले हाम्रो समाजमा हेर्न सक्दछौं। हाम्रो समाजमा पनि जातीयताको हिसाबले कोही ठूलो जातको कोही सानो जातको भनेर छुट्याइएको छ। त्योभन्दा एउटा कट्टर, त्योभन्दा पनि एउटा गहिरो विभेद चाहिँ त्यो बेलाको समयमा थियो। त्यसपछि अर्को कुरा चाहिँ, ती महिलाको थिइन् भने उनी एउटा महिला थिइन्, आमा थिइन्, जो चाहिँ एकदमै धेरै पीड़ामा थिइन्, निकै नै धेरै समस्यामा थिइन्।
आफ्नो छोरीलाई भूतात्मा लागेको छ, उसलाई त्यसबाट छुटकारा दिनको लागि उनी अर्ज बिन्ती गरिरहेकी थिइन्। यसरी हेर्नु पर्दाखेरि एउटा महिलाले आफ्नो छोरीको जीवनको लागि, उनको छोरीलाई छुटकारा दिनको लागि, उनको छोरीको जीवनलाई बचाइदिनका लागि यीशु कहाँ उनी आउँदछिन्। तर यो घटनालाई हामीले ध्यान दिएर हेर्ने हो भने यीशु प्रभुले शुरूमा उनीलाई केही जवाफ दिनुभएको छैन। यति धेरै रोही कराई गर्दाखेरि पनि यीशु प्रभुले ती महिलाको कुरा सुन्नु भएको छैन। त्यसपछि यीशु प्रभुले दिनुभएको जवाफ अलिकति हामीलाई सुन्दाखेरि हेर्दाखेरि अप्ठ्यारो लाग्छ। यीशु प्रभुले भन्नुहुन्छ कि म इजरायल जातिका हराएका भेडाहरूका निम्ति मात्र पठाएको हुँ। यसको अर्थ चाहिँ यीशु प्रभु इजरायलीहरूको लागि मात्रै आएको हुँ, म अन्य जातिहरूको लागि आएको होइन भन्ने सामान्य बुझाइ त्यहाँनिर हामीले पाउँदछौं। सामान्य बुझाइ त्यहाँनिर अन्य मानिसहरूले यीशु प्रभुबाट उद्धार र छुटकारा पाउँदैनन् भन्ने त्यो एउटा बुझाइ रहन जान्छ। तर वास्तविक रूपमा त्यो होइन प्रियहरू। यीशु प्रभुले पछि त के पनि भन्दै हुनुहुन्छ कि यहाँनिर बालकहरूको रोटी लिएर कुकुरहरूलाई फालिदिनु ठिक हुँदैन। ती महिलालाई, एकदमै समस्यामा परेकी महिलालाई, अन्य जातिलाई यीशु प्रभुले यो खालको व्यवहार गरिरहनु भएको थियो। अनि त्यहाँ भएका उनका चेलाहरूले पनि त्यो कुरालाई चाहिँ सामान्य मानिरहेका थिए, किनभने यहुदीहरूले प्राय यही व्यवहारहरू अन्य जातिहरूको बीचमा गर्दथे। तर यीशुले शुरूमा यी सबै व्यवहारहरू किन देखाउँदै हुनुहुन्थ्यो भने यहुदीहरूले अन्य जातिहरूलाई कुन तवरबाट व्यवहार गरिरहेको छ भन्ने कुरा दर्शाउनको लागि, झल्काउनको लागि, हामी बीचमा, मानिस मानिसको बीचमा पनि कति धेरै विभेद रहेछ भन्ने कुरा देखाउनको लागि पनि यहाँनिर यो वाक्यांशको प्रयोग गर्नुभएको हामीले भेट्दछौं। खासमा भन्नुपर्दाखेरि यीशु प्रभु यो संसारमा यहुदीबाट, यहुदी जातिबाट, दाउदको वंशबाट उहाँ जन्मिनु भएको भए पनि उहाँ सारा मानव जातिको उद्धारका लागि एउटा मसीह हुनुहुन्छ। उहाँ सारा मानिसहरूको पाप उठाउनको लागि, संसारमा भएका सारा मानिसहरूलाई उद्धार दिनको लागि उहाँ यो संसारमा आउनु भएको हो। त्यसकारण पनि यीशु प्रभुले यहाँनिर अन्तिममा ती नारीको विश्वास देखेर उनको छोरीलाई निको पार्नु भएको छ। अनि यीशुले यो पनि भन्नुभएको छ कि तिम्रो विश्वास ठूलो रहेछ। उनको विश्वास यीशुप्रति भएको कारणले गर्दाखेरि उनलाई यीशुले चंगाइदिनुहुन्छ, उनको छोरीलाई यीशुले चंगाइदिनुहुन्छ र भन्नुहुन्छ कि ए नारी, तिम्रो विश्वास ठूलो रहेछ। आज हामी यो कुरालाई अलि गहन तरिकाले हेर्नेछौ प्रियहरू। यहाँ यीशु प्रभुले यी कनानी स्त्री जो अन्य जाति छन्, यिनको विश्वासलाई चाहिँ तिम्रो विश्वास ठूलो रहेछ भनेर भन्नुभएको अर्थ के हो, त्यसका बारेमा हामी हेर्नेछौ। खासमा तपाईँ र हामीले यीशुप्रति गरेको विश्वास छ, त्यो विश्वास कस्तो छ, हामीले खासमा यीशुप्रति गरिरहेको विश्वास कस्तो हुनुपर्दछ भन्ने कुरामा पनि आज यो वाक्यांशले, यो वार्तालापले, यो बाइबलको खण्डले तपाईँ र मलाई बुझाउन खोजिरहेको छ प्रियहरू। हामी शुरूमा हेर्नु पर्दाखेरि यी महिला अन्य जाति थिइन्, तर पनि यिनले यीशु प्रभुलाई राम्रोसँग चिन्दथिन्। उनी अन्य जाति भए पनि उनले यीशु प्रभुलाई, उनी दाउदका पुत्र हुन्, उनी सारा मानव जातिका मसीह हुन् भन्ने कुरा उनले बुझेकी छिन्। त्यसकारण उनले यीशु प्रभुलाई वास्तविक रूपमा उहाँ को हुनुहुन्छ भनेर चिनेको कारणले गर्दाखेरि उनी उद्धारको लागि, छुटकाराको लागि यीशु कहाँ आउँदछिन्। उनले मलाई चंगाई गरिदिनुहोस्, मेरो छोरीलाई निको पारिदिनुहोस् भनेर भनेकी छैनन्। तर उनले के भनेकी छिन् भने, हे प्रभु दाउदका पुत्र, ममाथि दया गर्नुहोस्। यहाँ यीशु प्रभुको दया, यीशु प्रभुको निगाह, उहाँको कृपाको उनले चाह गरेकी छिन्। अनि त्यो दया कृपा उनले किन चाह गरिन् भन्दाखेरि, यीशु प्रभु परमेश्वर हुनुहुन्छ, उहाँ मसीह हुनुहुन्छ, हाम्रो पाप छुटकारा गर्ने मसीह, हामीलाई चंगाई गर्ने हाम्रो उद्धारक उहाँ हुनुहुन्छ भनेर यी महिलाले बुझेकी छिन्। त्यसकारण तपाईँ र मेरो विश्वास यी महिलाको जस्तो हुनुपर्दछ प्रियहरू। तपाईँ र मेरो विश्वास बलियो हुनको लागि, ठूलो विश्वास हुनको लागि यी महिला जस्तो विश्वास हुनुपर्दछ। यी महिलाको विश्वास केवल येशुद्वारा चंगाई हुन्छ भन्ने मात्र होइन, तर येशु को हुनुहुन्छ भन्ने कुरा उनलाई राम्रोसँग थाहा छ। त्यसकारण हामी भन्न सक्दछौ कि विश्वास भनेको येशुलाई चिन्नु मात्र होइन, तर येशु को हुनुहुन्छ भनेर वास्तविक रूपमा चिन्नु चाहिँ महत्वपूर्ण हो। त्यसकारण आज तपाईँ र मैले येशु प्रभुलाई कसरी चिनेका छौं त्यो महत्वपूर्ण हुन्छ।
प्रियहरू। भजन संग्रहको पुस्तक 34 अध्यायको 17 पदमा यहाँ यसरी लेखिएको छ, जब धार्मिक जनहरूले पुकारा गर्छन् तब परमप्रभुले सुन्नुहुन्छ र तिनीहरूका सबै संकटबाट तिनीहरूलाई उद्धार दिनुहुन्छ। यहाँ यी स्त्रीलाई हामीले हेर्ने हो भने यी स्त्रीले परमेश्वरको दयाको पुकारा गरेकी छिन्। उनले परमेश्वरको निगाहको कृपाको उनले हार गुहार गरेकी छिन्। हामीलाई धेरै समय परमेश्वरको निगाहको खाँचो पर्दछ प्रियहरू, किनभने मानिसहरू सीमित छौं। हामीसँग भएको शक्ति र सामर्थ्यले धेरै समय हामीले केही गर्न सक्दैनौ, तर हामीलाई परमेश्वरको निगाह उहाँको कृपाको आवश्यकता पर्दछ। जसरी यहाँनिर यी स्त्रीले आफ्नो छोरीको उद्धारको लागि उनले परमेश्वरको निगाहको चाह गरेकी छिन्, त्यसरी तपाईँ र मैले पनि परमेश्वरको निगाहको कृपाको चाह गर्नु पर्दछ। वचन संग्रहको पुस्तक 34 अध्यायको 17 पदमा यसरी लेखिएको छ, जब धार्मिक जनहरूले पुकारा गर्दछन् तब परमप्रभुले सुन्नुहुन्छ र तिनीहरूका सबै संकटबाट तिनीहरूलाई उद्धार दिनुहुन्छ। त्यसै गरी अर्को कुरा चाहिँ हामीले हेर्नेछौ, यहाँ परमेश्वरले उत्तर दिनु भएन भने तपाईँ हामीले यसरी बुझ्नु हुँदैन कि परमेश्वरले तपाईँ र मलाई इन्कार गर्नु भएको छ। जब यिनी स्त्रीले येशूलाई गुहार्दछिन् तब येशूले तिनलाई केही जवाफ दिनु हुँदैन। येशू प्रभुले जवाफ नदिनु भएपछि धेरै समय हामीलाई लाग्दछ कि परमेश्वरले हामीलाई बिर्सिनु भयो, परमेश्वरले हामीलाई वास्ता गर्नु भएन, परमेश्वरले मलाई त प्रेम गर्नु हुँदैन कि क्या हो भनेर कहिलेकाहीँ तपाईँ र हामी निराश हुन्छौ। हामी परमेश्वरको उद्धारको लागि उहाँबाट सहायताको लागि हामी गुहार गर्दछौ, तर धेरै समय परमेश्वरबाट उत्तर नआउन पनि सक्छ। त्यसरी परमेश्वरबाट उत्तर नआउँदाखेरि तपाईँ र हामी हतोत्साहित हुन पुग्दछौ। तर यहाँ कनानी स्त्रीले के गरेकी छिन् भने उनी हतोत्साहित भएकी छैनन्, उनी टाढा भागेकी छैनन्, उनी परमेश्वरले जवाब दिनु भएन भनेर दुखी भएर येशू ख्रीष्टबाट टाढा भागेकी छैनन्, तर निरन्तर परमेश्वरलाई गजगजाई रहेकी छिन्। उनी निरन्तर येशू कहाँ गएर गुहार मागिरहेकी छिन्। त्यसकारण प्रियहरू, कतिपय समयमा परमेश्वरले तपाईँ र मेरो प्रार्थनाको उत्तर दिनु भएन भनेर तपाईँ हामी निराश हुन्छौ, तर साँचो विश्वास यो हो प्रियहरू, तपाईँ र म निरन्तर परमेश्वरको प्रार्थनाको उत्तरलाई पर्खिएर बस्नु पर्दछ। उहाँको उचित समयमा उहाँले जवाफ दिनुहुन्छ भनेर त्यो कुराको आशा तपाईँ र मैले गर्नु पर्दछ। धेरै समय परमेश्वर मौन बस्दाखेरि तपाईँ र हामी निराश हुँदछौ, तर निराश नहुनुहोस् प्रियहरू। अर्को महत्वपूर्ण कुरा चाहिँ प्रभु येशू ख्रीष्टले ती कनानी स्त्रीलाई निकै अस्वाभाविक जवाफ दिनुभएको छ। ती कनानी स्त्रीलाई जुन तवरबाट अन्य मानिसहरूले व्यवहार गर्दथे, यहुदीहरूले जसरी व्यवहार गर्दथे, त्यही ढंगले येशू प्रभुले पनि भन्नुभएको छ कि म इजरायल जातिको हराएका भेडाहरूको निम्ति मात्र पठाएको हुँ, तिमीहरूको लागि होइन, अरू मानिसहरूको लागि होइन। प्रभु येशूले ती महिलाको, ती स्त्रीको जाँच गरिरहनु भएको, उनको विश्वासको जाँच गरिरहनु भएको थियो। यति भनिसकेपछि ती स्त्रीले मलाई त परमेश्वरले प्रेम गर्नु हुँदैन रहेछ, मलाई त उहाँले वास्ता गर्नु हुँदैन रहेछ, उहाँले त अरू मानिसहरूले जस्तै मलाई पनि घृणा गर्नु भएको रहेछ भनेर उनले छोडेर गइनन् प्रियहरू। उनले येशूमाथि बिन्ती गर्न छोडिनन्, तर निरन्तर येशू प्रभुलाई उनले बिन्ती गर्दै पुकार्दै उनीबाटको सहायता माग्दै अगाडि बढ़िरहन्। 25 पदमा हामीले हेर्ने हो भने, तर त्यो स्त्री आएर उहाँको अघि घोप्टो परी र भनी, हे प्रभु, मलाई सहायता गर्नुहोस्। धेरै समय प्रियहरू, तपाईँ र मेरो जीवनमा पनि हामीले खोजेको जीवन हामीले प्राप्त गरेका हुँदैनौ। धेरै समय प्रियहरू, तपाईँ र म परमेश्वरसँगको त्यो प्रार्थनामा हामीले बिसाएका विन्तीहरू, प्रार्थनाको उत्तरहरू ठिक समयमा नआउँदाखेरि, अझै हाम्रो जीवनमा ती खराब कुराहरू, घटनाहरू घटिरहँदाखेरि, आफूले सोचेको कुराहरू पूरा नहुँदाखेरि, तपाईँ र हामी परमेश्वरसँगको भरोसाबाट हामी पछाडि हट्दछौ। हामी कति कहिलेकाहीँ त कति विश्वासीहरू आफ्नो विश्वासबाट पनि च्युत भएर पछाडि हटेर गएको हामीले घटनाहरू पाउँदछौ। तर यी कनानी स्त्रीलाई यहाँ येशू प्रभुले सिधै उनले बुझ्ने तरिकाले उनलाई भन्नुभएको छ कि म तिम्रो लागि होइन तर इजरायलीको लागि हो भनेर भन्दा पनि यी स्त्रीले चाहिँ परमेश्वर को हुनुहुन्छ भनेर उनलाई थाहा भएको कारणले गर्दाखेरि उनी झन घोप्टो परेर प्रभु कहाँ दण्डवत गरेर परमेश्वरको सहायता मागी नै रहन्छिन्। त्यसकारण प्रियहरू, हामी धेरै समय
परमेश्वरबाट उचित समयमा हाम्रो प्रार्थनाको उत्तर आएन भनेर हामी निरुत्साहित हुनु हुँदैन, हामी पछाडि हट्नु हुँदैन, तर धेरै समय परमेश्वरको समयलाई तपाईँ र मैले पर्खिनु पर्दछ। परमेश्वरको उचित योजना के छ त्यसलाई खोज्न तपाईँ र म सिक्नु पर्दछ। प्रियहरू, धेरै समय परमेश्वरले तपाईँ र म त्यो जाँचको परीक्षाको बाटो भएर हिँडेको पनि देख्न चाहनुहुन्छ, तर त्यसले तपाईँ र मेरो विश्वासलाई नै बलियो बनाउँदछ। त्यसकारण एउटा ठूलो विश्वासले, एउटा साँचो विश्वासले कहिले पनि आफ्नो योजना, आफ्नो समय भन्दा पनि परमेश्वरको समयको प्रतीक्षा गर्दछ। प्रियहरू, अर्को महत्वपूर्ण कुरा हामी यहाँ हेर्न गइरहेका छौं प्रियहरू, कि एउटा ठूलो विश्वासले परमेश्वर तर्फबाट आश्चर्यको इनाम प्राप्त गर्दछ। एउटा ठूलो विश्वासले परमेश्वरबाट त्यो उसले सोचेको भन्दा महान, सोचेको भन्दा एउटा ठूलो इनाम उसले प्राप्त गर्दछ। जब यहाँ यशु प्रभुले भन्नुहुन्छ बालकहरूको रोटी लिएर कुकुरहरूलाई फालिदिनु ठिक हुँदैन, त्यसै नै घडी ती कनानी स्त्रीले यसरी जवाफ दिन्छन् कि हो प्रभु, तर कुकुरहरूले पनि त आफ्ना मालिकको टेबलबाट झरेका टुक्रा टुक्री खान्छन्। यसको अर्थ हामी दुर्बल छौं, हामी हेपिएका छौं, हामी समाजबाट टाढा बनाइएका छौं, तर पनि तपाईँ नै हाम्रो मालिक हुनुहुन्छ, तर पनि तपाईँ हाम्रो उद्धारक हुनुहुन्छ, तपाईँ हामीलाई सहायता गर्ने परमेश्वर हुनुहुन्छ भनेर उनले अर्ज बिन्ती गर्दछिन्। त्यो एउटा ठूलो विश्वास हो प्रियहरू। धेरै समय तपाईँ र मेरो हृदयमा एउटा कठोरपन हुन्छ प्रियहरू, तपाईँ र मेरो हृदयमा एउटा घमण्ड हुन सक्छ, कतिपय घमण्डका कारणले गर्दाखेरि तपाईँ र म कोमल हृदयको बन्न सक्दैनौ, तपाईँ र म भित्रको त्यो एउटा ठूलो पत्थरको हृदयको कारणले गर्दाखेरि तपाईँ र म परमेश्वरको सामु तपाईँ विनम्र बन्न सक्नु हुँदैन, जसले गर्दाखेरि धेरै आशिषहरू तपाईँले प्राप्त गर्ने आशिषहरू पनि प्राप्त नगरेको हुन सक्नुहुन्छ। त्यसकारण यहाँ जसरी ती कनानी स्त्रीले आफूले आफूलाई नम्र बनाएर आफूले आफूलाई परमेश्वरको सामु दण्डवत गरेर निहुरेर परमेश्वरलाई पुकारा गर्दछिन्, तब परमेश्वरले उनलाई भन्नुहुन्छ कि ए नारी, तिम्रो विश्वास ठूलो रहेछ, तिमीले इच्छा गरे बमोजिम तिमीलाई होस्। ती कनानी स्त्रीको छोरी त्यसै गरी निको पनि भइहालिन्। प्रियहरू, हामीले हेर्न सक्दछौ कि येशु प्रभुको एउटा मात्रै वचनले उनको छोरी निको भएको छ। उनको छोरीलाई येशु प्रभुले हात राखेर प्रार्थना गर्नु भएको छैन, न कुनै येशु प्रभुलाई ती छोरीले छोएकी छिन्, न ती स्त्रीले छोएकी छिन्, तर यहाँ आश्चर्यपूर्ण कर्म भएको छ। येशु प्रभुले बोलेकै आधारमा ती कनानी स्त्रीको छोरी निको भएकी छिन्। त्यसकारण विनम्र हृदयले, कोमल हृदयले परमेश्वर तर्फबाटको आशिष र कृपा तपाईँ र मेरो जीवनमा आउँदछ। प्रियहरू, कोमल हृदयले, विनम्र हृदयले गरेको निरन्तर प्रार्थनाले पक्कै पनि परमेश्वरको निगाह तपाईँ र मैले प्राप्त गर्दछौं प्रियहरू, अनि त्यसलाई परमेश्वरले साँचो विश्वास र ठूलो विश्वास भनेर भन्नुहुन्छ। त्यसकारण आज तपाईँ र मैले विचार गर्नुपर्दछ कि तपाईँ र मेरो विश्वास कस्तो छ, परमेश्वरप्रति कस्तो हामीले भरोसा राखेका छौं। साँच्चै म तपाईँहरूलाई भन्दछु कि कनानी स्त्रीको जस्तो विश्वास तपाईँ र मेरो हुनुपर्दछ। उनीमाथि परमेश्वरको निगाह उनले पाउँदिनन् भन्ने जवाब पाइरहँदाखेरि पनि, परमेश्वरको सहायता उनले पाउँदिनन् भन्ने जवाफ उनले पाइरहँदाखेरि पनि, बेवास्ता उनले भोगिरहँदा पनि उनले निरन्तर खुरन्धार रूपमा परमेश्वरलाई पुकारा गर्न छोडेकी छैनन्। अझ उनी कोमल र विनम्र हृदयले परमेश्वरको पुकारा गरिरहेकी छिन् र उनले सोच्नै नसकेको अचम्मको काम, अचम्मको एउटा उद्धार र छुटकारा उनको जीवनमा भएको छ। त्यसकारण म तपाईँलाई यही उत्साह दिन चाहन्छु कि तपाईँ र मेरो जीवनमा परमेश्वरको उद्धारको, परमेश्वरको कृपाको खाँचो छ, पक्कै पनि उहाँको निगाहको खाँचो छ भने तपाईँ र मेरो विश्वास यी कनानी स्त्रीको जस्तै हुनु आवश्यक छ। प्रियहरू, म अन्तिममा केही बाइबलका पदहरू पढेर वचनबाट बिदा हुन चाहन्छु। हिब्रूको पुस्तक 11 अध्यायको हामी 6 पद पाठ गर्नेछौ। विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ, किनकि जो परमेश्वरको नजिक आउँछ त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्दछ। त्यसै गरी मर्कुसको पुस्तक 9 अध्यायको 23 पदमा यसरी लेखिएको छ,
यसुले तिनलाई भन्नुभयो, तपाईले सक्नुहुन्छ भनी के भनेको? विश्वास गर्नेको लागि त सबै कुरा सम्भव छ। मत्तीको पुस्तक 17 अध्यायको 20 पदमा यसरी लेखिएको छ कि उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूका अल्प विश्वासको कारणले हो, साँच्चै म तिमीहरूलाई भन्दछु कि तिमीहरूमा एउटा ग्रायोको दाना जति विश्वास भएदेखि यस डाँडालाई यहाँबाट हटिजा भन्यो भने पनि त्यो हटिजानेछ र तिमीहरूका निम्ति केही असम्भव हुने छैन। आज हामीले हेर्यौं कि ठूलो विश्वास के रहेछ। आज हामीले हेर्यौं कि परमेश्वरप्रति हाम्रो सानो भए पनि विश्वास, यहाँनिर भनिएको खण्डमा रायोको दाना जतिको विश्वास भए पनि हामीले परमेश्वरबाट उहाँको कृपा र निगाह हामीले प्राप्त गर्नेछौ। म तपाईँलाई यही प्रश्न गर्न चाहन्छु, तपाईँको परमेश्वरप्रति कति विश्वास छ? हुन्छ, वचन अध्ययन र सुनाईबाट परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। जय मसीह। हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टिम एकैसाथ विदा हुन्छ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: अब रंग फेसु मुला रेडियो कार्यक्रम स्पार्क माइ फेट नला विश्वासी चमक बसुगो धैर्य से भ्रणबला लंगाई जयमसी तथा नमस्कार स्पार्क माई फेत ला अंक 9 तथा नला विश्वासी चमक बसुगो नियोग तामाङ तिनी रंग दिदेन पुरानो नियम ज्ञान हन्नाला बारी तिगै जुबारी सिमुला एल्कनाला गई खुइका दे मुबा पिन्हा देन हन्ना पिन्हा कोला जामे मुबा तासै हन्ना बाजी मुबा पिन्हा से लानन रंगबा बिबारी जत्तुग ताबरी घमण्ड थन्जी जोसे लामा हन्ना लानन म्योजी पिन्हा जे हन्ना दा चुताम बारम्बार दन्जीबा मुबा जोसे लामा हन्ना गेन पीड़ा तमुबा हन्ना बाजी तबा कारण से लामा लानन सोन्दो मिंगदे कदी से नन थेदा परमेश्वर से श्राप पिन बठर लाबा ताम्री हमला थे मिंग कदे से बसो गेम हन्ना द दुख पिंजी हन्ना चोते लानन दुखी ताजुगी कान खाजी थे जे चाबा से एन खाजी हन्ना से लानन पटक लसुजी की तादोदा एन्ना तिग्द जतुला नाभरी हम्बा मुला थेन्दिङ तिग्द आरे रङ्से तिग्द हाइमदमन चन्दोन देन अनुग्रह अन्सु मुला तसै गद तिग्द अनुग्रह अन्सु मुला बेसी प्रश्न लजे तिग्द चन्दो गदेसे लानन तरिका से आशिष यङजीवा मुला जबकी ङ चुरी ङला दुखरी नुपरी थाबा मुला एक समुएल अध्याय 1:10-11 हन्ना से सेमरिगेन थुंगबा छम क्राजी थेन जे परम प्रभु देन प्रार्थना लजी हन्ना से थे ताम बिसी भागल लजी हे सर्वशक्तिमान परम प्रभु यदि रंग सिंहला दुख गोसियन कृपा दृष्टि लसुजी थेन दे नदा नंसुजी थेन दे यदि रंग सिंहदा मे बारी अहम जी थे दे याकर्गी जत्तुगु पिंसुजी विषम गा थे जत्तुगुदा थेला लुई पोलुंगी परम प्रभु समर्पण ला थे दे थेला क्रारी हाइमार छुरा लगबला अरे हन्ना यांगसेला बारे दी अहम सेला कारण से लामा धुरु धुरु क्राजी थे से रंगला दुर्दशा च्याबरे दिन कदम चालप ला बारी परमेश्वर द बिन्ती लजी थेला प्रार्थना निष्कपट देन तिङ ग्याम थोन्जीबा मुबा लिच्छरी हन्ना से परमेश्वर देन प्रतिज्ञा लजी कि यदि रोसे थेदा जत्तुगु नुआरी पिन्सुजी विषम थेसे थे जत्तुगु परमेश्वर ला सिवक दोबारी समर्पित लमुला कलसी 4:2 एनी गदे सदन परमेश्वर द धन्यवाद बिन्मान झन्सी प्रार्थना लसिच्यु हन्ना से राङ्बा अवस्थाला बारेरी प्रार्थना लजिबा मुला लानन क्रिसेन गदेदा कमजोरी विवाह यदि थेनी गदेला प्रार्थनाला जवाब योनन अशप्नी विषम थेनी गदेसी प्रार्थना लबरी खामुला थेलिच्छ थेनी गदेसी प्रार्थना लबरी खामुला परमेश्वर से याङला प्रार्थना न्यानबरी दिन जवाब अपिन्बदोदा याङसी विश्वास योग्यतासी प्रार्थना लदोला हन्ना से चुनुन लजी एक समुएल 1:17 एरी से बिजी शान्ति देन न्यू थेन दे इजरायल ला परमेश्वर से ऐसे परमेश्वर देन तो बताम एदा पिन गई हन्ना से जत्तुगु नवा गच्छा लानन दुई ब्रनुला चु देन लानन दुई प्रार्थना लदुमुला तसै पनिनला जत्तुगु नाभरी यो न देन सजिलो ताजी चु ग्याम यांगसी तिगा पाठ लोप परि हमला लाना राङ्बा लुइरी गेन परीक्षा गदे दिन कष्ट गदे आवश्यकता बा ताम गदे से याङदा लिच्छला बेनन भन्दा गेन आशिष गदे क्यार डोल्याप ल मुला हन्नाला कोलाला मिन समुएल मुला थेन दे थे हाजी भाई साधारण जत्तुगो आरे मुबा परमेश्वर से थेरा इज़राइल ला लिच्छला नाचंग न्याय दिस दिन अगम वक्ता तो बारी सांसु मला जब रंग रंग ला लुई री गेन परीक्षा हुआ निराशा गेम पीड़ित मुशुला हन्ना से रंग भन परमेश्वर दा प्रार्थना री रंग ला तीन क्यों शुगो याद लशुगो लुई ला बेनन भन्दा गेन फल का दे लानन रंग भा बेनन भन्दा कठिन यात्रा का दे गेम हमला दीर्ता से लिच्छला छोना परिणाम का दे पिनला यंग जेखेन धरिवान तादोला थेन दे परमेश्वर से जवाफ पिंचुला बिसी ब्रांडोला हाइमन एन परमेश्वर जी आशा थाकला शुगो वा रंगला स्वर्गिया अबा मुस्युला परमेश्वर से रंगदा नुप्पा प्रेम लस्युमला थेन दे परमेश्वर से रंगला प्रार्थना लस्युमला आमेन परमेश्वर से रंगदा लालन आशीष पिनगाई प्रभावशाली बाइबल शिक्षक सोवन विक्टर यम लिखित संदेश यांगला भाषारी न्यन्सुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमला बारे री रंगला केही प्रतिक्रिया मुसम 01661940 री सम्पर्क लस्युगो हस्त त्यो समय री ग बिदा ताजी रंगनी छङमदानु जय मसी नमस्कार
2: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ अनुभवी शिक्षकहरू आधुनिक शिक्षण वातावरण नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर सिट सीमित छ आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् सम्पर्क 03-5335-7379 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार
3: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
4: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
5: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
3: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
5: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
4: किन नि बाबा
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
4: हस् बाबा
6: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
7: सम्पर्क मोबाइल 97140131429
8: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गराउने समस्याको उपचार गरिदिए अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754
10: ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
11: होइन आज भोलि मलाई यस्तो के भयो होला
7: घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
11: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
7: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो जानलाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
11: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा, जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
7: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
11: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
7: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
11: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
12: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
13: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनाश, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
11: पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
7: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
11: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
14: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
7: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
15: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
7: होइन, के भन्छ, कसरी नि?
15: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
16: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
17: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ

0: गरिएको छ। हरेक दिन सुरुमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802, 98510-63802। विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार। फोन नम्बर 98141-67764, 98141-67764।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मिज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 0 49 215 फोन गरेर जानुहोस् है।
2: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरो सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010 590 093 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोप्राइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 43 0 57 437।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
5: होइन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 78।
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
8: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
8: जनरल मेडिसिन सेवा,
7: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
8: बालरोग सम्बन्धी सेवा,
7: स्त्री रोग सम्बन्धी सेवा,
8: मुटुको इको र भिडियो एक्सरे सेवा,
7: ल्याब टेस्ट,
8: भिटामिन डी,
7: भिटामिन बी12,
8: आइरन प्रोफाइल
7: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
8: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
7: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
8: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: थपो जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
8: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
9: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: रेडियो बिहानी
1: 97.6 मेगाहर्ज
2: खरो विषयमा तरो बहस नेपाली बहस।

0: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। तपाईँहरू सुनिराख्नु भएको छ डिजिटल प्लेटफर्ममा हाम्रो पात्र .com र नेपाली नेटवर्क .com नेपाली बहस यतिखेर प्रसारण भइरहेको छ। विश्वभर छरिएर रहेका नेपालीहरूले यी अनलाइन माध्यमहरूबाट हामीलाई सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि नेपाली बहस यतिखेर एकैसाथ प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी विभिन्न क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौं र विशेष गरी बहसको केन्द्रबिन्दुमा अहिले नेपालको राजनीति, कूटनीति, नेपालको सामाजिक अवस्था, सांस्कृतिक अवस्थाका विषय र पेरिफेरमा हामी चर्चा परिचर्चा गरिरहेका छौं। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन सभापतिले मनोनयन गर्ने पदाधिकारी र केन्द्रीय सदस्य बढ़ाइदैछ। पदाधिकारी संख्या बढ़ाएर 19 पुर्याइदैछ, जसमा सभापतिले 11 जना बहुमत संख्या मनोनयन गर्न पाउने, केन्द्रीय सदस्य पनि बढ़ाएर 158 पुर्याइदैछ, जसमा सभापतिले 51 जना मनोनयन गर्न पाउने व्यवस्था राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनबाट गरिँदैछ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौं राष्ट्रिय स्वतन्त्र पार्टीले कसरी आफ्नो महाधिवेशनको तयारी गरिरहेको छ, देशभरिबाट कति प्रतिनिधि आउँछन्, कसरी मतदान हुन्छ, चितवनमा यतिखेर उपहार छाएको छ, हजारौंको संख्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका देशभरिका नेता कार्यकर्ताहरू विस्तारै चितवन जाने क्रम पनि शुरू भएको छ र यो पहिलो महाधिवेशनलाई भव्य सभ्य बनाउनका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाले भरपूर रूपमा तयारी गरेको विषयहरू पनि यतिखेर आएका छन्। आदरणीय श्रोता, आज हामी चर्चा गर्न चाहन्छौं भरतपुरको गेस्ट हाउस चौरमा हुने राज्यसभाको महाधिवेशन उद्घाटन समारोहका लागि संरचना निर्माण हुँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टीले देशका विद्यमान राजनैतिक दल नेपाली कंग्रेस, नेकपा, एमाले, नेकपा, त्यसै गरी रापरपा लगायत श्रम संस्कृति पार्टी लगायतका दलहरूलाई उसले निमन्त्रणा पनि गरेको छ र उक्त निमन्त्रणामा पुराना राजनीतिक दलहरू र तिनका शीर्ष नेताहरू जान्छन् कि जाँदैनन्, आज एउटा खुल्दुलीको विषय पनि बनेको छ। साँच्चै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवनको सभामा जानुहोला त, नेपाली कंग्रेसका सभापति गगन थापा चितवनको सभामा जानुहोला त, आज एउटा चर्चाको विषय छ। एउटै मंचबाट, एउटै फोरमबाट नेपालका राजनैतिक दलहरू अब एक ढिक्का भएका छन् है, नेपालका राजनैतिक दलहरूमा मनमुटाव छैन है भन्ने खालको भाष्य निर्माण हुन सक्ला त, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनिसकेपछि जनताले साँच्चै डेलिभरी पाएका छन्, जनता खुशी छन्, यतिखेर प्रतिपक्षी दलहरूले कसरी हेरिरहेका छन् त, बालेन शाह प्रधानमन्त्रीमा आइसकेपछि उहाँका क्रियाकलापहरू कस्ता छन्, उहाँले साँच्चै जनताका पक्षमा काम गर्न सक्नुहोला, जनतालाई सुख समृद्धि अमन चयन दिन सक्ने ल्याकत यतिखेर प्रधानमन्त्रीमा छ त, आजको नेपाली बसमा हामी चर्चा गर्नेछौ। रामकुमारी झाँक्रीसँग पनि चर्चा गर्नेछौ र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू, सांसदहरूसँग पनि आज हामी बहस र चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, विगतमा लिएको ठूलो परिणामको ऋणको परिपक्वता अवधि पूरा हुन थालेको छ, यसले आउँदा दिनमा सरकारी ऋणको प्रभावकारी व्यवस्थापन र दिगोपनमा ठूलो समस्या हुने देखिएको छ। आर्थिक वृद्धि दर र राजस्व संकलन बढ़ाउने हो भने आगामी दिनमा ऋणको आकार घट्न सक्छ। यो विषय अहिले लिएको ऋण कति कुशल ढंगले परिचालन गर्छौ र कति प्रतिफल लिन्छौं भन्नेमा पनि भर पर्दछ र अहिलेको अवस्थामा ऋण विस्तारै थपिँदै गएको छ। अहिलेको बजेटमा पनि तपाईँलाई थाहा छ करिब 4 खर्ब 5 खर्ब बराबरको ऋणको अपेक्षा गरिएको छ। अहिले हामीसँग 30 खर्ब ऋण छ, त्यसमा 5 खर्ब बढ़ने, अबको एक वर्षपछि 5 खर्ब बढ़नेछ, त्यसमा 35 खर्ब ऋण हुनेछ र यो ऋणलाई कसरी व्यवस्थापन गर्छ सरकारले, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। अमेरिका र इरान बीच 14 बुधे समझदारी भएको छ। मध्य पूर्वमा 4 महिना लामो भीषण युद्धको अन्त्य भएको छ। नाकाबन्दी हट्ने र हर्मुज जलमार्ग खुला हुने, अमेरिकाभित्रको विरोध र इजरायलको असन्तुष्टि रहेका विषयहरू पनि आएका छन्। इजरायलले फेरि न्यू खोजिरहेको छ। अमेरिकाको ढाडसमा पालिएको इजरायलले फेरि इरानसँग गरेका समझदारीमा बखेरा झिक्रेको भन्ने विषय पनि आएको छ। तर अब विश्वमा युद्धले नागरिकहरूमा त्रैमाम कायम गर्ने, नागरिकहरूलाई चाहिँ डराउने, धम्क्याउने, मानवीयताहीन बन्ने, मान्छे मार्ने, यी यावत कुराहरूलाई चाहिँ सबैले विश्वव्यापी रूपमा विरोध गर्नुपर्दछ। मानवीय अस्तित्व यो पृथ्वीमा कसैले खोला बारूद र कसैको आत्मसन्तुष्टिका लागि, कसैको फाइदाका लागि मानिसहरू मर्ने क्रम अब घट्नुपर्दछ, अब कम हुनुपर्छ। मध्यपूर्वको तनाव कम भयो भने देशभरि विश्वभरि एक किसिमको शान्ति र अमन चयन कायम हुनेछ र नेपालीहरू त धेरै छन् फेरि मध्यपूर्वमा र अहिलेको अवस्थामा अर्को एउटा विशेष प्रकरणलाई हामी जोड़ दिन चाहन्छौ पासपोर्ट खरिद प्रकरणको अनुसन्धानमा आरजू राणा देउबा तानिएकी छन् शेरबहादुर देउबा दम्पति उप सम्पत्ति शुद्धिकरणको अनुसन्धान चलिरहेको छ यही बेला आरजू राणा पासपोर्ट खरिद प्रकरणको अनुसन्धानमा जोड़िन पुगेकी छन् उनलाई तीन दिनभित्र बाटोको म्याद बाहेक तीन दिनभित्र अख्तियारमा बयानका लागि आउनका निम्ति भनिएको छ पूर्व परराष्ट्र मन्त्री आरजू राणा पासपोर्ट खरिद प्रकरणको अनुसन्धानमा जोड़िन् पासपोर्ट खरिदमा भ्रष्टाचार भएको निष्कर्षमा अख्तियार दुरूपयोग अनुसन्धान आएको छ यही निष्कर्षका आधारमा सम्भावित र शंकास्पद व्यक्तिहरू पर अनुसन्धान जारी गरिएको छ यस क्रममा अख्तियारले परराष्ट्र मन्त्री आरजू राणालाई पनि बयानका लागि बोलाएको छ अख्तियारका अधिकारीहरूका अनुसार यही असार दुई गते पूर्व मन्त्री आरजूलाई बयानका लागि म्याद तामेल गरिएको थियो उक्त म्याद तामेलमा तीन दिनभित्र उपस्थित हुन यतिखेर भनिएको छ बुढा नीलकण्ठ स्थित आरजूकै निवासमा म्याद तामेलको सूचना समेत टाँसिएको छ आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ छोटो विश्रामपछि उपस्थित हुनेछौ
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 9141867764 9141867764
2: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ अनुभवी शिक्षकहरू आधुनिक शिक्षण वातावरण नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर सीट सीमित छ आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार
3: रेडियो बिहानी 97.6 MHz
0: यति राम्रो 22 राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पूर्व बीएसपी अधिवक्ता भोजदास पाण्डे हामीसँग जोडिनु भएको छ पाण्डेजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार
4: धन्यवाद
0: राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो ऐतिहासिक महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ महाधिवेशनमा देशभरका हजारौं नेता कार्यकर्ताहरू जमा हुँदैछन् अहिले फेरि रवि लामिछानेजीलाई वैधानिक रूपमा सुपर हिरो बनाउने लाइनमा हुनुहुन्छ तपाईँहरू होइन
4: होइन अब यो सुपर हिरो भन्दा पनि अब यो त महाधिवेशनबाट कोही न कोही सभापतिको रूपमा नेतृत्वको रूपमा त आउने गर्छ
0: होइन कोही न कोही त होइन नि त भोजराजी उहाँ त उहाँको निर्विकल्प हो नि त विकल्प कोही आएन नि त होइन सभापतिमा यतिखेर
4: होइन पार्टीको स्थापना कालदेखि नै निरन्तर सङ्घर्ष योगदान गरेको हिसाबले र अहिले अब उहाँको विकल्पमा अरू साथीहरू पनि अब हामी अगाडि बढ्छौँ भन्ने साथीहरू अब कोही पनि अब देखिनु भएको अवस्था नभएको हुँदा रवि लामिछानेजी नै अब यसपालिको वैधानिक अधिवेशन फेरि यो त पहिलो पटक हुँदैछ नि त अब यो यो यसपछि त बल्ल यसको काउन्ट हुने हो नि त काउन्ट हुने हिसाबमा यसलाई
0: पहिलो पटक मान्नुपर्छ यसलाई चाहिँ होइन दुई पटक कार्यकाल छ होइन राष्ट्रिय स्वतन्त्र पार्टीको विधानमा दुई पटक हुन पाउने
4: दुई पटक भन्दा हुन नपाउने भन्ने छ अब यो विधान यो वैधानिक रूपमा महाधिवेशन भएपछि लागू हुने हो त्यो
0: अब कस्तो छ तयारी नेता कार्यकर्ताहरूमा उत्साह छ होइन देशभरिका यति बेला
4: एकदमै सबै साथीहरू एकदमै उत्सुकताका साथ अब चितवनमा कोही साथीहरू त हिँडि पनि सक्नुभएको छ धेरै साथीहरू हिँड्ने तयारीमा हुनुहुन्छ अब विशेष गरी जिल्ला अधिवेशनहरू प्रदेश अधिवेशनहरू पनि सबै ठाउँमा सकिएका छन् सबै साथीहरू चितवन जाने तयारीमा हुनुहुन्छ र उहाँहरू पहिलो वैधानिक महाधिवेशनबाट अनि वैधानिक रूपमै अनि अगाडि बढ्ने हिसाबले चाहिँ सबै काम तयारी भएर चितवनमा आउँदै हुनुहुन्छ सबै
0: कस्तो छ तयारी यतिखेर धेरैलाई त्यहाँ नजान भनिएको छ व्यवस्थापनका निम्ति पनि सहजीकरण गर्नका निम्ति स्वयंसेवकहरू पनि खटाइएका छन् देशभरका कति 3,000-4,000 प्रतिनिधिहरू आउने कुरा छ होइन त्यहाँ चाहिँ स्थित हुनुहुन्न
4: 3,000 त प्रतिनिधि हुनुहुन्छ पर्यवेक्षक सबै साथीहरू अब
0: कति जतिको उपस्थिति रहन सक्छ त्यहाँ
4: अब एरेन्ज त एराउन्ड 7,000 एरेन्ज गर्ने तरिकाले व्यवस्थापन हुँदैछ. अब 5,000-7,000 भन्दा त माथि नै हुन्छ. अब साथीहरू अब एउटा उत्सुकता कौशुकताको सबै अब पहिलो महाधिवेशन भन्ने अब देशैभरका प्रतिनिधिभन्दा बाहिरका साथीहरू पनि त्यहाँ जमघट हुनुहुने भएको हुनाले पहिलो दिनको जुन खुला सत्रको कार्यक्रममा त ठुलै उपस्थिति हुन्छ त्यहाँ.
0: अब देशभर राष्ट्रिय स्वतन्त्र पार्टीको जुन लहर आयो, राष्ट्रिय स्वतन्त्र पार्टीले जुन ढंगले नेता कार्यकर्ताहरूले जनताको मन जित्न सफल भएका छन्, तपाईँहरू सहीको बाटोमा, सत्यको बाटोमा, देश बनाउने बाटोमा, सत्मार्गमा अगाडि बढ़ेको जस्तो लागिरहेको छ. तर कता कता हेर्दाखेरि सरकारका क्रियाकलापहरूको त व्यापक आलोचना भइरहेको छ नि त भुजराजी.
4: यस्तो हामीले त पहिलेदेखि नै सिकेको त आलोचना गर्न हो नि त. काम गर्यो भने पनि त यस्तो यो किन गर्यो भनेर आलोचना गर्ने, गरेन भने पनि किन गरेन भनेर आलोचना गर्ने. हामीले त खालि अर्काको विषयमा टिका टिप्पणी गरेर समय गुजार्ने हाम्रो त बानी परेको कारणले गर्दा त्यस्तो भएको. अब तपाईँले अहिले हेरिराख्नु भएको छ, मिडियाका साथीहरूले पनि त्यो सबै कुराहरू बाहिर ल्याइराख्नु भएको छ. काम गर्ने क्रममा अब त्यो व्यतिथिहरू, सबै ठाउँमा भएका व्यतिथिहरू एकैचोटि त्यसलाई चाहिँ त्यसलाई नियमको दायरामा ल्याउँदाखेरि अब त्यो त्यस्तो देखिएको. तर सबै सेक्टरहरूबाट जुन काम भइरहेको छ त्यो त अद्वितीय काम भएको छ नि त. अब नियम कानून पालना गराउनेदेखि लिएर सबै कुराहरूमा अनि विकासका आयोजनाहरूको निर्माण लगायतका कुराहरूमा त दास्तिक चेन्ज भइरहेको अवस्था छ.
0: तर विकास निर्माणका कामहरूमा खुट्टा भाँचेर त विकास निर्माण हुँदैन नि त. होइन, खुट्टै भाँचिदिन्छु, तँलाई देखाइदिन्छु, होइन, अर्कोले भन्छ होइन खुट्टा भाँच्ने भने होइन, ना कम्मर भाँचेर नाच्ने भने हो, होइन, यस्ता यस्ता क्रियाकलापहरूले गर्दाखेरि त सरकारले आलोचना खेपिरहेछ क्या अहिले.
4: अब यस्तो छ, तपाईँ हामी पनि त्यो बाटो हिँडौँ न. त्यो बाटो हिँड्दाखेरि कहिले तपाईँ सर र काठमाडौँदेखि मुगलिङ हुँदै पुटुल पोखरासम्म जाँदाखेरि कहीँ कतै नअल्झिकन, कहीँ कतै धुलो नखाइकन, कहीँ कतै ठक्कर नखाइकन कुनै पनि नेपाली, चाहे नेपाली हो चाहे विदेशी, त बाटो नै सबैले निरन्तर दुःख पाइरहेको अवस्था हो नि त. एउटा बाटो बन्नु कति वर्ष लाग्छ? वर्षौँ त लाग्दैन नि त. त्यसको त निश्चित डाइमेन्सन हुन्छ, दायरा
0: अराजकता छ. होइन, ठेक्का लिने, अल्पत्र छोड्ने, पेस्की लिने, फरार हुने, सिटिङमा चाहिँ ठेक्काको पट्टा मिलाउने, भ्रष्टाचार, कमिसन खोर, यो एकदमै चाहिँ व्यतिथि त छ. होइन, त्यो हुँदैमा पनि कानुनसम्म जानु पर्यो नि त, खुट्टा भाँचेर समाधान हुन्छ.
4: यस्तो त्यो अभिव्यक्तिलाई त्यसलाई अतिरञ्जित गर्ने भन्दा जसरी अर्थ लाए पनि हुन्छ. अब अलिकति प्रेसर गर्ने हिसाबमा अब यसलाई तपाईँले जसरी पनि गर्ने पर्छ. अब एउटा पोल सार्न कति दिन लाग्छ? त्यो वर्षौँ त लाग्दैन नि त. सम्बन्धित निकायहरूसित सरकार राखेर, जो जो त्यसका स्टेक होल्डर हो तिनीहरूलाई राखेर, अब तिनीहरूसित चाहिँ समन्वयमा गर्दाखेरि त्यो त ठुलो विषय नै छैन नि. अब एउटा पोल ओखलेर सार्ने कुरालाई त त्यो पनि वर्षौँ लाग्छ भनेपछि विकास अरू आयोजनाहरू कसरी अगाडि बढ्छन्? एउटा रुख काट्नु वर्षौँ लाग्ने, एउटा पोल काट्नु वर्षौँ लाग्ने, एउटा अलिकति त्यो पहिरो फाल्नलाई चाहिँ महिनौ लाग्ने, यो परिपाटी त होइन नि त. जहाँ जे बिग्रिएको छ त्यो त तत्काल हुनु पर्यो नि त. तत्काल हुँदाखेरि त्यो काम थोरै पैसाले अथवा थोरै लगानीले हुन्छ, त्यो भत्ता भुङ्गा भइसकेपछि त्यो गर्दाखेरि जगैबाट बनाउनु पर्ने, फाउन्डेसनै राखेर बनाउनु पर्ने हुँदा त्यो त लामो समय लिन्छ नि त. त्यो भएर मन्त्रीज्यूको हाम्रो आशय, त्यो सबै सरकारको आशय यो भने हुनुपर्ने काम इमिडिएट हुनु पर्यो, या हुन्छ भने हुन्छ हुनु पर्यो, हुन्न भने नागरिकले दुःख पाइरहनु भएन कि. त्यो हुन्न भन्ने थाहा भयो भने त उसले त त्यसमा अल्झी रहँदैन, अर्को विकल्पमा जान्छ नि त. त्यो हिसाबले मात्रै त्यसलाई भन्न खोजेको, अरू हिसाबले चाहिँ हो जस्तो लाग्दैन.
0: होइन, अब सरकारका गतिविधिहरूका विषयलाई तपाईँहरूले हेरिरहनु भएको छ, होइन, प्रधानमन्त्री जुन ढंगले अगाडि बढ़िरहनु भएको छ, सुदन गुरूङजी गृहमन्त्री, उहाँमाथि सम्पत्ति शुद्धिकरणकै आरोप लाग्यो, त्यो अकुत सम्पत्तिहरू चाहिँ व्यापक रूपमा चाहिँ कमाएको पनि भन्ने विषयहरू पनि आए, कतिपय सुनका कुराहरू आए, होइन, हदबन्दी भन्दा बढ़ी जग्गाका विषयहरू आए, समिति बन्यो, समितिले चाहिँ दैवकाली गरेर फेरि फर्कायो, यही हो सुशासन सरकारको.
4: यस्तो हो, त्यो समिति बनेर उसले रिपोर्ट त सरकारलाई पेश गरिसकेको छ. सरकारले आवश्यक ठानेमा र अब समयमा त्यो बसाएर जाने पनि होला. सरकारले त्यसमा कुनै किसिमको चाहिँ इन्भल्भमेन्ट नदेखिसकेपछि फेरि उहाँलाई ल्याउने कुरा त सरकारको कुरा भयो नि त. दुईटा मेजोरिटीको सरकारले गर्ने कुरा भयो त्यो. फेरि अन्य कुराहरू, हजुरको विधि निर्माण, कानुन निर्माणका कुराहरू यहाँहरूले देखिरहनु भएको छ. सरकारले जुन किसिमले स्टेटमा काम गर्न खोजिरहेको छ त्यो किसिमको अब पनि पाइरहेको छ.
0: अख्तियारको टिमलाई बोलाएर प्रधानमन्त्री कार्यालयमा 9 घण्टासम्म थुनेर राखेर तथानाम भनेर, होइन, यो विषय पनि आलोचनात्मक ढंगले आइरहेछ. फेरि
4: अब त्यस कुरामा त, मिडियामा आएको कुरामा त सबै कुरा चाहिँ 100% हुन्छ भन्ने पनि छैन. कुनै सुनेको फर्ममा पनि आउँछ, त्यहाँ उद्धृत गरेको जस्तो पनि लागेको छैन मलाई. त्यो हेर्दाखेरि समाचार त मैले पनि हेरेँ. अब अन्य कुनै हिसाबले
0: हैन अख्तियार भित्रका एकजना आयुक्तले हामीलाई पनि भन्नु भएको छ के मलाई पनि भन्नु भएको छ उहाँले अब नाम किन लिने अहिले हैन सरकारले चाहिँ अब दमनकारी नीतिमा जान थाल्यो अधिनायकवादताको बाटोमा जान थाल्यो हैन विकास गर्नुपर्छ गलत गर्नेहरूलाई चाहिँ कानूनी कडकडामा भ्याउनु पर्छ तर दण्डहीनताले होइन सुशासनले लोकतन्त्रले लोकतान्त्रिक मूल्य मान्यताबाट चाहिँ यसको समाधान हुनुपर्छ भन्ने खालको विषय स्वाभाविक हुन्छ कानूनको
4: 100% पालना हुनुपर्छ रूल अफ ल विधिको शासन नै देशमा लागू हुनुपर्छ र तत् अनुसारको विधि निर्माण र कानूनको पालनामा कार्यान्वयनमा सबै समान हुनुपर्छ संविधानको जुन समय समानताको हक स्वतन्त्रको हक यी लगायतका कुराहरू चाहिँ इन्डिभिजुअलले भन्दा पनि सबैले समान रूपले जानुपर्छ भन्ने किसिमले नै सरकार अगाडि बढेको छ त्योदेखि बाहेक अन्य हिसाबले जस्तै डेलिभरी फास्ट डेलिभरी हामीलाई चाहिएको हो नि त फास्ट डेलिभरी गर्ने क्रममा कतिपय कुराहरू फास्ट ट्र्याकबाट गर्दै गर्दाखेरि समन्वयकारी भूमिकामा जानुपर्ने कुरा त छँदैछ त्यसदेखि बाहेक अरूहरू जस्तो त लाग्दैन है
0: अब यो महाधिवेशनले एक किसिमको नेतृत्वलाई चयन गर्छ होइन अब महाधिवेशनका धेरै आकांक्षीहरू पनि होलान् त्यहाँ मिलाउनु पर्ने विषयहरू पनि होलान् तपाईँको पनि उम्मेदवारी रहन्छ त्यहाँ
4: रहन्छ म त अब निवर्तमान जिल्ला सभापति पनि हो गोलमीको निवर्तमान जिल्ला सभापति सरसम्मत हुँदाहुँदै पनि म केन्द्र समितिमा जान्छु भनेर मैले त्यहाँ फेरि इन्गेज नभएर अनि म चाहिँ केन्द्र समितिको लागि अब लुम्बिनी प्रदेशबाट सदस्यको उम्मेदवारी दिँदैछु अब एउटा चाहिँ राजनीतिक
0: केन्द्रीय सदस्यको उम्मेद्वार हो तपाईँ
4: हजुर केन्द्रीय सदस्यको उम्मेद्वार
0: तपाईँले पत्याउँछन् कार्यकर्ताहरूले प्रतिनिधिहरूले
4: पत्याउने भन्दा नि के हो नेसेसिटी के हो त्यसको एक्सपिरियन्स के हो त्यसको डेलिभरी पावर कति छ त्यसको योग्यता कति छ शैक्षिक योग्यता कति छ त्यसको चाहिँ अनुभव कति यी सबै कुराहरू हेर्ने हो नि त अनुहारले त हेर्ने होइन नि त मुसुक्कै हाँस्यो
0: होइन तपाईँलाई अनुभव छ होइन तपाईँ सक्नुहुन्छ होइन केन्द्रीय सदस्यमा
4: मजाले अब एक कार्यकाल
0: विधानमा चल्न सक्नुहुन्छ
4: एक कार्यकाल जिल्ला सभापति निर्विकल्प तरिकाले विवादरहित तरिकाले र विधि विधानको अधीनमा रहेर सफलतापूर्वक सम्पन्न गरेर फेरि गुल्मी जस्तो जिल्लामा जहाँ कम्युनिस्ट काङ्ग्रेसको निरन्तर उहाँहरूकै दबदबा भएको ठाउँमा चन्द्र भण्डारी गोकर्ण विष्ट जस्ता जो दिग्गज राजनीतिक नेतृत्वहरूलाई चाहिँ उहाँहरूलाई विस्थापित गरेर जुन दुवैजना उम्मेद्वारहरूलाई विजयी गराएर हामीले पठाएका छौँ त्यो कुनै सानोतिनो प्रयासले त भएको होइन एउटा कुशल संगठन कुशल चाहिँ नेतृत्व भएकै कारणले ती सबै सहयोगको सबै साथीहरूलाई समेटेर लगेर ती मतदातालाई आश्वस्त पारेकै कारणले हामीले त्यहाँ दुइटै उम्मेद्वारहरूलाई विजय गराउन सफल भएका त्यो त एउटा त्यो एउटा फिडब्याक त हो नि त त्यसकारण त्यसरी हामीले गर्दै गर्दा भोलि संगठनमा रहेर संगठनको विधि पालना गराउनेदेखि लिएर कार्यकर्तालाई यसमा किन राष्ट्रपालमा चाहिँ हामी जोडिने भन्ने कुराहरू त हामी मेचीदेखि महाकालीसम्म अझै बनाउनु पर्ने छ नि त हामीलाई त अहिले हामीले के बिर्सिनुहुन्न भने अहिलेको चुनावमा हामीलाई मत मात्रै आएको छ हामीले अब जनमत बनाउनु पर्ने छ जनमत बनाउनलाई हामी ग्रास रुटदेखि नै कार्यकर्ताहरूलाई प्रशिक्षित गर्नेदेखि लिएर हाम्रा साथीहरूलाई प्रशिक्षित गर्नेदेखि लिएर राष्ट्रपाको विधान राष्ट्रपाको चाहिँ नीति निर्देशक सिद्धान्त लगायतको कुराहरू त हामीले भन्नुपर्नेछ नि त त्यसको लागि पनि मैले चाहिँ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु र त्यो यदि कार्यकर्ता तहबाट म चाहिँ अनुमोदित भयो भने कार्यकर्ताहरूलाई राष्ट्रपा के हो भन्ने विषयमा चाहिँ जरैदेखि नै हामीले चाहिँ त्यो जनमानसमा चाहिँ राष्ट्रपाको बारेमा बनाउन सक्ने एउटा चाहिँ हाम्रो आधार तयार हुन्छ भन्ने हिसाबले नै मैले
0: राष्ट्रिय स्वतन्त्र पार्टीले छोटो अवधिमा जनताको मन जित्न त सफल भएको छ जनताहरूले अहिलेसम्म साथ पनि दिइरहेका छन् कता कता केन्द्रीय नेतृत्वमा चाहिँ मतभेदका श्रृंखलाहरू केन्द्रीय नेतृत्वमा चाहिँ केही विषयहरू चाहिँ होइन त्यो नमिल्ने कारणले गर्दाखेरि यो फेरि गलत बाटोमा त जाँदैन कतै चाहिँ अप्ठ्यारो स्थितिमा त पुग्दैन भन्ने खालका शंकाहरू संशयहरू त कायम छन् नि त अहिले
4: यस्तो छ विगतको हाम्रो राजनीतिको अवस्था हेर्दाखेरि जो पार्टीको नेतृत्वमा रहेको साथीहरूले नै प्राय जसो राजनीतिक नेतृत्वले सरकारको ह्यान्डल गरेको कारणले गर्दा त्यो विगतमा त्यस्तो त्यो त्यस्तो देखिन्थ्यो अहिले अब पार्टी सभापतिज्यूले पार्टी चलाइरहनु भएको छ वरिष्ठ नेता पारायण शाहज्यूले सरकारको नेतृत्व गरिरहनु भएको छ हामीलाई त पहिलेदेखिको त्यो संस्कार देख्दाखेरि यो कता कता नमिल्यो कि भन्ने प्रश्न उठ्ने स्वाभाविक हो तर कहीँ कतै तपाईँले देख्नुभएको छैन नि त कहीँ कतै त्यस्तो विवादहरू आएको छैन सबै साथीहरू मिलेर एक ठिक्का भएर राष्ट्रिय स्वतन्त्र पार्टीको झण्डा मुनि निलो क्रान्तिको चाहिँ त्यो एउटा सन्देशको रूपमा सबै साथीहरूले मरिमेटेर लाग्नु भएको छ त्यो विवाद भन्ने कुरा कहीँ कतै केही एक इन्च पनि विवाद कुनै
0: देश बनाउने टिम भनेर तीनजनाको आउँछ होइन एचएम पीएम आईएम अरू छैन देश बनाउने मुलुक बनाउने
4: यस्तो छ देश बनाउने टिम भनेर अब एउटा कुनै न कुनै खाका त बनाउनु पर्यो नि त एउटा खाका साँच्चीकै भन्ने हो भने सरकारको नेतृत्व प्रधानमन्त्रीले गर्ने हो त्यसपछिको चाहिँ भौतिक पूर्वाधार लगायतको जुन विकास निर्माणका कुराहरू भौतिक मन्त्रालयको अन्तर्गत पर्ने भयो, त्यसमा सुशासन कायम गर्ने कुरा गृह मन्त्रालयको अन्तर्गत पर्ने भयो। मुख्यतया हेर्ने भने त मुख्य मन्त्रालय त यही तीनवटा हो नि त, त्यो हिसाबले चाहिँ उहाँहरूले भन्न खोज्नुभएको। यो बाहेक अरू चाहिँ अरूको भूमिका होइन भनेर किन नहुने, सामान्य प्रशासन मन्त्री उहाँको आफ्नै भूमिका छ, ऊर्जा तथा जलस्रोत मन्त्रीज्यूको आफ्नै भूमिका छ, सबैको समान भूमिका हुने। तर अब एउटा टिममा चाहिँ अगाडि बढ्दै गर्दा अब त्यसको चाहिँ मेन डेलिभरी कसले गर्ने हो भन्ने सन्दर्भमा मात्रै आएको
0: थियो। होइन, नेपालले भारतको सीमा मिसेको भन्ने अभिव्यक्ति दिने, संसदमा गएर नेपाललाई नै अतिक्रमणकारीको संज्ञा दिलाउने, यस्ता कुराहरूले गर्दाखेरि त हामी कमजोर बन्छौ नि त कूटनीतिक हिसाबले, परराष्ट्रको हिसाबले।
4: अब हाम्रो चाहिँ बोर्डर लाइन हेर्नु न, जुन भारत सीमासित सिमाना जोडिएको बोर्डर लाइन छ त्यो त सबै खुल्ला छ नि त, त्यो कहाँ तपाईँको कति इन्च भनेर कहीँ कतै वाल त लगाएको छैन, पर्खाल लगाएको छैन, सबै तपाईँको वारी पनि सम्म छ, पारी पनि सम्म छ, यता पनि समथर भूभाग छ, उता पनि समथर भूभाग छ, समथर भूभाग भएको हिसाबले तपाईँले कहाँनिर के हो भन्ने कुरा तपाईँ आफै जानुभयो भने पनि त्यहाँ छुट्टाउन सक्नुहुन्न, त्यो सन्दर्भमा मात्रै आएको त मिचेको भनेर हामीले त्यो हिसाबले चाहिँ भन्न खोजेको होइन। समथर भूभाग
0: होइन, नेपालले त मिचेको छैन नि त, नेपालले त त्यो हस्तक्षेप गर्न सक्दैन नि त, होइन
4: होइन। अब त्यो समथर भूभाग भएको कारणले गर्दा अब त मानिसले के हुन्छ भने त्यहाँ कुनै बााउन्ड्री नभएको कारणले गर्दा अलिकति कन्फ्युजन हुनसक्छ, कि कन्फ्युजन हुनसक्छ भन्ने हिसाबमा मात्रै आएको, त्यो अरू हिसाबले चाहिँ आएको जस्तो लाग्छ।
0: अन्दाजी त भन्नु पनि भएन नि त, होइन, त्यो धमिलो पानी माछा त मार्नु भएन,
4: त्यो त कन्फ्युजन हुनसक्छ, त्यो त अब दुई तहको देश बीचमा यो त कूटनीतिक विषय भयो नि त, यो त सामान्य एक दुईजना व्यक्ति बसेर सल्भ गर्ने विषय, त्यो साँच सिमाना कायम गर्ने विषय त होइन, यो त संसदमा प्रवेश गर्ने विषय हो, सरकारको विषय मात्रै होइन नि त, यो त संसदले पनि त्यो त पास नगरिकन त त्यो त हुनु सक्दैन नि त त्यो विषय त, त्यस कारण त्यो अरू हिसाबले चाहिँ आएको जस्तो लाग्दैन मलाई।
0: अब साँच्चै सरकार सुशासनको बाटोमा चाहिँ सुकुम्बासीहरूका समस्याहरू यहाँले हेर्नु भएको छ, होइन, सुकुम्बासीलाई व्यवस्थापन त गरियो, होल्डिङ सेन्टरमा राख्ने त भनियो, तर अस्ति पैसा उठाएर चिउरा किनेर खाएको दृश्य बडो भावुक थियो, के कारुणिक थियो, सरकारको यस्तो कुराहरूमा किन ध्यान जान सकेका छैन?
4: होइन, ध्यान त गइरहेको छ, अब त्यो व्यवस्थित गर्ने अब यहाँले सुन्नुभएको छ, होइन, अब जति मन्त्रीज्यूले पनि भन्नुभएको छ, अब लालपुर हामी छिट्टै नै त्यो लालपुर नै वितरण गर्ने गरी सरकारले
0: स्वतन्त्र पार्टीका नेता भोजराज पाण्डे हुनुहुन्थ्यो। आदरणीय श्रोता, हामी देशको विषयमा, राष्ट्रको विषयमा, समग्र राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनका विषयमा पनि हामी चर्चा र परिचर्चा यतिखेर गरिरहेका छौं, र अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशनलाई एउटा भव्यताका साथ, सभ्यताका साथ चितवनमा सम्पन्न गर्ने भरपूर तयारी गरिरहेको छ। आदरणीय श्रोता, छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
5: झोला बोकेर लुखुर लुखुर कसो जान लाग्छ हो अर्जुन भाइ?
1: नेपालमा बसेर उभो नलाग्ने भयो दाइ, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागो।
5: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुरो हाने जस्तो हो।
1: होइन, के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
5: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि, बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
1: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
5: ल टिब, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ, त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
6: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
0: यतिखेर हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद उत्तम प्रसाद पौडेल हुनुहुन्छ। उत्तमजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: हजुर नमस्ते, गुड मर्निङ।
0: अब राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनको तयारी हुँदैछ चितवनमा, कस्तो छ तयारी? तपाईँहरू हर्षित हुनुहुन्छ होइन, प्रफुल्लित हुनुहुन्छ यतिखेर?
7: एकदमै हामी एउटा राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक प्रथम महाधिवेशनको तयारीमा छौँ। यही 7, 8 र 9 गते चितवनमा हुन गइरहेको प्रथम महाधिवेशनका लागि देशैभरबाट सम्पूर्ण राष्ट्रपा प्रेमी साथीहरू एकदमै यो महाधिवेशनलाई सफल बनाउनको लागि, भव्य रूपमा सफल बनाउनको लागि लागि परिरहनु भएको छ। हामी सबैजना अहिले यति बेला महाधिवेशन केन्द्रित भइरहेका छौँ।
0: होइन, अहिलेको अवस्थामा चाहिँ महाधिवेशनबाट रवि लामे छानेको निर्विकल्प नेतृत्व अगाडि आउँदैछ, पदाधिकारीहरूमा पनि सहमति जुटाउने प्रयत्न हुँदैछ, सभापतिको अर्को आकांक्षी हुने सम्भावना छैन, सुपर हिरो रवि लामे छाने होइन?
7: अहिले यस्तो छ, अब यो के छ भन्दाखेरि अहिलेको पाली सबभन्दा पहिलो महाधिवेशन भएको कारणले गर्दाखेरि निर्विकल्प रवि लामिछाने नै पार्टी सभापति हुनुपर्छ भन्ने सम्पूर्ण नेता कार्यकर्ताहरूको माग अथवा सबैजनाको विश्वास रहेको छ। त्यसैले गर्दाखेरि चाहिँ त पार्टी सभापतिमा रवि लामिछाने पहिलो र निर्विकल्प व्यक्ति रहनुहुन्छ।
0: अरूको चाहिँ त्यहाँ दावेदारी रहँदैन सभापतिमा?
7: अब यस्तो छ, दावेदारी हाल्न नमिल्ने, कसरी दावा गर्नै नमिल्ने भन्ने त छैन
0: होइन, अहिलेसम्म त कतै केही त्यस्तो गाई सुनिया छैन नि त होइन,
7: त्यस्तो केही चर्चा छैन अहिलेसम्म होइन। यद्यपि लोकतान्त्रिक प्रक्रियामा चाहिँ निर्वाचनको बेलामा अथवा महाधिवेशनको बेलामा चाहिँ कसैले दावी गर्दाखेरि उहाँहरूलाई चाहिँ त दावी नगर्न अथवा चाहिँ त्यसलाई निस्तेज गर्न अथवा हुन्छ नि नगर्नुहोस् भनेर कहीँ कतैबाट त्यस्ता खाले उहरू चाहिँ आएका छन्। यद्यपि अहिलेसम्म पार्टी सभापति रवि लामिछाने बाहेकको अरू कसैको पनि विकल्प देखिएको छैन।
0: वरिष्ठ नेतामा बालेन्द्र शाह
7: अब के छ भन्दाखेरि को रहनुहुन्छ भन्ने विषयहरू है, पार्टी सभापतिको विषयमा चाहिँ सबैजनाले त्यो गरिराख्नु भएको छ। सायद मलाई लाग्छ वरिष्ठ नेतामा पनि बालेन्द्र शाह जो प्रधानमन्त्री हुनुहुन्छ उहाँ बाहेकको विकल्प रहन्छ जस्तो मलाई लाग्दैन।
0: अब भनेपछि चितवनमा कति जति मानिसहरू चाहिँ जम्मा हुन्छन् कार्यकर्ताहरू होइन, त्यहाँको व्यवस्थापन के छ? तपाईँ त नजिक पनि हुनुहुन्छ त्यहाँबाट होइन, चितवन गइसक्नुभयो उत्तमजी?
7: होइन, आज बल्ल म चितवन जाँदैछु। अहिलेसम्म कास्की गण्डकी प्रदेशको निर्वाचनहरू महाधिवेशनहरू सम्पन्न गरिसकेर यहीँका स्थानीयहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको थियो, त्यसैले गर्दा म अहिले कास्कीमै छु। आज मात्रै म चितवन जाने तर्करमा छु। करिब 2500 देखि 3000 संख्यामा चाहिँ प्रतिनिधिहरू त्यहाँ जम्मा हुने हुनुहुन्छ र यो निर्वाचनलाई महाधिवेशनलाई चाहिँ एकदमै सौहार्दपूर्ण वातावरणमा सञ्चालन गर्नको लागि सम्पन्न गर्नको लागि हामी सबैजना प्रतिबद्ध छौँ, प्रतिबद्ध छौँ।
0: तपाईँको उम्मेद्वारी केमा छ यसपाला, केन्द्रीय सदस्य वा के पदाधिकारीमा आउँदै हुनुहुन्छ?
7: अब म चाहिँ मेरो कुरा गर्नुहुन्छ भने व्यक्तिगत रूपमा चाहिँ म पहिला चाहिँ तपाईँको पार्टीको विभागमा बसेर काम गरेको हुनाले, केन्द्रीय विभागमा काम बसेर काम गरेको हुनाले अवश्य पनि राजनीतिमा चाहिँ सम्भावना खोज्ने कुरा रहँदैछ। त्यसैले गर्दाखेरि त्यो बेला चाहिँ पहिलो त उनको हामी चाहिँ के हुन्छ भन्दा पार्टीको विधान अनुसार चाहिँ पहिला केन्द्रीय सदस्यमा चाहिँ हामीले चाहिँ निर्वाचित हुनुपर्ने हुन्छ। केन्द्रीय सदस्यका लागि चाहिँ मेरो पहल रहन्छ, मेरो उम्मेदवारी रहन्छ।
0: भनेपछि अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई सगौरव भव्यताका साथ सम्पन्न गर्दैछ चितवनमा, होइन यो पार्टीले चितवनै महाधिवेशन गर्नका निम्ति रोज्नुको कारण के? पार्टीको उत्पत्ति व्युत्पत्ति नै चितवनबाट भएर हो अन्य कुनै कारण
7: हो? एकदमै, अब यो पार्टीको सबभन्दा पहिलो कुरा भनेको पार्टी सभापति रवि लामिछानेज्यूले जुन हिसाबले चितवनबाट जुन एउटा अभियान शुरू गर्नुभयो पार्टीको, र त्यो अभियान स्वरूप नै पार्टीको स्थापनाको शुभ अवसर पारेर हामीले चितवनमा चाहिँ गर्न लागेका छौँ। चितवन हाम्रो लागि सबभन्दा राम्रो ठाउँ पनि हो, चितवनले हामीलाई सधैँ माया गरिरहेको पनि छ, यद्यपि अहिले चाहिँ देशैभरिबाट हामीलाई माया बर्सिरहेको छ। यद्यपि पहिलो महाधिवेशन चाहिँ चितवनबाटै शुरू गरौं भन्ने हिसाबले यसपालिको महाधिवेशन चाहिँ चितवनमा हुँदैछ।
0: अब राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनको पूर्व सन्ध्यामा धेरै तयारीहरू पनि गरिरहेको छ होइन, तपाईँहरूको नेतृत्वमा सरकार छ, दुई तिहाई नजिकको सरकार छ, अहिले संसद हेर्दै गर्दाखेरि, सरकार हेर्दै गर्दा, प्रधानमन्त्रीका अभिव्यक्तिहरू हेर्दै गर्दाखेरि आलोचना पनि त शुरू भइरहेछ नि त सरकारप्रतिको। अधिनायकताको बाटोमा चाहिँ सरकार कतै अगाडि जान खोजिरहेको हो, कसैका खुट्टा भाँच्दिने होइन, सीमाका विषयमा चाहिँ विभिन्न विषयहरू टिका टिप्पणीहरू गर्ने बोलिदिने होइन, नागरिकहरू सुकुम्बासी समस्या व्यवस्थापनमा पनि त्यति धेरै दिगो रूपमा चाहिँ व्यवस्थापनको साटो उल्टो चिउरा खानुपर्ने स्थिति आउने, यी यावत कुराहरूले तपाईँहरू माने प्रश्न उठ्दैछ क्या उत्तमजी अहिले?
7: होइन, स्वभाव त के हो भन्दाखेरि जुन चाहिँ ठुलो हुन्छ, जुन रुखमा चाहिँ फल लाग्छ, त्यो फलमा चाहिँ फल लागेको रुखमा चाहिँ ढुङ्गा कसैले हाल्नु स्वाभाविक हो, सरकारहरू हाल्नु स्वाभाविक हो। अहिले राष्ट्रिय स्वतन्त्र पार्टी देशको सबभन्दा ठूलो पार्टी भएको कारणले गर्दाखेरि सबैको चाहना अनुरूप चल्नु पर्ने हुन्छ। त्यसैले गर्दाखेरि कहीँ कतैबाट त्यस्ता झटाराहरू, कहीँ कतैबाट त्यस्ता खाले आलोचनाहरू हुनु स्वाभाविक पनि हो। त्यो आलोचनालाई चाहिँ हामी ग्रहण गर्छौं र अबका दिनहरूमा हिजो जति परिपक्व भएर हामी अगाडि बढिरहेका थियौँ, हरेक दिन परिपक्वताको एउटा तपाईँको मापन बढाएर हामी चाहिँ अगाडि बढ्ने हो होइन. अब यसमा चाहिँ के छ भन्दाखेरि आलोचनै नहुने सबैजनाले सर्वस्वीकार्य हुनुपर्ने भन्ने त केही पनि छैन हेर्नुहोस्. त्यसै कारणले गर्दाखेरि हरेक दिन चाहिँ हामी यी आलोचनाहरूलाई ग्रहण गरेर त्यसलाई कसरी हुन्छ आम नेपाली नागरिकको पक्षमा रहने गरी काम गर्यौं. सरकार दुई तिहाईको सरकार बनेको छ, बलियो सरकार बनेको छ, अवश्य पनि यो जनमुखी सरकार हो र यो जनमुखी सरकारले जनतामुखी रहेर जनतालाई केन्द्रमा राखेर कसरी हुन्छ जनतालाई न्याय दिने, कसरी हुन्छ जनतालाई सेवा सुविधा दिने, कसरी हुन्छ जनतालाई चाहिँ सरकार छ है भन्ने अनुभूति हुने गरेर काम गर्यो. त्यही अनुरूप नै सरकार अगाडि बढ़िरहेको छ. यद्यपि कहिलेकाहीँ आलोचना आउनु त्यो स्वाभाविक हो.
0: होइन, यो देश बनाउने चाहिँ पीएम एसएम र आईएम मात्रै हो, अरूले देश बनाउनु पर्दैन. देश त के बनाउनु पर्यो, देश त बनेकै छ नि. यसलाई ब्युटी भर्ने हो नि त यसमा त होइन. पूर्वाधारका क्षेत्रमा काम गर्ने हो, शिक्षाका क्षेत्रमा, स्वास्थ्यका क्षेत्रमा. आज बजेटमा हेर्नुहोस् न, करका दर हेरफेरदेखि लिएर चाहिँ शिक्षा स्वास्थ्यमा लगाएका करको विषयमा पनि त सरकारको आलोचना हुँदैछ नि त.
7: होइन होइन, यस्तो छ, तपाईँले के बुझ्नु पर्यो भन्दा पीएम आईएम अथवा केएम भनेर तपाईँले जुन त्यो फोटोको इङ्कित गर्नुभयो पहिलो कुरा त त्यो के छ भन्दाखेरि एउटा चिया दोकानमा सम्माननीय प्रधानमन्त्रीज्यू त्यसै गरी क्याबिनेटका दुईजना मन्त्रीहरू बसेर खाइरहेको चिया खाइरहेको बिचलाई होइन, त्यहाँ जम्मा तीनजना हुनुहुन्थ्यो होइन क्याबिनेटको मन्त्रीहरू, उहाँहरू तीनजना बसेर फोटो खिचेर हाल्नुभयो. यद्यपि त्यो ठाउँमा अर्को पाँचजना भएको भए पाँचजनाको पनि फोटो चाहिँ त्यो फ्रेममा अर्थ्यो होला होइन. त्यसै कारणले गर्दाखेरि देश बनाउने भन्ने विषय त हो नि त, उहाँहरूले देश बनाउन जानुभएको छ. अहिले सरकारमा उहाँहरू हुनुहुन्छ होइन, क्याबिनेटमा मन्त्रीहरू उहाँहरू हुनुहुन्छ. त्यसै कारणले गर्दा हामी देश बनाउँछौ भन्नु त गलत होइन होला नि त, हामी देश बिगार्छौँ भन्नुको गलत होला होइन. हामी देश बनाउँदैछ, देश बनाउने टिम अथवा चाहिँ देश बनाउने हामीले हो भन्नु भनेको त त्यो त जनतालाई चाहिँ काम गर्दैछौँ है हामी होइन, जनतामुखी काम गर्दैछौँ, नागरिकमुखी काम गर्दैछौँ भनेर दिइएको मेसेज भनेर यसरी अलिकति पोजिटिभ सोच्न पनि सकिन्छ.
0: होइन, अब उता चिया खाँदै गर्दाखेरि यता 83 चिया उद्योगहरू बन्द छन् नि त, अहिले भारतले चिया खरिद नगरिदिँदाखेरि यो पनि त विडम्बना छ नि त होइन.
7: यो विषयमा सरकार संवेदनशील छ, सरकारले चाहिँ यसमा गृह कार्य गरिरहेको छ, यसलाई सकेसम्म छिटो चाहिँ निराकरण गर्छ.
0: होइन, सुकुम्बासी समस्या व्यवस्थापन राम्रोसँग सरकारले किन गर्नु नसके? यो गरिबको सरकार होइन, यो मध्यमवर्गीय सरकार हो, यो धनीहरूको मात्र सरकार हो, सुनपतिहरूको मात्र सरकार हो यो उत्तमजी.
7: सेमजी, यस्तो छ तपाईँको सुकुम्बासी समस्याको विषयमा सरकार संवेदनशील छ होइन. अब केही दिनमा चाहिँ सरकारले देशका विभिन्न ठाउँहरूमा लाल पुरस्कार दिने भनेर घोषणा पनि गरिसकेको छ. त्यसका लागि आफ हिसाबले 35-37 वर्ष अगाडिबाट गाँजिएको सुकुम्बासी समस्या थियो, त्यो समस्यालाई चाहिँ अहिले चाहिँ तपाईँको सरकारको 100 दिन नहुँदै बिस्तारै काम सुरु गरेर 100 दिनभित्रै लाल पुर्जा वितरण गर्ने कार्य सुरु गरिरहेको छ भने अब सुकुम्बासी समस्यालाई चाहिँ त सरकारले त्यसलाई चाहिँ निराकरण गर्छ अथवा चाहिँ यसलाई चाहिँ तपाईँको गिजलेर राख्छ, तपाईँ आफै विचार गर्नुहोस्. किनकि हामी सुकुम्बासी समस्यालाई भोट बैंकका रूपमा स्थापित गर्न चाहँदैनौ, त्यो भोट बैंकलाई चाहिँ विस्थापित गर्न चाहन्छौ, जुन हो सुकुम्बासी समस्यालाई चाहिँ स्थापित गर्ने हो, त्यसलाई चाहिँ समाधान गर्ने हो होइन. तर त्यसलाई चाहिँ बारम्बार वर्षौं वर्षसम्म चाहिँ त लै भनेर चाहिँ उहाँहरूलाई चाहिँ जहिले पनि भोट बैंकका रूपमा प्रयोग गरेर चाहिँ हाम्रो नैतिकताले दिँदैन कम्तीमा पनि.
0: तपाईँका पार्टी सभापतिको भारत भ्रमण भयो होइन, एकदमै राम्रो स्वागत पनि भयो, सिंगारियो पनि, तर भारतसँगको कूटनीतिक सम्बन्ध र भारतसँगको आत्मीयता, परस्पर कूटनीतिक हिसाबले चाहिँ भारतले गर्नुपर्ने व्यवहार त परिवर्तन देखिएन नि त अहिले.
7: यस्तो छ, सरकारको तर्फबाट भन्दा पनि पार्टी सभापतिज्यू यहाँको एउटा पार्टीको एउटा निमन्त्रणाले होइन, भारतीय जनता पार्टीको निमन्त्रणाले जानुभएको होइन. कूटनीतिक पहल भन्ने कुरा के हुन्छ भन्दा आजको भोलि नै छुमन्तर हुँदैन. कहिले काहीँ के हुन्छ भन्दा भौतिक चिजहरू दिइयो भने चाहिँ त्यो आजको भोलि नै देखिन्छ होइन. कूटनीतिक कुराहरू चाहिँ के हुन्छ भन्दाखेरि अहिले लामो समयमा त्यसको रिजल्ट देखिन्छ के. हामीले के बुझ्नुपर्छ भन्दाखेरि कसैले चाहिँ हिजो देशका कुनै प्रधानमन्त्री हाम्रै देशका प्रधानमन्त्रीहरू जाँदाखेरि के ल्याउनु भयो के ल्याउनु भयो भन्ने विषय थियो नि ती भौतिक कुराहरू, ती चाहिँ आजको भोलि नै देखिन्थे आउने बित्तिकै होइन. तर यो त कूटनीतिक पहलको विषय हो, यसलाई त समय लाग्छ नि सेनजी. आजको भोलि नै चाहिँ तपाईँको परिवर्तन भइहाल्छ, छुमन्तर भइहाल्छ अथवा देखिनै पर्छ भन्ने छैन कि. कतिपय कुराहरू नदेखिकन पनि ती सम्बन्धहरू होइन, कूटनीतिक सम्बन्धहरू एकदमै हुन्छ नि त्यसको चाहिँ दीर्घकालीन चाहिँ एउटा फाइदा हुनसक्छ, लाभ हुनसक्छ, ती कुराहरू त बिस्तारै हेर्दै जाने होला नि.
0: अब अहिलेको अवस्थामा चाहिँ जनताले सुशासन पाउँछन् होइन, शिक्षा स्वास्थ्य रोजगारी यसै देशमा हुन्छ, यही चाहिँ जनताहरू अब बस्नु पाउने वातावरण बन्छ, गरीब किसानहरू समयमा मल पाउँछन्, बिउ पाउँछन्, तर अहिलेसम्म मल पाएको छैन फेरि, अझ कुरो त आइहाल्छ उत्तमजी होइन, मलको आकार छ नि त यो देशमा अहिले.
7: यस्तो छ हजुर, सुन्नु न हजुर, हामीले के बुझ्नुपर्छ भन्दाखेरि सरकारले 100 दिन आफ्नो हनिमुन पिरियड भन्छ नि, त्यो पिरियडमा काम गर्न पाइसकेको छैन. पहिला 100 दिन त पर्खौं न, कहिले काहीँ के हुन्छ भन्दाखेरि हामी एकदम हतार गर्छौँ के, बुझ्नु नि हामीलाई छुमन्तर चाहिन्छ क्या, छुमन्तरले काम कहाँ हुन्छ, यत्रो देश हुन्छ नि तपाईँको, देशको सबै तह र तबकालाई समेटेर अगाडि बढ्नु पर्नेछ। त्यसै कारणले गर्दाखेरि सुशासनदेखि लिएर अहिले हेर्नुभयो भने तपाईँले सुशासनको केही अनुभूति त गर्नुभएको छ। हिजोका दिनहरूमा हुने सरकारी अड्डामा हुने जुन तपाईँको कार्यालयहरूमा हुने व्यवहार र त्यहाँ हुने तपाईँले सेवाग्राहीले पाउनुपर्ने सेवा र आज त्यसमा भइरहेको चुस्तताको एउटा मापन कति बढ़िरहेको छ। त्यसै कारणले गर्दा यति बेला सुशासन, शिक्षा, स्वास्थ्य र रोजगार लगायतका विषयहरूमा सरकारले काम गरिरहेको छ। सरकारलाई काम गर्न दिउँ केही समय, होइन गरेन त भने आलोचना हामी पनि गरौँला बरू, तर सरकारले काम गर्दै गर्दाखेरि शंकाको सुविधा लिएर सधैँभरि शंका गरेर यिनीहरूले के गर्लान् र के गर्लान् र के गर्लान् र भनेर सधैँभरि शंकै शंकामा राखेर उहाँहरूलाई डिमोरलाइज हुने काम चाहिँ नगरौं न। यति बेला कम्तीमा पनि पोजिटिभ हिसाबले
0: तपाईँहरूसँग द्वितीयको बहुमत छ, होइन जनताको साथ पनि छ, जनताको अपेक्षा पनि छ। अब सरकार फेल हुने छुट छैन, मन्त्रीहरू फेल हुने छुट छैन, किनभने स्टेट फेल हुने स्थितिमा पुगिसकेको छ। अब कालो सूची ग्रे लिस्टबाट देशलाई उम्गाउनु पर्ने स्थिति छ, जताततै भ्रष्टाचार ठिलठिलो थियो, तर लोकतान्त्रिक प्रक्रिया कतै मिलेन कि, होइन एउटा व्यक्ति हावी हुन थाल्यो कि, अख्तियारकालाई ल्याएर 8 घण्टासम्म चाहिँ बन्दक बनाएर ल यसमा पत्र काट, यसलाई चाहिँ कारवाही गर, यसलाई चाहिँ पक्राउ गर लगाएर यी यावत कुराहरू कतै सिस्टम मिस्ने काम त भइरहेको छैन भन्ने कुराको आलोचना त स्वाभाविक हो नि त अहिले, होइन?
7: होइन, यस्तो छ, हेर्नुहोस् न, हामीले गरिरहेको प्र्याक्टिस, हिजोसम्म गरिरहेको प्र्याक्टिस के थियो भन्दाखेरि एकदमै लोकतान्त्रिक पद्धति भनेर चाहिँ हामी भन्थ्यौं, होइन? तर हामी व्यवहारमा के गरिरहेका हुन्थ्यौं भन्दा लथालिङ्ग तरिकाले हिँडिरहेका थियौं कि, बुझ्नुभयो नि? तर आज कहिलेकाहीँ के हुन्छ भन्दाखेरि त्यो नियमन गर्दाखेरि मान्छेलाई चाहिँ संकुचनको फिल हुन्छ कि, बुझ्नुभयो नि? त्यो प्र्याक्टिस नभएको कारणले गर्दा है नियममा बाँधिएर काम गर्न सुरु गर्यौँ भने कहिलेकाहीँ चाहिँ त अलिकति अप्ठ्यारो चाहिँ होला, तर त्यसले चाहिँ दीर्घकालीन रूपमा चाहिँ सबैलाई फाइदा गर्छ। अहिले चाहिँ तपाईँले कसले के गर्यो भन्ने कुरा भन्दा पनि राज्य बिस्तारै सुशासनको तयारीमा छ, सुशासनको लागि चाहिँ एउटा बाटो लिइरहेको छ, र त्यो सुशासनको बाटोमा जानका लागि कहिलेकाहीँ चाहिँ अप्ठ्यारो पर्छ। यो समय भनेको अलिकति समस्या हुने, किन भन्दा हामी हिजो जुन हिसाबले चलिरहेका थियौँ राज्यमा विभिन्न निकायहरू थिए, ती निकायहरूमा भइरहेको व्यथिति, ती ठाउँहरूमा भएका जुन हिसाबले मनपरितन्त्र थिए, ती मनपरितन्त्रलाई चाहिँ यति बेला कहीँ कतैबाट चाहिँ नियमन गर्ने काम भइरहेको छ। र त्यो नियमन गर्दाखेरि अवश्य पनि के लाग्छ भन्दाखेरि होइन अलिकति तानासा भएको हो कि, अथवा होइन अलिकति व्यक्ति आवी भएको हो कि, अथवा होइन यो भएको हो कि भनेर शंका गर्नु चाहिँ त्यो सुविधा छ। तर राज्य चाहिँ लोकतान्त्रिक हिसाबले अहिलेको सरकारले लोकतन्त्रको लोकतन्त्रलाई बीचमा राखेर केन्द्रमा राखेर होइन अगाडि बढ़िरहेको छ। कुनै पनि नागरिकलाई चाहिँ अलोकतान्त्रिक हिसाबले अनैतिक हिसाबले सरकार कहीँ कतै पनि कुनै पनि कुरामा अप्ठ्यारो पर्दैन पार्दैन, तर यति मात्रै हो कि नियममा बाँधिनुपर्छ, सुशासनको नीति लिएर अगाडि बढ़नुपर्छ, राज्यको कानूनमा चाहिँ सबै बाँधिनुपर्छ।
0: अब अहिलेको अवस्थामा चाहिँ अब देश चाहिँ सुशासनतर्फ जान्छ, होइन मुलुक चाहिँ सुशासनतर्फ जान्छ, त्यसमा दुई मत रहेन नि, होइन? तपाईँहरू चाहिँ बाटो बिराउनु हुन्न, होइन? कर्कादर हेरफेरदेखि लिएर चाहिँ यी व्यापक कुराहरू जति पनि आएका छन् यसबाट चाहिँ सुध्रिनुपर्छ क्या मन्त्रीहरू पनि।
7: यस्तो छ तपाईँको, सुन्नुहोस् न, सरकारले प्रधानमन्त्रीज्यूले सरकारले चाहेर कसैलाई हेरफेर गर्नु त्यो उहाँहरूले जान्ने विषय हो, हामीले जान्ने विषय होइन है। तर हो चाहिँ के भन्दाखेरि सरकार प्रतिबद्ध छ, नागरिकमुखी सरकार छ, र सरकारले सुशासन दिन्छ भन्ने कुरामा चाहिँ विश्वस्त रहनु पर्नेछ आजको आवश्यकता। त्यसैले गर्दा यो दुई तिहाईको सरकार हामीलाई त फेल हुने छुटै छैन। त्यसै कारणले गर्दाखेरि नागरिकले चाहिँ यो सरकार छ भन्ने अनुभूति हुने गरी हामी काम गर्दैछौँ, सरकारले काम गर्दैछ, होइन? त्यसै कारणले गर्दा कहीँ कतै पनि शंकामा पर्नु पर्दैन। हामी अबको पहिलो पाँच वर्षमा कम्तीमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार आइसके पछाडि बालनजीको प्रधानमन्त्रीत्व कालमा होइन तपाईँको यो सरकारले राम्रो डेलिभरी गर्यो र हामीलाई चाहिँ जनतालाई चाहिँ सबै तह र तबकालाई चाहिँ समेटेर उहाँहरूको सबैजनालाई चाहिँ त आवश्यकता। त्यसैले गर्दा यो दुई तिहाईको सरकार हामीलाई त फेल हुने छुटै छैन। त्यसै कारणले गर्दाखेरि नागरिकले चाहिँ यो सरकार छ भन्ने अनुभूति हुने गरी हामी काम गर्दैछौँ, सरकारले काम गर्दैछ, होइन? त्यसले

0: tret no li vaig dinjar, senyor Òscar.
1: Thank you so much, sir.
0: Quan un tres tres, tot entre pàtica, Samsot, ho t'han passat, paure l'anani, sultani, pali, bòs, ma, sotu, bisam, nitxo, bisam, pati, puna, bòs, titu, nitxo.
2: Shahid Memorial Hospital, Dhading Besima, abha harik din bisesakya sewa.
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा सुरु भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बालरोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी 12,
3: आयरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
4: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
3: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
4: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
3: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3, धादिङ बेसी, पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98 49 24 31 11, 98 49 24 31 11।
5: तपाई रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
6: नेपाली बसमा नेकपा एमालेकी नेत्री, राष्ट्रिय सभा सदस्य एवं पूर्व मन्त्री रामकुमारी झाग्रे हुनुहुन्छ। रामकुमारी झाग्रेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: गुड मर्निङ, नमस्कार, धन्यवाद।
6: होइन, अहिलेको अवस्थामा सरकारले, अब सरकारका मन्त्रीले भ्रष्टाचार गर्ने, अनियमितता गर्ने, व्यतिथि गर्ने व्यक्तिहरूलाई खुट्टै भाँचेर भए पनि अब काबुमा ल्याउँछौ, अब भ्रष्टाचार हुँदैन, ठेकेदारले टाइममा काम गर्नुपर्छ, निर्माणका कामहरू टाइममा हुनुपर्छ भनेर चाहिँ जुन तरिकाले एग्रेसिभ भएर काम अगाडि बढाउनु भएको छ। हिजो त पोषण मात्र गर्न थालिएको रहेछ नि त, अहिले त काम त बग्रेल्ती कामहरू छुटेका रहेछन्, कामै गर्न नसक्ने स्थिति भएको रहेछ, जताततै
7: पहिलो कुरा त अब यो सरकार एउटा प्रचण्ड जनादेशका साथ आएको छ। उहाँहरूले देशलाई, देश बर्बाद भयो, देश खतम भयो, देशमा बसी खान सक्ने अवस्था भएन भनेर जुन न्यारेटिभ खडा गरेर उहाँहरू आउनुभएको, नागरिकलाई उद्वेलित पारेर, उत्तेजित पारेर, युवाहरूलाई ड्रेस सहित सड़कमा उतारेर, आत्महत्या गर्नको लागि, आत्मदाह गर्नको लागि जुन तयारी पारेर अहिले भयो, त्यस्तो विषय घटना घटाउनु भएको थियो। त्यो हिसाबले त उहाँहरूलाई केही न केही गर्ने कुराको त बाध्यतै छ, केही न केही कुरा देखाएर जनताको ध्यान डाइभर्ट गर्न पर्ने आवश्यकतै छ। त्यसकारण सरकार अहिले उहाँहरूले चाहिँ राजनीतिमा आउनुभन्दा अगाडि मूलत धेरै मान्छेहरूले गुण्डागर्दीकै काम गर्नुहुन्थ्यो जस्तो लाग्न लाग्यो मलाई। पहिला चाहिँ गुण्डागर्दी गर्नुहुन्थ्यो होला, तर अब सरकारमा आइसकेपछि अब कानुनै हातमा लिएर गुण्डागर्दीको शैलीमा उत्रेको जस्तो देखिन्छ, अब त्यो नहोला। त्यसकारण यो त अब नेपालीहरू अभिशप्तै छन्, किनकि
6: मतलब पिएमएचएमआइएम उहाँहरू गुण्डागर्दीमा
7: को थिए के थिए त म जान्दिनँ, तर जो मान्छेलाई अलिकति समाजको, सिभिलाइजेसनको, रुल अफ ल, डेमोक्रेसी, जवाबदेहिता भन्ने कुराको मिनिमम ज्ञान हुने मान्छेले फिल्डमा गएर आफ्नो उमेर भन्दा उहाँहरू त प्रकारान्तरले जिम्मेवारीमा पो प्रधानमन्त्री मन्त्री हुन पाउनुभयो त, ब्युरोक्रेसीमा

0: सकता है, उहाँहरूको उमेर जतिकै जतिकै अभ्यास गरेका प्रहरी कर्मचारीहरू साथी उहाँहरू हुनुहुन्छ नि त, उहाँहरूलाई सडकमा दिने त्यो निर्लज्ज टाइपको त्यो निर्देशन त मेरो विचारमा नगर्नु भएको भए हुन्थ्यो, किनभने मन्त्रीले नै कानुन हातमा ल्याउने हो भने त के हो त, अब के चाहिँ यो अब यो दण्डहीनताको अवस्था सिर्जना भएको हो, जसले जे गरे पनि हुने हो, हुन त उहाँहरू जसले जे गरे पनि हुने हो बाडै आउनु भएको, अर्काका व्यक्तिका घर लुटेर घर जलाएर सिंहदरबार राष्ट्रपति कार्यालय अदालत प्रहरी चौकी जेल सबै ठाउँ लुटपाट जलाउने तोडफोड गरेर आउनु भयो, अब यस्तो मान्छेलाई जनताले अब अनुमोदन गरे त्यो हाम्रो दुर्भाग्य हो, हामी ठिक छौँ भने जनताले हामीलाई हाम्रा घर चलाउनेहरूलाई अनुमोदन गरे भने त अब हामी यसरी नै पासमा अभिव्यक्त हुने त होला नि।
1: अनि यसको मतलब चाहिँ दण्डहीनताको त प्रशय भएको रहेछ देशमा, भ्रष्टाचारीहरू व्यापक रहेछन्, अहिले चाहिँ 27 अर्बको बिगो छ, कसैसँग 26 अर्बको बिगो छ, होइन विभिन्न घरानाका नाममा चाहिँ देश लुटेर अनि राजनीतिलाई पनि गुमराहमा पारेर काम गर्ने क्रम त बढेको रहेछ नि त अहिलेको स्थिति हेर्दाखेरि, होइन यो कुरा त स्वीकार्नुहुन्छ?
0: अहिले होइन कि अब चाहिँ गुन्डागर्दी लुटपाट अझै हुँदैछ, किनकि मेरो घर मेरा छोराका जुत्ता लुटेर लानेहरूले देशको चाबी हातमा राखिसकेपछि चाहिँ मेरो छोराका कापी किताब लानेहरूले, मेरो सामान्य एउटा नाकमा लाउने चुली लुटेर लानेहरूले, मेरो घरको एउटा सामान्य ल्यापटप कम्प्युटर लाने, मेरा किचनका जुठा भाडा लानेहरूले चाहिँ अब यो चाहिँ प्रमोसन गरेको सरकार भए भएर अब हेर्दै जाउँला के हुन्छ। अब यो त उहाँहरूले जे गर्ने भनेर भन्नुभएको छ, अब अख्तियार दुरुपयोग अनुसन्धान छ, कारवाही गर्ने अब निकाय छ, अब यो छ भन्ने पनि भएन, यी नाम मात्रैका निकाय हुन्, उहाँहरूले जसरी लुटपाट गरेर अब एउटा फरक जन्डरबाट राजनीतिमा आउनुभएको थियो, उहाँहरूले आफूलाई टिकाउनको लागि जनताको ध्यान डाइभर्ट गर्नको लागि केही न केही गर्नुपर्ने बाध्यता छ, त्यस कारण उहाँहरूले गरिरहनु भएको छ, यस बारेमा केही टिप्पणी गर्नु छैन।
1: सरकार चाहिँ सुशासनको लाइनमा सकि छैन, तपाईँ त लामो समय नेपालको राजनीतिमा हुनुहुन्छ, पोलिटिक्समा हुनुहुन्छ, सरकार सुशासन केन्द्रित ढङ्गले अगाडि बढाएको छ,
0: सुशासन भनेको मन्त्रीले गएर सडकमा खुट्टा भाँच्दै भन्ने सुशासन हो,
1: होइन उहाँले त मैले त्यो भन्न खोजे होइन भन्नुभएको छ नि त आज, होइन संसदमा
0: होइन, सुशासन भने के हो त, सुशासन भने त सुशासन भनेको त कानुन होला सबभन्दा पहिले, त्यसको परिपालना त हर व्यक्ति हर इन्स्टिट्युसन हर संगठन र हर त्यो सम्बन्धित निकायका पदाधिकारीहरूले पालना गर्ने कुरा होला नि, जब यो परिकारको उत्रेर सडकमा आउने कुरा हुन्छ होइन, अनि एउटै एकै रातमा मान्छेहरूले चाहिँ तपाईँको अब भनौँ न अहिले त्यो सीताराम बरालको अडियोलाई भिडियोलाई चाहिँ यदि अब त्यहाँ केही न केही भएको हो भन्ने मान्ने हो भने होला छानबिन, अब अख्तियारका प्रमुखहरूलाई प्रधानमन्त्रीको कार्यालयमा बोलाएर प्रधानमन्त्री संविधानले नचिन्ने मान्छेहरूले उहाँहरूलाई धोका थुनेर गाली गलोज गरेर
1: गाली गलोज गरेर उहाँले पक्राउ गर्नु नमान्दाखेरि चाहिँ प्रधानमन्त्रीको ठाडो निर्देश आयो भन्ने आइरहेको छ नि अहिले,
0: अनि त्यसपछि पक्राउ कुर्जी जारी गरेर जो मान्छेहरूलाई गरिरहनु भएको छ खोजेको नेपालीले यही होला नि त, यदि नेपालीले यही खोज्या हो भने के भयो त, हामी त भोगौँला नि, तयारै भएको हिजो पञ्चायत भोगेको राणा शासन भोगेको होइन, माओवादी दमनका बेला विद्रोहका बेला हामीलाई दमन भएको भोगेको सबै भोगेर आएको हामीलाई के तर नेपाल हामी मात्रै होइन सबै नेपाली जनता यही शासी यस्तै शासन व्यवस्थाबाट शासित हुन अभिशप्त छन् भन्ने कुरा चाहिँ देखियो, त्यस कारण उहाँहरूले अहिले जे गरिरहनु भएको छ हात हातमा पक्राउ कुर्जी, पहिला सुन्ने अनि थुन्ने होइन, पहिला मान्छेलाई आतंकित गरेर लगेर थुन्ने त्यसपछि सुन्ने गर्नुभएको छ, उहाँहरूले मुद्दा चलाएका मान्छे अब आजसम्म त अदालतमा करियर जजहरू थिए, उनीहरूले कम्तीमा न्यायको चाहिँ तराजुमा कम्तीमा प्रमाणको परीक्षण गरेको जस्तो चाहिँ हुन्छ, अब त उनीहरूले त यस्तै अब विदेशमा हल्लेर आएका के गरेका होइन एकछिन पनि कानुनको फिल्डमा प्र्याक्टिस नगरेका यस्तै मान्छे अब अदालतमा भर्ती हुनेछन्, यस्तै मान्छे जानेछन् सिंहदरबारमा यस्तै हुनेछन्, अब अहिले सुनिरहेछ कि कर्मचारीलाई 30 वर्ष र 55 वर्ष हुने समूह ल्याएर हटाउने र उहाँहरूका मान्छे फास्ट ट्र्याकमा छिटै सचिव सचिव नियुक्ति गर्ने
1: सचिवभन्दा माथि त मन्त्रीहरूका स्वकीय सचिवहरू बस्ने व्यवस्था आउँदैछ नि त, सचिवभन्दा माथि मन्त्रीका स्वकीयहरू सहजकर्ताहरू
0: हो, अब यसो हुने हो भने त अब चाहिँ अब त राम राज्य होला होइन, अब ती मान्छे हिजो के पृष्ठभूमिमा थिए कस्तो थियो तिमीलाई राज्यको एकजना बहिनीको भर्खर तपाईँको फोन आउनुभन्दा अगाडि एउटा प्रकाश सुन्दै थिएँ, एकजना बहिनीले एकजना नेताको नामै ल्याएर फलानु त दोषी होइन र उसैले हो एउटा विज्ञप्ति निकालेर हामीलाई भनेको कि गृह मन्त्रालय चाहिँ फलानु फलानु ठाउँमा फलानु फलानु फाइल छ आज मेरो हातमा हक पनि छ, केही गर्न सकिनँ, किनकि जेएनजी भाइ बहिनीहरू गृह मन्त्रालयमा गएर त्यो फाइल ठुकेर जलाउनु भनेर भनेको भन्ने भर्खरै तपाईँको कल आउनुभन्दा अगाडि मोबाइलमा मैले
1: त्यो घटनाक्रम के हो भनिदिनुहोस् त जनतालाई, लाखौँ जनताले सुनिरहनु भएको छ नेपाली बस यतिखेर कहाँनिर के भएको।
0: मैले एउटा पोडकास्टको एउटा बहिनीको जो जेएनजी आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो उहाँको कुरा सुनेको, अब त्यो तपाईँले खोजेर रेडियोमा लिङ्क गरिदिनु होला, म त्यही भन्न चाहन्छु। अनि अर्को कुरा अब यसो हो भने यो त अब सुशासनको नाममा गुन्डागर्दी, सुशासनको नाममा कोअर्सिभ पावर। अहिले बजेट हेरौँ, बजेटको लाजमर्दो सार्वजनिक विद्यालयलाई जवाफदेही बनाउने, बलियो बनाउने, सार्वजनिक शिक्षा बलियो बनाउने उद्घोष प्रधानमन्त्री भन्नुहुन्छ, तपाईँको अर्थमन्त्री आफूले पढेको स्कुलमा 15 करोड विनियोजन गर्छ बुढानी कन्ठमा, जहाँ चाहिँ देशबाट मान्छेहरू ल्याएर त्यहाँ निशुल्क पनि पढाइन्छ, तर ठुलो शुल्क तिरेर पढ्नेहरूले फेरि निशुल्क पढ्नेलाई कन्ट्रिब्युट गर्छन्। त्यो स्कुलमा उहाँले त्यत्र अब यो विनियोजन शीर्षक हेरिसक्नु छैन भावको विनियोजन, त्यस कारण यो त अब अहिले नै कुरा गर्न त 100 दिन पनि पुगेको छैन, सरकारको
1: मधुमासै छ। सरकार अधिनायकताको बाटोतर्फ उन्मुख भएको हो त्यसो भए,
0: अहिले आजै 100 दिनमा अधिनायकवादको बाटो हिँड्यो कि लोकतन्त्रको बाटो हिँड्यो भन्ने कुरा त आजै निर्णय गर्न त सकिँदैन। जे चिज हुँदैछ म नेपाली जनतालाई आह्वान गर्न चाहन्छु कि तपाईँले रोजाइमा तपाईँको खुसीमा भोट हालेर सिंहदरबार पठाएको राजनीतिक शक्ति र व्यक्ति हुन्, तर यिनीहरूबाट शासित हुनको लागि तपाईँहरू अभिशप्त हुनु,
1: भविष्यमा
0: कुराहरू आइरहेका कुराहरू भोग्न तयार हुनु।
1: जनताहरू खुसी छन् नि त, जनताहरू खुसी छन्, जनताहरू ताली पिटो बजाइरहेका छन्, थपडी पिटिरहेका छन् अहिले, होइन
0: खुसी होलान्, किनकि अब अहिले चाहिँ हामीले त्यति जुन बेलासम्म अब यो सरकार आउने बेलामा 156 रुपियाँको तेल चाहिँ 219 रुपियाँ पुगेको छ, महँगी चुलासम्म बढेको बढेको छ, दाल चामल तेल मट्टी तेल सबैको मूल्य बढेको छ, अब ठिक छ त यो त, अनि यसको आधारमा के हुन्छ भने इन्फ्लेसन त बढ्छ नै गर्छ, इन्फ्लेसन बढिसकेपछि 1000 रुपियाँ लगेर प्लास्टिकको कागजमा एक झोला सामान नआउने सिस्ट आजै छ, अब अझै होला अझै होला, किनकि अझै होला, अहिले त्यसो गर्दा त तपाईँको डिप्रेसनबाट मान्छेहरूले राज्यको हिसाबले त डिप्रेसन हो, तर वैदेशिक रोजगारीमा गएर कमाएर ल्याएका मान्छेले अहिले परिवारलाई नै उनले कन्ट्रिब्युट गरिरहेको छ, बाहिर त पैसाको तलब बढ्दैन तर यहाँ 1 रुपियाँ पनि बचतमा आउने छोरा, ती वैदेशिक रोजगारीमा गएका जनताका छोराछोरी जो बोर्डिङ स्कुलमा पढ्छन् उल्टो आफै पढाइरहेछ, उसैलाई समताको अर्को नाममा राज्यलाई ट्याक्स तिर्नुपर्ने बोर्डिङमा पढाएर पनि
1: अनि सरकार चाहिँ अब एउटा जुन किसिमले चाहिँ अब नागरिकहरूलाई सुख दिने, नागरिकहरूलाई जवाबदेही बनाउने, देशमा रोजगारीको व्यवस्था गर्ने, होइन सुकुम्बासी समस्याहरूलाई चाहिँ हल गर्ने, सबै नागरिकहरूले यो देशमा बाँच्न पाउनुपर्छ भन्ने अधिकारको प्रत्याभूति गर्ने लगायतका कामहरूमा त लागिरहेको छ नि त, उहाँहरूको नारा त राम्रो छ नि त, अहिले उहाँहरू त्यो सही बाटोमा हुनुहुन्न, सही काम गर्नुभएको छैन, सरकारप्रति जनताको जुन विश्वास छ त्यो विश्वासमा घात हुने हो त्यसो भए तपाईँहरूको विचारमा, तपाईँको अहिलेको भनाइ अनुसार चाहिँ नागरिकले सुख पाउँदैन नभए यो देशमा अहिले पनि?
0: तपाईँले मलाई जुन प्रश्न गर्नुभयो त्यही प्रश्नलाई उल्टाएर रिभर्स गरेर मैले सोधेँ, मैले तपाईँलाई प्रश्न सोधेँ, अब तपाईँको जवाब के हुन्छ, क्या नाम गरेको छ तपाईँलाई, के जवाब दिन
1: चाहनुहुन्छ? समस्या हल गरेको छ अहिले, होइन खोलाबाट चाहिँ होल्डिङ सेन्टरमा लगेको छ, राम्रो ठाउँमा राखेको छ, होइन राम्रो भएको छैन यो देशमा, काम भएको छैन, सरकारले काम गर्न सकेको छैन,
0: त्यही त राम्रो भएको छ त, राम्रो भएको छ भने ठिक छ, जनतालाई राम्रो भएको छ, हामीले किन चिन्ता गर्नु र होइन, त्यो त जसले पनि राजनीति गर्नु भनेको त समाजको परिवर्तन, रूपान्तरण, सुशासन, जनताको जीवनमा सुख खुसी खोजेको त यही हो।
1: अनि उहाँहरूले भन्नुभएको छ कि क्यान्सर एकैचोटि ठीक हुँदैन,
0: जनताले यही कुरा फिल गर्नु भएको छ भने त ठिक छ त, जनता खुसी हुँदा म खुसी हुँदा नहुने को हो र, अन्त भविष्यकै जनता खुसी भए त हामी त हामी खुसी छैनौँ भन्नुपर्ने कुनै कारण छैन।
1: अनि सुकुम्बासीका समस्याहरू थिए, त्यसमा पीडाहरू थिए, सुकुम्बा होल्डिङ सेन्टरमा पनि धेरै पीडाहरू छन्, समस्याहरू छन्, यो क्यान्सर एकैचोटि ठिक हुन्न भन्ने छ क्या उहाँहरूको चाहिँ?
0: त्यसले होल्डिङ सेन्टरका उहाँहरूलाई जुन ठाउँबाट भत्काएर लानुभयो डजर लाएर, सुकुम्बासीमा व्यवस्थापन भएर बसिएका होल्डिङ सेन्टरका नागरिकहरू खुसी छन् अनि म प्रश्न गर्ने को हो र, खुसी छन्, क्याटिङ राखेर खाना दिएको छ, त्यहाँका मान्छे खुसी छन् अनि खुसी छन्।
1: नेपाल भारत सीमाको विवादका बारेमा पनि प्रधानमन्त्रीजीले समाधान हुन्छ भन्नुभएको छ?
0: समाधान होइन, उहाँहरूले त नेपाल नेपालले भारतको जमिन मिचेको छ भनेर प्रधानमन्त्रीले भूलवश बोल्नुभयो, तर कि घन्टेका सांसद र समर्थक तिनका बुद्धिजीवीहरूले चाहिँ वाओ यो क्या खालको डिप्लोमेसी हो भनेर तो बोल्दै, अनि नेपालले भारतको सीमा मिचिएको प्रमाण खोज्न भिडियो बनाएर हिँडे केही सांसदहरू, अनि यहाँ संसदमा पाली टिक्ने मात्रै होइन
1: उनीहरूले प्रधानमन्त्री कुटनीतिक हिसाबले बोले त्यो कुरा नेपालले भारतको सीमा मिच्याएको छ। रामकुमारीजी तपाईँले देख्नु भएको छ कुन कुन ठाउँमा मिच्याएको छ तपाईँलाई थाहा छ?
0: त्यही त उनले प्रधान हो, त्यही भएर घन्टेका सांसदहरू चाहिँ त्यो घन्टीका सांसदहरू राष्ट्रपतिका सांसदहरू चाहिँ त्यसको प्रमाणित गर्न हिँड्नु भएको छ। अब नेपालले भारतको भूमि मिचेको भन्ने कुरा त सबभन्दा पहिले त मिचिएकाले भन्न पर्यो। आजसम्म भारतले औपचारिक अनौपचारिक कुनै हिसाबले कुनै कर्ज नगरेको दावी नगरेको विषयमा प्रधानमन्त्री बोल्दा घन्टीलाई समर्थन गर्ने बुद्धिजीवीहरू, घन्टीलाई समर्थन गर्ने युट्युबरहरू, घन्टीका सांसदहरू र तिनका शुभचिन्तकहरू, तिनका बुद्धिजीवीहरू अब यो प्रमाणित गर्न हिँडिरहेछन् भनेपछि योभन्दा लाजमर्दो देश कुरो के होला कि? आफ्नै देशका आफ्नै आमाको छातीमा चाहिँ तपाईँको एक प्रकारको यो यो ला थान्ने यो के प्रकारको यो म जानिनँ। तर प्रधानमन्त्रीको भनाइलाई चाहिँ हाम्रो पार्लियामेन्टमा अब दुईटै सदनमा मान्य परराष्ट्र मन्त्रीले सम्बोधन गरे अनुसार चाहिँ उहाँले चाहिँ त्यसलाई प्रकारान्तरले डाइरेक्ट त भन्नु भएन, रेकर्डै छ, प्रकारान्तरले त्यो चाहिँ बुझाइहरूमा अन्डरस्ट्यान्डिङमा अलिकति फरक पर्यो र भनेको कुरा यस्तो हो भनेर उहाँले स्पष्टीकरण दिएर त्यो भनेको दिइसक्नु भएको छ। मैले पनि त्यो सुविधा दिन्छु प्रधानमन्त्रीलाई, किनभने उहाँले भुल बस्दै
1: एउटा प्रधानमन्त्री संसदको रोस्टममा गएर बोल्ने कुरा अन्तर्राष्ट्रिय रूपमा चाहिँ एउटा त्यो प्रमाण हुन्छ, दसी हुन्छ, तथ्यहरू हुन्छन्।
0: त्यो त राम्रो भएन, त्यो त भुलवश बोलेको कुरा हो भनेर मैले त एक्सक्युज दिएँ त। त्यो त दर्ज भयो नि नेपाली पार्लियामेन्टमा भयो, मिडियामा भयो, भारतीय मिडियाहरूको कमेन्ट सुन्नुहुन्छ के बोल्छन्, त्यहाँका बुद्धिजीवीहरू के बोल्छन्।
1: आज 83 चिया उद्योगहरू बन्द भएका छन्, नेपालीको चिया किन्न चाहिँ भारत अन्कनाइरहेको छ। तपाईँहरू कहाँ हुनुहुन्छ, तपाईँहरू के गर्दै हुनुहुन्छ अहिले, तपाईँहरू कता हुनुहुन्छ?
0: अनि त्यसपछि आएर रवि लामिछानेको भारत भरमा वाओ भनेर त्यहाँको आज भोलि केटाकेटीको बर्थडेमा एउटा पड्काएर एउटा फाल्ने जरीहरू हुन्छ नि, के हो त्यसको नाम, त्यो पुष्प वर्ष होइन, त्यो
1: होइन, उहाँको त राम्रो सम्मान भयो नि त भारतमा, त बेहुली जस्तै सम्मान गरियो नि त, सिँगारियो नि त रविजीलाई,
0: सितारा वर्ष रवि लामी खानेजी सितारा वर्ष खाएको
1: नेपाली 3 करोड नेपालीहरूको सम्मान हो भनेर आइरहेको छ नि त अहिले त, होइन भारतमा रविजीको सम्मान,
0: रविजीले सितारा वर्ष खाएर आएको केही दिनमा 83 उद्योग बन्द हुने अवस्था छन्। भिन्न नाममा क्वारेन्टिनका नाममा अनेक नाममा भारतले नेपालको चिया उता लानको लागि उसले एक प्रकारको अघोषित प्रतिबन्ध गरेको छ। यही हो त आजको फरेन डिप्लोमेसी, आजको डिप्लोमेसी भनेको इकोनोमिक डिप्लोमेसी भनिन्थ्यो, यही हो त रवि लामिछानेजीहरूको बालेनजीहरूको डिप्लोमेसी वाओ खतरा भइरहेछ, जनताले यही चाहन्छन्। त्यसकारण म त आज यो मोदी माछा सरकारमा यो 100 दिनका बारेमा म त्यति धेरै आलोचना गर्न चाहन्न, तर म नेपाली जनता र यिनकालाई उहाँले भोट हाल्नु भएको छ, उहाँ कसरी हाल्नु भएको त्यो हेर्न चाहन्छु, र घन्टीलाई समर्थन गर्ने या राष्ट्रपतिलाई समर्थन गर्ने मान्छेहरूले जे बोलिरहेछन्, अब उहाँहरूप्रति नै यो प्रश्न म उतै छोड्न चाहन्छु कि तपाईँहरूले यो कसैलाई नराम्रो भन्नको लागि गलत कुरालाई राम्रो भनेर जे समर्थन गरिरहनु भएको छ नि, सायद त्यसको मूल्य चाहिँ नेपाली समाजले, नेपाली राष्ट्रले, नेपाली जनताले चाहिँ तर्क गरी मूल्य तिर्नुपर्छ।
1: तपाईँ आज जनताले मनभित्रबाट भनिदिनुहोस् अब देश बन्छ कि बन्दैन, देशमा जनताले चाहिँ सरकार भएको अनुभूति गर्छन् कि गर्दैन, अब यही सरकार पनि फेल भयो भने देशको अवस्था के हुन्छ, अब कसरी चाहिँ सरकारलाई सफल बनाउने, कसरी सरकार अगाडि बढ्छ?
0: देश त अहिले आएको यी साथीभाइले अहिलेको सरकारले देश बनाउनै परेन, देश त हाम्रा पिता पुर्खाले बनाएका थिए, यसको इतिहास छ, यसको जियोग्राफी छ, यसका विशेषता हुन्छन्। यो
1: एउटा ग्रेटर नेपालको झन्डा महानगरमा हुँदाखेरि टाङ्नु भएको थियो, अब ग्रेटर नेपाल फर्किने चर्चा छ नि त यो देशमा,
0: अनि त्यसपछि खेर हाम्रो देश त बनेकै देश भनेर यसको पहिचान भएर हाम्रो देश त बनेकै छ। बाँकी उहाँहरूले चाहिँ यो देशको सार्वभौमतामाथि बलात्कार नगरून्, यसको बलात् आक्रमण नगरून्, विदेशीले नेपाल आमाको छाती लुच्ने अवस्था नबनाउन्, यति मात्रै चाहेको। बिस्तारै घन्टीका सांसद, घन्टीका समर्थक बुद्धिजीवी, घन्टीलाई समर्थन गर्ने बुद्धिजीवी अहिले धेरै 1500 नियुक्ति खुलिरहेछ, अनि यो बोले बापत त्यहाँ नियुक्ति पाइन्छ भनेर ती बुद्धिजीवी धरीले बालेनको यो डिप्लोमेसी, नेपालले भारतको जग्गा मिचेको छ भन्ने खतरा डिप्लोमेसी भन्दा यो नीति पाउन बोलिरहेका मान्छे देश रहेको नीति पाउन तिनीहरू होइन यसै सार्वजनिक रहेन भने के को नियुक्ति पाउँछ कम्तीमा स्वाभिमान बन्दकमा राख भन्छु म उहाँहरूलाई अहिलेलाई यति हो देश उहाँहरूले बनाउन पर्दैन देश हाम्रो बनेको छ देशभित्रका जनता यिनको जीवन स्तर फेर्ने काम यहाँको डेमोक्रेसी सुशासनका लागि हामीले यत्रो लामो प्रयास गरेर यो ठाउँमा ल्याएछौँ यद्यपि यहाँनिर कमीहरू थिए यहाँनिर आलोचना त गर्न पर्ने काम त थियो नै थियो हामी पार्टीभित्र पनि गरिरहेको थियौँ प्लस पार्टी विभिन्न पार्टीका मान्छेहरू जो राज्य सत्तामा सञ्चालन गर्ने सन्दर्भमा इतिहासमा उनले जनतालाई सही सूचना दिएनन् गर्न पर्ने काम गरेनन् त्यसका उनको कारणले हामी सबै मान्छे जब दण्डित भइरहेछौँ नि त्यस्तै अब यो घन्टीवालाहरूको पनि त्यस्तो हुन्छ हेरौँ हेर्दै जाउँ
1: महत्वपूर्ण समयको लागि धेरै धेरै धन्यवाद रामकुमारी दाकुजी नमस्कार
2: हौस् आदरणीय श्रोता आजका लागि नेपाली बसको समय सकिएको छ खेम बम बिदा चाहन्छु नमस्कार।

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिबल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिँगिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
5: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
6: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
5: 9860248543
6: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
7: लस्तो है मेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहरा दिङ प्ले र खोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङ्बै सुर सिङ्जेपल मुबा होले सिङ्बै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी याङबा असेम दिम सम्म न बोरबरी ढुवानीला सुविधा न मुभा क्रङले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851-87-882 फोन सिन्जिम सेगो है रोमा
5: घर त बल्ल बल्ल बनाई भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
5: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि
5: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843-0057-437
8: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
3: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810, 98-49-185-810।
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन, अनि कहाँबाट लिएर आउने गहना?
6: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छ यो।
7: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुन चाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
6: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
7: बाजेदेखि नातिसम्म, विश्वास हाम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
8: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
8: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
8: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
8: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
8: ल्याब टेस्ट,
1: भिटामिन डी,
8: भिटामिन बी 12,
1: आइरन प्रोफाइल
8: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
8: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने।

0: त्यही सिलाउने केही चिन्तै छैन नि।
1: लौन हो र अनि ठ्याक्कै कहाँ हो नि?
0: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा, पाइलुका साथी ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404911।
4: सिद्धलेको गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषकको सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेक गाउँपालिका कृषि विकास शाखा, धादिङ।
5: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
6: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
5: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
6: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
5: ए
6: अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
5: हुनुहुन्छ। पाइरल्स फिस्टुला र फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
4: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

त्यो बाइक छ नि होइन, बाइकसँग मैले भिडियो बनाउन

0: दो बजे त मैले भिडियो भने यस्तै हो, मोडल सोडल हाले भए अलि राम्रो हुन्थ्यो होइन, यस्तै चल्छ।
1: मलाई मन
0: लाग्यो मुरु बस्नु त।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-511-87-882, गोल्सी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
3: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-37-54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
5: बाबा बाबा, म टाढो स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाक्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
0: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, थारिङ, एमाले चोकबाट छगर तल
0: काठमाडौँ जाने बाटोपट्टि
4: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
0: 9861705544 अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
9: छैन सर के सोचिरहनु भएको छ
0: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
9: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
10: समर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका तेह्र बेच बजार धादिङ सम्पर्क नम्बर 9851108878 र 9808887878
11: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो दिदी, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 9741031429।
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
6: होइन, के भयो, किन एक्लै गनगन गरिरहे कि?
5: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
6: भइहाल्छ नि, तिमीलाई म मंगल सुनचाँदी पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
5: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार, धादिङ।
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841715542, 9861002611 र 010520542।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड पेस्टिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 01052470 98511782 गोल्छे बजारको लागि 01041316 र 920 बजारको लागि 98512049 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
2: 98602458443
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010 590 93 सम्पर्क गर्नुहोला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 43 0 57 437
3: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: ओ मेज्यू, नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू। म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन सेवा,
4: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
5: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
5: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
5: भिटामिन डी,
4: भिटामिन बी 12,
5: आइरन प्रोफाइल
4: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थपो जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
5: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: झोला बोकेर लुखुर लुखुर कतो जान लागेको हो अर्जुन भाइ?
1: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
0: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
1: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
0: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि, बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
1: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
0: ल टिप, प्रोपाइजर अर्जुन श्रेष्ठको लागि 98511 93270 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
2: आदरणीय सिद्धलेख वासी कृषक महानुभावहरू, के तपाईँलाई थाहा छ हाम्रा रैथानी कोदो र फापरमा विश्वका महँगा खाद्य वस्तुहरूमा भन्दा बढी पोषक तत्व हुन्छ, त्यसैले आयातित बिउको मोह त्यागौं, रैथाने बिउ जोगाऊ। आजै आफ्नो ओडाको कृषि प्राविधिकसँग सम्पर्क गरी रैथाने खेती शुरू गरौं। सिद्धलेख गाउँपालिकाको अभियान, कृषिमा आत्मनिर्भरता, स्वास्थ्यमा सुधार। सिद्धलेख गाउँपालिका धादिङद्वारा जनहितमा जारी सन्देश। सिद्धलेख गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषक सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेख गाउँपालिका कृषि विकास शाखा धादिङ।
0: लस्तो है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम टमाटर की टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्म न बोरबरी ढुवानीला सुविधा न मुभा क्रङ्गले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिङजिम सेगो है रोमा।
2: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ, कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा। गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डढेलोको रूप लिन सक्छ। तपाई हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौ। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डढेलो लाग्ने काम कसैले पनि नगरौं नगराउ। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश। के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
3: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
4: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
3: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
3: 9860-24-58-43।
4: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
5: रेडियो बिहानी समय संकेत, यति बेला दिउँसोको 1 बज्यो।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौ, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौ। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी 12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510-97838 र 98032-40723।
1: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, निलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
0: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
0: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
2: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-57-437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
1: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, निलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437।
0: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सीसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला।
3: छैन सर, के सोचिरहनु भएको छ।
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला।
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सीसी क्यामेरा, प्रिन्टर, युपीएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, निलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-88-778।
5: लस्तो है मेबे फेबेमा रङमाझे आरसीसी दिम बोरा चहार दिम प्रे र खोरमा नग फारममा असिम चमटार कि चणेलमा सिङ्गै सुर सिङ्जेपल मुबा होले सिङ्गै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ्बा असेम दिम सम्बन्ध बोरबरी ढुवानीलाई सुविधा न मुभा क्रङ्गले बजार कोर्ब आइन है रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङ्जिम सेगो है रोमा।
6: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रै गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन सेवा,
4: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
5: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
5: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
5: भिटामिन डी,
4: भिटामिन बी 12,
5: आइरन प्रोफाइल
4: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
5: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
6: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
7: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
8: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
7: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
8: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
9: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855098383 र 9802340723।
10: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्ने छ, घरगहना बनाउने जिम्मा पनि माफलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
11: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता, त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
10: हजुर, हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
11: स्टुडियो हरि आर्ट सुनचादी पसल नीलकण्ठ नगरपालिका दिन बीच बजार चोक धादिङ, प्रोप्राइटर हरि कुमार श्रेष्ठ, सम्पर्क नम्बर 010-520-314 र 9860-5721-66।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: सिद्धलेख गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
3: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
1: 9851-87882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
2: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
0: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54।
0: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
4: झोला बोकेर लुकुर लुकुर कतो जान लागेको हो अर्जुन भाइ?
5: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
4: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
5: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
4: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टरमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
5: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
4: ल टिप, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851-93-270 9851-93-270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
0: आदरणीय सिद्धलेखवासी कृषक महानुभावहरू, के तपाईँलाई थाहा छ हाम्रा रैथानी कोदो र फापरमा विश्वका महँगा खाद्य वस्तुहरूमा भन्दा बढी पोषक तत्व हुन्छ, त्यसैले आयातित बिउको मोह त्यागौं, रैथाने बिउ जोगाऊ। आजै आफ्नो ओडाको कृषि प्राविधिकसँग सम्पर्क गरी रैथाने खेती शुरू गरौं। सिद्धलेख गाउँपालिकाको अभियान, कृषिमा आत्मनिर्भरता, स्वास्थ्यमा सुधार। सिद्धलेख गाउँपालिका धादिङद्वारा जनहितमा जारी सन्देश।
6: होइन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
5: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
6: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल झारिङ बेसीमा
0: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
6: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
0: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
6: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-19
7: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
8: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
9: होइन सर के सोचिरहनु भएको छ
8: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
9: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 9851108878 र 9808888778
11: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार छारिङ एमाले चोकबाट 6 घर तल काठमाडौँ जाने बाटोपट्टि। प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861707545, 9861707545।
0: शैक्षिक सत्र 2082 यसई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
1: एसई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका 3 बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाइमा विशेष छुटको व्यवस्था गरेको छ।
0: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोपाइटर दिनेश शाह। सम्पर्क नम्बर 9845556656, 9828049215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोपाइटर विनय शाह। सम्पर्क नम्बर 9812225553, 9812225553।
10: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियम का झाल ढोका बनाने का साथ ही फलाम स्टील संबंधी संपूर्ण काम कर यूपीभीसी अल्मुनियम का सामान अंत भन्दा होलसेल मूल्य में पाइन्छ।
10: त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
1: ल टिप्नुहोस् प्रोप्राइटर बीरबहादुर श्रेष्ठको लागि 98340-057-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
10: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीभीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-057-437।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, चेस्टै, नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा
5: होइन? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
5: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-429।
8: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारा माथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
10: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
11: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
10: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
11: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
10: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
8: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
10: 98-5-87-882, गल्छी बजारको लागि 010-40-31-16।
7: र 920 बजारको लागि 9851209590 ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टंकेश्वर इन्टरप्राइजेस तपाईकै सेवामा सधैं तत्पर
12: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
13: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
14: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका ३ मिलनटोल धादिङ
13: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
14: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
8: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723
15: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिस।
0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद।

0: कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
1: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
2: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
1: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो जानलाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
2: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छाड सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
1: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
2: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी चिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
2: पाइरस फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरस फिस्टुला र फिसरको उपचार गरिन्छ।
1: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
2: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
3: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भए भने हप्पेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 01052470

0: गरी 98 5 11 87 8 82 गल्छी बजारको लागि 0 10 40 31 16 र 9 20 बजारको लागि 98 51 20 49 90 ओम टल्किशोर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टल्किशोर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
1: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन अनि कहाँबाट लिएर आने गहना
2: नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसमा रहेको आरके सुनचाँदी पसलबाट
1: अनि अघि नै भन्नु पर्दैन त कम बाटी छेयो
3: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
2: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98 41 63 89 53
3: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
5: जनरल मेडिसिन सेवा
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
5: बाल रोग सम्बन्धी सेवा
4: स्त्री रोग सम्बन्धी सेवा
5: मुटुको इको र भिडियो एक्सरे सेवा
4: ल्याब टेस्ट
5: भिटामिन डी
4: भिटामिन बी 12
5: आइरन प्रोफाइल
4: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
4: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
4: थपो जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063
5: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
6: दादा म चाहदै स्कुल जान्न
7: म पनि स्कुल जान्न मम्मी
8: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
9: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
8: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
10: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54
10: 98 61 97 65 47
11: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सर्टिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 98 60 24 58 43।
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल काठमाडौँ जाने बाटोपट्टि। प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54 98 61 97 65 47।
8: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्न न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।
3: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा,
5: आधुनिक प्रविधि सहित छार सूत्र सेवा,
4: बिरामी भर्ना सेवा,
5: थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
5: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँखस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
7: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
8: पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
3: सम्पूर्ण सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
4: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
9: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भयो त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 9851-87882 गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर घर त बल्ल बल्ल बनाइभ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि
0: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस निलकण्ठा नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843-0057-437
3: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइनेको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार

0: दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ तीन धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
0: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी 12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
1: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
4: छैन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
4: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
6: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54
8: 9861-7045-47।
9: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
10: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
8: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
10: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
8: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
4: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9851-97838 र 9802-40723।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: चप्पलकिन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण किबल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: बाबा बाबा म त आज स्कुल जान्न
6: म पनि स्कुल जान्न मम्मी
7: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
8: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
7: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
10: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
9: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट छ घर तल
10: काठमाडौँ जाने बाटोपट्टि
9: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
10: 9861705544
9: घर त बल्ल बल्ल बनाइभ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त भैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
11: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
9: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
11: ल टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नुहोला नि
9: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843004337
12: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र

0: एक्सरे सेवा
1: लैब टेस्ट
0: भिटामिन डी
1: भिटामिन बी 12
0: आयरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
0: 24 घण्टा चिकित्सक द्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिन द्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563
0: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
2: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
4: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
3: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
4: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
5: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510-97838 र 98032-40723।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: बुढी हेर त लाऊ
1: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको
0: कहाँबाट हुनु नि मैले दिदीबहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: शैक्षिक सत्र 2082 को यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट
4: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन विश्वजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरीद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ
3: साथै आकर्षक डिजाइनका पार्टी सुज स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला प्रोप्राइटर दिनेश शाह सम्पर्क नम्बर 9845-55-66-56 9828-049-215 ए पक्नुस् त अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सिपी कलेज जाने बाटोमा खुलेको छ प्रोप्राइटर विनय शाह सम्पर्क नम्बर 9812-2025-53 9812-2025-53
5: लस्सो है मेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहरा दिन प्ले र खोरमा नग फारममा असिम टमाटर की ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी टिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0105-2470 असेम 9851-87-882 फोन सिङजिम सेगो है रोमा
3: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
3: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
1: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
3: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849-2431-11 9849-2431-11 विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोप्राइटर रामजी परियार फोन नम्बर 9141-6867-64 9141-6867-64
6: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
7: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त
8: किन तनाव लिने? टंकेश्वर ग्रुपबाट सञ्चालन भएको ओम टंकेश्वर इन्टरप्राइजेसमा जानुस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
9: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
10: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
9: 98-511-87-882, गोल्सी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टंकेश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
6: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्दी, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला।
8: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
6: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
8: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
9: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झुक्काएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त? त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घरदैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
5: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी
5: मिलेको प्यारालाइसिस युरिक एसिड जोर्नी दुखाई सुन्निने ग्यास्ट्रिक गानोगोला अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनास दम खोकी पत्थरी चाया पुतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोरायसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860258443।
1: स्थान धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: है मिज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मिज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लाउन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
1: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810। शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोर्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन B12,
3: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
5: छैन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै
3: मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: अफिसको डेकोरेसन त सबै

0: किराना, डेस्कटॉप, कंप्यूटर, लैपटॉप, सीसी कैमरा, प्रिंटर, यूपीएस, इंटरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनका साथै कंप्यूटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: समर्पण कंप्यूटर एन्ड मोबाइल सप, नेलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808887788।
2: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
3: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
2: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
3: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
2: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाउ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
3: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
2: ल टिभा, प्रोपाइजर अर्जुन श्रेष्ठको लागि 9851093270, 9851093270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

것 나타내봐요. 다음 비디오는 어찌 보디 like, share, subscribe 거리로.

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा एउटा नयाँ खण्ड र नयाँ पुस्तक लिखन पूर्ण हाजिर भइसकेका छौं र हामी आशा गर्दछौ आजको अध्ययनको निम्ति पनि तपाईँहरू एकदमै उत्साहको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस्, अब नढिलाइकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। हामीले यी दिनहरूमा हाम्रो यो अध्ययनको यात्रामा धेरै आशिषमय समयहरू चाहिँ बिताइरहेका छौं र आजको अध्ययनमा चाहिँ के हामीले अघिल्ला विषयहरूलाई नै निरन्तरता दिँदै जानेछौं कि कुनै नयाँ विषयलाई चाहिँ ध्यान दिनेछौं। है
3: भाइ, आजको अध्ययनमा हामी व्यवस्था र अनुग्रह भन्ने विषयलाई हागार र साराको रूपकद्वारा बुझ्नेछौ। यस अध्ययनले हामीलाई साँचो आत्मिकी स्वतन्त्रताको अर्थ सिकाउनेछ।
2: दाइ, तपाईँले हागार र साराको रूपकको बारे चाहिँ अध्ययन गर्ने भन्ने विषय बताउनुभयो, के यसबाट हामीले के कुनै विशेष आत्मिक सत्य बुझ्न सक्नेछौ त?
3: अवश्य पनि भाइ, अघिल्ला अध्ययनहरूमा हामीले व्यवस्था र ख्रिष्टको बारेमा सिकिरहेका थियौं। आजको अध्ययनले त्यही विषयलाई अझ गहिराईमा लिएर जान्छ। हागार र साराको जीवनद्वारा पावलले दासत्व र स्वतन्त्रताको बीचको भिन्नता स्पष्ट पार्नु भएको छ।
2: त्यसो भए दाइ, यस अध्ययनले ख्रिष्टको अनुग्रहको वास्तविकतालाई अझ स्पष्ट रूपमा चाहिँ प्रकट गर्ने रहेछ, होइन त?
3: हो भाइ, तपाईँले एकदम ठिक भन्नुभयो। आज हामी प्रतिज्ञाका सन्तान कसरी बन्न सकिन्छ भन्ने विषयमा पनि गहिराईमा गएर सिक्नेछौ। त्यसैले आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं र परमेश्वरको त्यो सत्यतालाई थाहा गरौं।
4: प्रभु येशु ख्रीष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसीह नमस्कार, साथै यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। आशा गर्दछु तपाईँ सबै बाइबल अध्ययनको निम्ति तयारीको साथ रेडियोको अगाडि आइपुगिसक्नु भएको छ। त बाइबल अध्ययनको क्रममा आज हामी गलाती चार अध्याय 19 पददेखि 31 पदबाट देख्नेछौ। यहाँ हामी देख्छौ हागर र साराको रूपक। यो अध्याय हागर र साराको रूपकद्वारा समाप्त हुन्छ। यस भागमा यी दुई स्त्री बीचको तुलना गरिएको छ र परस्पर भिन्नता देखाइएको छ। हागर र तिनको विषयमा उल्लेख गर्ने हरेक पदले व्यवस्थाको दर्शाउँछ। सारा र तिनको विषयमा उल्लेख गर्ने हरेक पदले ख्रिष्टमा विश्वासको दर्शाउँछ। त मित्र, गलाती चार अध्याय 19 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, 19 पद, ए मेरा साना बालक हो, तिमीहरूमा ख्रिष्टको रूप नबनुन्जेल मलाई फेरि प्रसुत्ति वेदना झैं भएको छ। अमित्र, पावल आफ्नो रूपकलाई गलाती विश्वासीहरूलाई यो कोमल अभिव्यक्तको प्रयोग गर्दै प्रस्तुत गर्छन्, मेरा साना बालक हो। बालकहरू ग्रीक शब्दमा यहाँ टेक्निया हो, मतलब जन्माएकाहरू। पावल कोमल हृदयका थिए र उसले आफैलाई एक आमा समान सम्झे। अनि आगे पद 21 पावल भन्छन्, तिमीहरू व्यवस्थाको अधीनमा रहन चाहनेहरूले मलाई भन त, के तिमीहरूले व्यवस्थाको कुरो सुन्दैनौ? मित्र, त्यहाँ कोही कोही छन् जो 10 आज्ञा वा केही व्यवस्था सम्बन्धीको प्रणालीको बारेमा कुरा गर्छन्, तर तिनीहरू व्यवस्थाले लादेको दण्डको बारेमा बात गर्दैनन्। तिनीहरू व्यवस्थालाई, यसको निन्दा सिवेकलाई पूर्ण रूपमा प्रस्तुत गर्दैनन्। ध्यान दिनुहोस्। जब परमेश्वरले मसलाई सिनै पर्वतमा व्यवस्था दिनलाई बोलाउनु भएको बेला के भएथ्यो? प्रस्थान 19 अध्याय 16 21 पदमा भनिएको छ, तेस्रो दिन जब बिहान भयो तब पर्वतमा गड्याङ गुडुङ भयो र बिजुली चम्क्यो र बाक्लो बादल पर्वतमा उठ्यो र तुरहीको अति चर्को आवाज सुनियो र छाउनीमा भएका सबै मानिसहरू थरथर काने। त्यसपछि मोसाले मानिसहरूलाई छाउनीबाट परमेश्वरसँग भेट गर्न ल्याए। तिनीहरू चाहिँ पर्वतको फेदीमा खड़ा भए। परमप्रभु आगोमा ओर्लेर त्यहाँ आउनु भएको कारणले सिनै पर्वत जोरसित काँप्न लाग्यो। जब तुरहीको आवाज अझ चर्को गरी बज्न लाग्यो तब मोसा बोल्न लागे र परमेश्वरले मेघ गर्जमा तिनलाई जवाब दिनुभयो अनि परमप्रभु सिनै पर्वतको टाकुरामा ओर्लेर आउनुभयो र परमप्रभुले मोसालाई पर्वतको टाकुरामा बोलाउनुभयो र मोसा माथि उक्लेर गए। तब परमप्रभुले मोसालाई भन्नुभयो, तल गएर मानिसहरूलाई सावधान गर, नत्र त तिनीहरू परमप्रभुलाई हेर्न बार नागेर माथि आउलान् र तिनीहरूमध्ये धेरै नाश होलान्। अमित्र, जब मोसालाई परमेश्वरले व्यवस्था दिनुभयो, परमेश्वरले मानिसहरूलाई पछि नै खड़ा हुन वा वास्तवमा टाढा खड़ा हुनलाई भन्नु भएथ्यो। अनि प्रस्थान 20 अध्याय 18 र 19 पदले भन्दछ, अनि जब सारा मानिसहरूले गर्जन बिजुली र तुरहीको आवाज सुने र पर्वतबाट धुवा उठिरहेको देखे तब तिनीहरू थरथर काँपे र टाढै उभिरहे। अब तिनीहरूले मोसालाई भने, तपाईँ हामीसित बात गर्नुहोस् र हामी सुन्छौ, तर परमेश्वर हामीसित नबोलुन् नत्र त हामी मर्नेछौ। हामी कल्पना गर्न सक्दैनौ कि कति पवित्र परमेश्वर हुनुहुन्छ। तपाईं र म परमेश्वरको सृष्टिमा विश्वासघाती हौ, विद्रोही हौ। परमेश्वरको दृष्टिमा हामी उहाँलाई अनुसरण गर्न र उहाँको आज्ञा मान्न सामर्थ्य बिना हराइएको निन्दित पापीको अवस्थामा छौं। रोमी 8:6 पदले भन्छ, किनभने शरीरमा मन लगाउन चाहिँ मृत्यु हो, तर आत्मामा मन लगाउनु जीवन र शान्ति हो। शारीरिक मन परमेश्वरको विरूद्ध उहाँको विरूद्ध शत्रुतामा छ। मेरो मित्र, संसार परमेश्वरको विरूद्धमा छ, किनकि यो परमेश्वरको अधीन मुनि छैन। संसार राम्रो बनिरहेको छैन, प्रगति भइरहेको छैन। यो प्रत्येक दिन झन झन दुष्टता बन्दै गइरहेको छ। यो परमेश्वरले आदम र हवालाई अदनको बगैंचाबाट निकालेको समयदेखि निरन्तर यस्तो भइरहेको छ। रोमी 8:7 पदले निरन्तर यो भन्दै अघि बढ्छ, किनभने शरीरतिर लागेको मन चाहिँ परमेश्वरतर्फको शत्रुता हो, किनकि त्यो परमेश्वरको व्यवस्थाको अधीन हुँदैन, औ न त यो कहिले नै हुन सक्छ। निसन्देह इसरायलीहरू, यहुदीहरू हामी मर्नेछौ भन्दै काँपे र पर्वतबाट टाढा भागे, अनि पर्वतबाट टाढा दूरीबाट हेरिरहे। मेरो मित्र, परमेश्वर अब उच्च र पवित्र र उठाइएको हुनुहुन्छ र महिमामा बास गर्नुहुन्छ। तपाईं र म यहाँ तल संसारमा माटोको लड्डु हौं, किनकि शारीरिक रूपमा हामी माटोबाट बनाइएका हौं। हामी मनुष्य यहाँ पृथ्वीमाथि यताउता घुम्छौं, र हाम्रो घुमाई हिँडै परमेश्वरको इच्छाको विपरीत छ। शारीरिक मन परमेश्वरको विरुद्धमा शत्रु हो। संसारमा मानिसको अवस्था यस्तै नै छ। पाउल भन्छन्, व्यवस्थालाई सुन, तिमीहरूले यसलाई अझसम्म सुनेका छैनौ। यो सत्य थियो। गलातीहरूले वास्तवमा व्यवस्थालाई सुनेका थिएनन्। व्यवस्था दिनु सुन्दर वा आरामदायक थिएन, तर भयंकर भयभीत गराउने थियो। गलातीहरू व्यवस्थाको अधीनमा हुन खोजेको देखिन्थ्यो, त्यसकारण पाउलले तिनीहरूलाई यो सुनाउन चाहन्थे। आगे 22 पदमा भन्छन्, किनभने लेखिएको छ, अब्राहमका दुई छोराहरू थिए, कमारी तर्फबाट एक, अर्को चाहिँ फुक्का तर्फबाट। मित्र, यहाँ अब्राहमको जीवनबाट उदाहरणको प्रयोग गर्दै जुन उत्पत्ति 16 अध्यायको 17, 18 अध्यायको 20 र 21मा छ, पाउल यी दुई हागरबाट जन्मेका र साराबाट जन्मेका छोराहरूको बीचमा भिन्नता बनाउन गइरहेका छन्। एक दासी स्त्रीको पुत्र थियो भने अर्को चाहिँ स्वतन्त्र फुक्का स्त्रीबाटको पुत्र थियो। स्वतन्त्र स्त्री यानि फुक्का स्त्री अनुग्रहको प्रतिनिधित्व गर्दछ र दासी स्त्री मोसाको व्यवस्थाको प्रतिनिधित्व गर्दछ। पाउल यी दुई बीच भिन्नता देखाउन गइरहेका छन् जसमा उसले रूपक बनाउँछन्। पाउल अब्राहमको कथा रूपक हो भनी भनिरहेका छैनन्। कसैले यस कथनलाई यसको मतलब त्यही नै हो भनी अनुवाद गरेको थिए, तर पाउलले ती दुई स्त्रीहरूको घटनाको बारेमा कुरा गरिरहेका छन् जसले अब्राहमका यी दुई छोराहरू जन्माए, जुनमा रूपकको सामेल गर्दछ। यससँग आज हामीलाई एक सन्देश छ। अनि 23 पदमा भनिएको छ, 23 पदमा, तापनि कमारीबाटको छोरो चाहिँ शरीर अनुसार जन्मेको थियो, तर फुका तर्फबाट जन्मेको छोरो प्रतिज्ञाद्वारा, अनि जुन कुरामा रूपक दृष्टान्त छ। कमारीबाटको छोरा चाहिँ शरीर अनुसार जन्मेको थियो। हम मुराबीको संकेत पद्धति जुन अब्राहमको समयमा संस्कृतिको आधिपत्य गर्दथ्यो, यसको घोषित यसले गरियो कि दासीको पुत्र दास हो। अनि दोस्रो खण्डमा लेखिएको छ, थुका स्त्रीबाटको पुत्र प्रतिज्ञाको अनुसार थिए। इसाक आश्चर्यजनकका बालक थिए। त्यसको मतलब उसको जन्म चमत्कारपूर्ण ढंगको थियो। बच्चाको बाबु अब्राहम अति वृद्ध भइसकेका थिए र पाउल भन्छन् कि साराको गर्भाशय मरिसकेको थियो। उनको बच्चा पैदा गर्ने समय नागिसकेको थियो। साराको गर्भाशय एक कप र चिहान सर थियो र त्यस गर्भमा इसाकलाई हाल्नु भएर एक प्रकारले मृत्युबाट परमेश्वरले जीवन ल्याउनुभयो। अनि 24 पदमा भनिएको छ, किनभने यी कुरा रूपकको रूपमा छन्, किनभने ती स्त्रीहरू दुई किसिमका करारहरू हुन्। एउटी चाहिँ सिनै पर्वतबाट बन्धनको लागि जन्माउने हागार हो। मित्र, यी कुराहरू रूपकको रूपमा छन्। यसको अर्थ हो अब्राहमको जीवनमा रूपकको सम्मिलित गर्दछ। पाउल यसबाट एक शिक्षा निकाल्न गइरहेका छन्। अनि दोस्रो खण्डमा भनिएको छ, किनकि यी दुई स्त्री करार हुन्। पहिलो व्यवस्थाको करार जुन मोसाले परमेश्वरद्वारा सिनै पर्वतमा प्राप्त गरेका थिए, जुन हागर हुन्। हागर नामको ग्रीकमा अगर हो। पाउल हागरलाई सिनै पर्वतसँग तुलना गर्छन् जुन मोसाको व्यवस्थासँग पर्यावाची हुन्। अनि 25 पदमा भनिएको छ, अब यही हागार चाहिँ अरब देशमा सिनै पर्वत हो र अहिलेकै यरूसलेमसँग एकै दर्जाको छ, किनकि त्यो त्यसका बालकहरूका साथ साथै कमारीपनमा नै छ। पावलको रूपकमा हागार सिनै पर्वत हुन् जुन यरूसलेमसँग मेल खान्छ, मतलब पावलको समयको लौकिक यरूसलेम, किनकि यरूसलेम अझै आफ्नो सन्तान मतलब इसरायलहरूसँग गुलामी थिए। अर्को शब्दमा यरूसलेम जुनले पूरा इसरायल राष्ट्रको नेतृत्व गर्दछ अझै व्यवस्थाको दासत्वको अन्तर्गतमा थिए। अनि 26 पदमा भनिएको छ, तर माथिको यरूसलेम चाहिँ स्वतन्त्र छ जो हाम्री आमा हुन्। मित्र, माथिको यरूसलेम चाहिँ नयाँ यरूसलेम हो जुनको प्रकाश 20 अध्यायमा पेश गरिएको छ, जुन स्वर्गबाट तल आउँछ। जस्तो पुरानो यरूसलेम चाहिँ ती व्यवस्थाका मुनि भएकाहरूको मातृस्तर हो, त्यस्तै प्रकारले नयाँ यरूसलेम अनुग्रह अन्तर्गत भएकाहरूको विश्वासीहरूको मातृस्तर हो। विश्वासीहरू न त यहाँ नहि उहाँ यसपछि विधिवादसँग कुनै सम्बन्ध नै हुनेछ। पद 27 भनिएको छ, किनभने लेखिएको छ, हे नजन्माउने बाँझी आनन्द गर, हे प्रसुति वेदना थाहा नपाउने मन खुलेर कराऊ, किनभने लोग्ने हुनेको भन्दा नहुनेकै छोरा छोरीहरू धेरै छन्। हागरबाट आएको भन्दा सारोबाट जुन इसाक नजन्मेसम्म बाँझे थिइन् धेरै सन्तान आएथे। आज अरबीहरू इसरायलको सन्तानहरूभन्दा कम छन्। यस रूपकमा पाउल भनिरहेका छन् कि परमेश्वरले मोसाको व्यवस्था अन्तर्गत बलिदान प्रणालीद्वारा उद्धार गरेको भन्दा धेरै उहाँले अनुग्रह अन्तर्गत मानव परिवारबाट धेरै सदस्यहरूलाई बचाइरहनु भएको छ, उद्धार गरिरहनु भएको छ। अनि आगे 28 पदमा भनिएको छ, अब हे भाइ हो, इसाक जस्ता थिए हामी पनि उस्तै प्रतिज्ञाका सन्तान हौ। आजका विश्वासीहरू पनि प्रतिज्ञाका सन्तान हुन्। हाम्रो विश्वास नयाँ जन्म हो जुन परमेश्वरको प्रतिज्ञालाई विश्वास गराईद्वारा आउँछ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एक मात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। परमेश्वरले भन्नुभयो, यदि हामीले उहाँमा विश्वास गर्छौं भने हामीले नयाँ जन्म पाउनेछौ। परमेश्वरको जीवित र नित्य रहने वचनद्वारा विनाशी होइन तर अविनाशी वीर्यबाट फेरि जन्मिएका हौ। पहिलो पत्रुस 1:23 पदले भन्दछ, अनि 29 पदमा भनिएको छ, तर त्यस बेला जसरी शरीर अनुसार जन्मेकोले आत्मा अनुसार जन्मेकोलाई खेदो गर्दथ्यो अहिले पनि ठिक त्यस्तै छ। मित्र, विधिबारी परमेश्वरबाट अनुग्रहको स्वतन्त्र सुसमाचारलाई घृणा गर्दछन्। जब म पहिलो पटक सेवेकाईको लागि अभिषेक भए, मैले भविष्यवाणीको उपसन्देश बाँडे र टिप्पणी बनाए कि भविष्यवाणीको विषय सन्देशले मलाई समस्यामा लगाउँछ। सेवाको पश्चात एक अगुवा म कहाँ आएर भने, प्रचारक तिमी भ्रममा छौ, भविष्यवाणीमाथि प्रचार गरेर कहिल्यै समस्यामा पर्ने छैनौ, वास्तवमा सामान्यत तिमीले धेरै राम्रो भेडलाई पाउनेछौ, तिनीहरूको जवाफलाई प्रतिक्रियालाई पाउनेछौ। मानिसहरू भविष्यवाणीलाई सुन्न रुचाउँछन्, तर तिमी यदि परमेश्वरको अनुग्रहको विषयमा बोल्यौ भने समस्यामा पर्नेछौ। यही कारण हो कि आज सुसमाचारको छाटकाट गरिएको छ। आजकल धेरै कम सुसमाचारमा सुन्दछु। मतलब परमेश्वरको शुद्ध अनुग्रहको सन्देश अति नै कम सुन्ने गर्दछु र मलाई थाहा छ यो किन। यदि तपाईँले त्यो प्रचार गर्नुभयो भने तपाईँले उपहासको आलोचनाको वर्षा पाउनुहुन्छ। मानिसहरू जोड दिन्छन् मैले पनि केही गर्नुपर्छ वा अर्को स्रोतबाट केही कुरा खोज्नुपर्छ, उदाहरणको निम्ति पवित्र आत्माबाट वा केही पाउन कुनै धर्मक्रिया भएर जानुपर्छ जुन मैले ख्रिस्टमा विश्वास गरेर पाउन सकिन। मेरो मित्र, त्यो भन्नु ख्रिस्टलाई श्रापित भन्नु समान हो। उहाँले तपाईँको निम्ति जे गर्नुभयो त्यसमा केही थप्नु पर्छ भने तब उहाँको क्रुसमा मृत्यु व्यर्थमा थियो। ख्रिस्ट हाम्रो निम्ति श्रापित बनाइनुभयो, तर यदि उहाँले तपाईँको निम्ति गर्नुभएको कुराको ग्रहण गर्नुहुन्न भने तपाईँ यो भनिरहनु भएको छ कि तपाईँ दोषी हुनुहुन्न तर उहाँ पो दोषी हुनुहुन्छ। यी पावलका शब्दहरू उनको समयमा जस्तो हाम्रा दिनहरूमा पनि उस्तै प्रकारले प्रासंगिक छ। अनि 29 पदमा भनिएको छ, तर त्यस बेला जसरी शरीर अनुसार जन्मेकोले आत्मा अनुसार जन्मेकोलाई खेदो गर्दथ्यो अहिले पनि ठिक त्यस्तै छ। आगे 30 पदमा भनिएको छ, तापनि धर्मशास्त्र के भन्दछ, कमारी र त्यसको छोरालाई निकालिदेऊ किनभने दासी पुत्र फुकाको छोरासित हकवाला हुन सक्दैन। परमेश्वरले कमारी र उनको छोरालाई निष्कासनको आज्ञा गर्नु भयो जुन हामी उत्पत्ति 21:10 पदमा देख्छौ। आज परमेश्वर तपाईँ र मलाई भनिरहनु भएको छ, तिमीहरूको विधि बाधितादेखि मुक्त हौ। सम्पूर्ण जोर प्राथमिकता येशु ख्रिस्टमाथि लगाऊ। अनि 31 पदमा भनिएको छ, यसकारण हे भाइ हो हामी कमारीका सन्तान होइनौ तर फुकाका हौ। अब्राम दुवै हागरको छोरा र साराको छोरालाई राख्न सक्दैन थिए, उसले एकको चुनाई यानि चुनाव गर्नु पर्थ्यो। पाउल भनिरहेका छन्, तिमी दुवैद्वारा व्यवस्था र अनुग्रहद्वारा उद्धार हुन सक्दैनौ, तपाईँले एकको चुनाव गर्नुपर्छ। यदि तपाईँ ख्रिस्टद्वारा साथै व्यवस्थाद्वारा उद्धार पाउने कोसिस गर्नुहुन्छ भने तपाईँ उद्धार पाउनु भएको छैन र पाउनुहुने छैन र कहिले पनि मुक्ति उद्धार पाउनुहुन्न। मुक्ति र उद्धार केवल येशु ख्रिस्टद्वारा मात्र सम्भव छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउन्।
2: आजको अध्ययनबाट चाहिँ हामीले बुझ्न सक्छौ कि सारा र हागारको उदाहरण केवल इतिहास मात्र होइन तर एउटा गहिरो आत्मिक शिक्षा रहेछ। साराले प्रतिज्ञा र स्वतन्त्रतालाई देखाउँछिन् भने हागारले व्यवस्था र दासत्वलाई चाहिँ चित्रण गरेकी छिन्। यसले चाहिँ हामीलाई प्रतिज्ञा गरिएका ख्रिस्टतर्फ हाम्रो ध्यान केन्द्रित गराउँछ।
3: अवश्य पनि भाइ, जब हामी यस अध्ययनलाई गहिराईमा बुझ्छौं तब हामी थाहा पाउनेछौ कि साँचो उद्धार केवल प्रतिज्ञा गरिएका ख्रिस्टमा मात्र सम्भव छ। मानिसको प्रयास, व्यवस्था वा बाहिरी कर्मले होइन, परमेश्वरको अनुग्रहद्वारा मात्र हामीले उद्धार पाइन्छ भन्ने सत्यतालाई हामीले बुझ्नेछौं।
2: साँच्चै दाइ, परमेश्वर पवित्र हुनुहुन्छ र उहाँले मानिसलाई उद्धार गर्न महान योजना बनाउनुभयो। संसार उहाँको विरोधमा भए पनि उहाँले ख्रिस्टद्वारा मानिसहरूलाई क्षमा र उद्धार दिनुभएको छ। यो उहाँको महान प्रेम दाइ
3: हो नि त भाइ, यही परमेश्वरको महानता हो। जब मानिस केवल रीतिरिवाज, नियम वा शारीरिक इच्छाहरूमा केन्द्रित हुन्छ तब ऊ परमेश्वरको इच्छा विरूद्ध जान सक्छ। त्यसैले हामीले शरीरका कुराहरूमा मात्र होइन आत्माका कुराहरूमा मन लगाउनुपर्छ। हामी परमेश्वरसँग शरीरद्वारा होइन तर आत्माद्वारा एक भएका छौं।
2: साँच्चै दाइ, त्यसैले हामीले आफैलाई एउटा महत्वपूर्ण प्रश्न चाहिँ सोध्न सक्छौ कि हामी प्रतिज्ञाका सन्तान बन्नका लागि परमेश्वरका पुत्र येशु ख्रिस्टमाथि विश्वास गरेका छौं त।
3: हो भाइ, तपाईँले एकदमै महत्वपूर्ण कुरा गर्नुभयो। यदि हामीलाई दासत्वमा बाँध्ने पाप, भय र बाहिरी धार्मिक बन्धनहरूबाट स्वतन्त्र हुन चाहन्छौ भने हामीले ख्रिस्टलाई आफ्नो जीवनमा स्वीकार गर्नुपर्छ। ख्रिस्टमा मात्र साँचो स्वतन्त्रता, आशा र नयाँ जीवन पाइन्छ।
2: आजको अध्ययनलाई भने यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट विदा लिन चाहन्छौं र हजुरलाई शुभ समयको हामी कामना गर्दछौं र तपाईँहरूले पाउनुभएको आशिष, तपाईँहरूको प्रार्थनाको विषय र हाम्रो कार्यक्रमबारे केही प्रश्न अथवा जिज्ञासाहरू छन् भने पनि हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिस्किचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707 0420979797।

हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 9704207097024209797।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिङ्गिदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
3: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल झारिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
3: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
4: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभए रु 80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9510638002 9510638002।
6: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: घर त बल्ल बल्ल बनाइभ्याए, अब
0: ग्रामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754।

0: से यूवीसी एंड एल्युमिनियम हाउस छ यहाँ त आईएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीवीसी एल्युमिनियम का झाल ढोका बनाने का साथ ही फलाम स्टील संबंधी संपूर्ण काम गरिन्छ नि। यूपीवीसी र एल्युमिनियम का सामान अन्तभन्दा होलसेल मूल्य में पनि पाइन्छ।
1: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
0: ल टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-433 र 010-590-093 मा सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-433।
3: आदरणीय सिद्धलेख भाषी कृषक महानुभावहरू, के तपाईलाई थाहा छ हाम्रा रैथाने कोदो र फापरमा विश्वका महँगा खाद्य वस्तुहरूमा भन्दा बढी पोषक तत्व हुन्छ। त्यसैले आयातित बिउको मोह त्यागौ, रैथाने बिउ जोगाऊ। आजै आफ्नो ओडाको कृषि प्राविधिकसँग सम्पर्क गरी रैथाने खेती शुरू गरौ। सिद्धलेख गाउँपालिकाको अभियान कृषिमा आत्मनिर्भरता, स्वास्थ्यमा सुधार। सिद्धलेख गाउँपालिका धादिङद्वारा जनहितमा जारी सन्देश।
0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
0: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
0: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
0: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
0: ल्याब टेस्ट,
3: भिटामिन डी,
0: भिटामिन बी12,
3: आइरन प्रोफाइल
0: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
0: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
3: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: पंक्षी अनुदानको छानबिन गर्न कार्यदल गठन र स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान उच्चस्तरीय वार्ता स्थगन लेबनानमा भएको इजरायली आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु
1: एसई सकियो अब रमाइलो शुरू भयो
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 एमबी डेटा 10 एसएमएस
1: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
2: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
3: नेपाल टेलिकम राष्ट्रको संचार
0: समाचार अब विस्तारमा प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विभिन्न चारवटा अध्यादेश स्वीकृत गरेको छ बैठकले सरकारले गएको चैतमा जारी गरेका सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन अध्यादेश 2083 सहकारी पहिलो संशोधन अध्यादेश 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 स्वीकृत गरेको हो यस्तै आजको बैठकमा आर्थिक विधेयक 2083 तथा राष्ट्र ऋण उठाउने विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ छलफलका क्रममा उठेका प्रश्नहरू

0: आरोपको जवाफ दिँदै अर्थमन्त्री डाक्टर सुवर्णी मुवागले
1: भनेर लगाइएको छ, तर आफ्ना बाल बालिकाहरूका लागि निजी स्कूलमै गरिएको 25,000 रूपियाँसम्मको खर्चलाई करकट्टी गर्न सकिने सुविधा दिइएको छ र जीडीपीको बढ्दो अंश अब युटिलिटीजबाट हुने हुन्छ। खाने पानी, शुद्ध खाने पानी, बिजुली, फोहोर मैला व्यवस्थापन यस्ताहरू पनि अब अर्थतन्त्रको ठूलो अंश हुँदै जानेवाला छ। भविष्यमा हामीले अर्थतन्त्रलाई औपचारिक बनाउँदै गर्दा, आधुनिकीकरणतर्फ लाँदै गर्दा अब युटिलिटीजहरूको खण्ड ठूलो हुनेछ जीडीपीमा। त्यसैले अब यसलाई ट्याक्स नेटमा ल्याउनु पर्छ भन्ने दूरगामी सोच, देश बनाउने सोचबाट यो अवधारणा आएको हो। त्यसैले हामीले क्षणिक रूपमा अप्रिय ठानिने, केही भ्रम सिर्जना गर्न सकिने विषयहरूलाई पनि सम्बोधन गरेर जानुपर्छ भनेर अगाडि गएका हौं।
0: अर्थमन्त्री डाक्टर वाग्लेले बजेटमा वैदेशिक ऋणलाई वाञ्छित सीमाभित्रै राख्ने प्रयास गरिएको र पूर्वाधार निर्माणमा नै ऋणको ठूलो हिस्सा खर्च हुने बताउनुभयो। छलफलमा सांसदहरूले सरकारको खर्च गर्ने क्षमता बढ़ाउन संरचनागत सुधारमा जोड़ दिन सुझाव दिनुभयो। यस्तै सांसदहरूले शिक्षा र स्वास्थ्य जस्ता मौलिक हकसँग जोड़िएका क्षेत्रमा लगाइएका कर फिर्ता हुनुपर्ने, स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने, निर्यातजन्य उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने, गरीब र विपन्न नागरिकको जीवनयापन सहज बनाउन ध्यान दिनुपर्ने तथा सरकारले लिएको वैदेशिक ऋण उत्पादनमूलक क्षेत्रमा मात्रै खर्च हुने सुनिश्चित हुनुपर्ने बताउनुभयो। यसअघि बैठकको शुरूमा विपक्षी दलका सांसदहरूले देश विधिको शासनबाट चलेको हो कि कुनै अदृश्य शक्तिले चलाएको हो बुझ्न कठिन भएको भनी विरोध जनाउनुभयो। सभामुख डोल प्रसाद अरियालले आजको बैठकको कार्यवाही प्रारम्भ गर्ने बित्तिकै विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध जनाउनु भएपछि सांसद खड़क बहादुर बुढ़ालाई बोल्न समय दिनुभयो। बैठकमा सांसद बुढ़ाले प्रधानमन्त्री कार्यालयमा अख्तियारका पदाधिकारीलाई तर्साउने काम भएको, मन्त्रीहरूको ठाउँमा पर्दा पछाडिबाट अरू कसैले निर्णय गरिरहेको भन्ने व्यापक गुनासो रहेको धारणा राख्नुभयो। यस्तै सांसदहरू गुरूप्रसाद बराल, गणेश बहादुर विश्वकर्मा, हर्कराज राई, खुशबू ओली लगायतले प्रधानमन्त्रीले संसदमा नेपाल भारत सीमाका बारेमा हालै दिनुभएको अभिव्यक्तिप्रति आजको बैठकमा पनि विरोध जनाउनुभयो। त्यसपछि सभामुखसँग समय लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सरकारका राम्रा काममा समर्थन रहने पनि जनविरोधी कामको प्रतिपक्षी दलहरूबाट सधैं विरोध रहने बताउनुभयो। प्रधानमन्त्रीप्रति सुशासन र भ्रष्टाचार विरूद्ध कदम चाल्ने अपेक्षा आफूहरूमा अझै कायम रहेको बताउँदै नेता शाहीले विद्युतीय सवारी साधनमा कर छली वा बजेटका सूचना चुहावट प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक असार 11 गते बिहिबार बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकले विभिन्न अध्यादेश सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भनी राख्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो। बैठकमा प्रधानमन्त्री शाहको तर्फबाट कानून मन्त्री गौतमले थारू आयोगको 2081-82 वार्षिक प्रति प्रतिवेदन पेश गर्नुभयो। यसै गरी अर्थमन्त्री डाक्टर सोणिम वाग्लेले सम्पत्ति शुद्धिकरण, मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भनी गर्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। यसै गरी बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 स्वीकृत गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो। बैठकमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी पहिलो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भन्ने गर्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। गृहमन्त्री सुजन गुरूङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भएको बताउँदै त्यसमा प्रहरीले कुटपिट गरेको नदेखिएको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सदस्य भुवन बहादुर सुनारले सोध्नु भएको प्रश्नको जवाफमा गृहमन्त्री गुरूङले हिरासतमा रहँदा प्रहरीले कुनै शारीरिक वा मानसिक पीड़ा नदिएको प्रतिवेदनमा उल्लेख भएको जानकारी दिनुभयो। यस्तै राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएको प्रश्नको जवाफमा भूमि व्यवस्था सहकारी तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जग्गा सम्बन्धी समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री रावलले किसानको हकहित संरक्षण गर्न भूमि सम्बन्धी ऐन 2021 दफा 25 मोहियानी हकको व्यवस्था गरेको र त्यसलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले महिला हिंसा न्यूनीकरण, सुगुम्बासी तथा भूमिहीन नागरिकको व्यवस्थापन लगायतका समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले महिलाको चरित्र हत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री प्रकाशन तथा प्रसारण गर्ने व्यक्तिलाई कड़ा कानूनी कार्यवाही गर्न पीड़ितलाई न्याय सुनिश्चित गर्नुपर्ने बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही असार 11 गते दिउँसो सभा 1 बजे बस्नेछ। राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा 12 नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार नतिजामा 64.13% परीक्षार्थी वर्गीकृत ग्रेडेड भएका छन्, जसमध्ये नियमित तर्फ 69.75 र आंशिक तर्फ 42.38% विद्यार्थी ग्रेडेड भएका हुन्। कुल 4,18,170 विद्यार्थी सहभागी भएका मध्ये 2,68,190 विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। गत वैशाख 14 गतेदेखि 27 गतेसम्म सञ्चालन भएको परीक्षाको 35 दिनमै नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ। सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डाक्टर गोपाल प्रसाद भट्टलाई नियुक्त गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले कैलाली निवासी डाक्टर गोपाल प्रसाद भट्टलाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। यसै गरी बैठकले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको संचार मन्त्री डाक्टर तिमिल सिन्हाले जानकारी दिनुभयो। बैठकले सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिनुका साथै बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवेक्षण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि समेत सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको मन्त्री डाक्टर तिमिल सिन्हाले जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ। बैठकले संघीय संसद समक्ष 4 प्रतिस्थापन विधेयक पेश गर्न स्वीकृति प्रदान गर्ने लगायत निर्णय गरेको छ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्धको संगठित अपराध सम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ। सभापति लामिछानेको संगठित अपराध सम्बन्धी अभियोगको मुद्दा न्यायाधीश आत्मदेव जोशीको इजलासले आज फिर्ता लिन आदेश दिएको हो। निवेदकको माग बमोजिम अभियोग पत्रमा ठगीतर्फको अभियोग कायम राखी संगठित अपराधतर्फको अभियोग कायम नरहने गरी मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 36 बमोजिम संशोधन आदेश गरिएको हो। सहकारी ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अभियोग पत्र संशोधनको निवेदन दायर गरेको थियो। यसअघि सभापति लामिछानेको संगठित अपराध सम्बन्धी मुद्दा कास्की र पर्सा अदालतले फिर्ता लिन अनुमति दिएको थियो। कृषि वन तथा पर्यावरण मन्त्रालयले एक दशकसम्म प्रवाह भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आर्थिक वर्ष 2072-73 देखि हालसम्म प्रभाव भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गर्नुभएको हो। सहसचिव बद्री प्रसाद दाहालको संयोजकत्वमा गठित कार्यदललाई 6 महिनाभित्र विस्तृत प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्ने समय सीमा दिइएको छ। सरकारले ताप्लेजुङको पाथीभरामा निर्माण हुन लागेको केवल कारको विवाद र समस्या समाधानका लागि कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको सचिव स्तरको निर्णय अनुसार प्रधानमन्त्री बालेन्द्र शाहका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा 7 सदस्यीय कार्यदल गठन गरिएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। कार्यदललाई पाथीभरा मन्दिर जाने केवल कार निर्माण सम्बन्धमा लामो समयदेखि देखिएका विवाद तथा समस्या पहिचान गरी सोको समाधानका लागि 15 दिनभित्र सुझाव पेश गर्न समय सीमा तोकिएको छ। यस वर्ष वर्षा तथा बाढ़ी र पहिरोबाट हुन सक्ने जोखिम र क्षति न्यून गर्न पूर्व तयारी तथा प्रतिकार्यलाई एकीकृत समन्वय प्रणालीद्वारा समयमै व्यवस्थापन गर्ने तयारी थालिएको छ। एकीकृत समन्वय प्रणालीलाई प्रभावकारी बनाउन विपद व्यवस्थापनमा संलग्न सरकारी र गैर सरकारी निकायहरूबीच जिम्मेवारी स्पष्ट गरी क्षमता अभिवृद्धिका साथ जोखिम तथा क्षति न्यून गर्न सकिने अपेक्षा गरिएको छ। संवाददाता सीतु मानन्धरको रिपोर्ट।
2: एक वर्ष बर्खा तथा बाढ़ी र पहिरोबाट हुन सक्ने जोखिम र क्षति न्यून गर्न पूर्व तयारी तथा प्रतिकार्यलाई एकीकृत समन्वय प्रणालीद्वारा समयमै व्यवस्थापन गर्ने तयारी थालिसकिएको छ। एकीकृत समन्वय प्रणालीलाई प्रभावकारी बनाउन विपद व्यवस्थापनमा संलग्न सरकारी र गैर सरकारी निकायहरूबीच जिम्मेवारी स्पष्ट गरी क्षमता अभिवृद्धिका साथ जोखिम तथा क्षति न्यून गर्न सकिने अपेक्षा गरिएको छ। मनसूनजन्य विपद पूर्व तयारी अन्तर्गत राजमार्गको अवस्था, हेल्पलाइन सेवा, राहतका लागि छुट्याएका खाद्य सामग्रीहरूको गुणस्तर, पर्याप्त भण्डारण तथा स्वच्छ खानेपानी वितरण, मानसिक स्वास्थ्य सहायता सेवा, आकस्मिक स्वास्थ्य सामग्रीको बफर स्टक र सूचना प्रवाह लगायत आपतकालीन प्रतिकार्य योजना बनाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सबै सरकारवाला सरकारी र गैर सरकारी निकायहरूबीच बिहिबार भएको छलफलमा यस वर्षको मनसून जन्य विपदको पूर्व तयारी र प्रतिकार्य सम्बन्धी एकीकृत योजना बनाइएको छ। वर्खाको बेला कहीँ कतै बाढ़ी, पहिरो वा सड़क अवरूद्ध भए लोकेशन ट्र्याक गरी तुरन्त उद्धार गर्न सकिने गरी मोबाइल एप तयार गरिएको जानकारी छलफलका क्रममा गृहमन्त्री सुदन गुरूङले दिनुभयो।
3: यसपालि हामी पञ्चायतमा कुनै बाढ़ी पहिरो आइदिइहालेको खण्डमा पहिरो हटाउनको लागि उहाँहरूले लोकेसन हाल्ने बित्तिकै तपाईँको त्यहाँको नियरेस्टहरूलाई थाहा हुन्छ र पट्टि लाइन मिनिस्ट्रीले तुरन्त हामी रेस्पोन्ड गर्ने हिसाबले बाटो बनाउने हिसाबले जनसरकारलाई एप डेभलप गरेका छौँ।
2: सूचना प्रवाह प्रणालीलाई प्रविधि मैत्री बनाउँदै तीनै तहको सरकारबीच समन्वय गरी एकीकृत विपद व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्ने र विपदका समयमा नागरिकको सेवा र उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन सुरक्षा निकायका प्रमुखहरूलाई मन्त्री गुरूङले निर्देशन दिनुभयो।
3: पहिला भन्दा अहिले प्रहरी पनि एकदम इफेक्टिभ भूमिका काम गरिराख्नु भएको छ। हामी नागरिकको ज्यान बचाउनलाई जोसुकैले हेल्प गर्न सक्छ नि त।
2: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइरालाले मनसूनजन्य विपद पूर्व तयारीको क्रममा राजमार्गको अवस्था, हेल्पलाइन सेवा र आपतकालीन प्रतिकार्य योजनामा सम्बन्धित मन्त्रालय तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वय र सूचना प्रवाह प्रणाली मजबूत गरिएको जानकारी दिनुभयो।
4: गोदाम घरमा सामग्रीहरू कहाँ कहाँ छ र विभिन्न सरकारवालाहरूसँग अरू ठाउँमा पनि सामग्री छ, ती सबैलाई एकै ठाउँमा ल्याएर हामीले ठ्याक्क क्लिक गरेपछि अब हामीले थाहा पाउनु पर्यो र रिस्पोन्डरले चाहिँ कुन सामग्री कहाँ छ र परिचालन हुने मान्छे को जाने को नजाने जस्तै हेभक न भन्ने हिसाबले कम्प्युटर सिस्टमहरू चाहिँ एकदम एलर्ट सिस्टम राख्ने माननीय मन्त्रीजीको निर्देशन अनुसार हामी अब हाम्रो केही परिमार्जन गर्छौँ र त्यसपछि अनि हामी चाहिँ अब प्रतिकार्यमा अब अहिलेको हिसाबमा करिब अर्को हप्तादेखि हामी चाहिँ प्रतिकार्यमा जुट्नुपर्ने अवस्था छ।
2: छलफलमा संचार क्षेत्रका सरकारवालाहरूले विपद सम्बन्धी सूचना प्रवाह लगायत समाचार संकलन तथा सम्प्रेषणका लागि रेडियो नेपाल र नेपाल टेलिभिजन तयारी अवस्थामा रहेको जानकारी दिनुभयो भने स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूले मानसिक स्वास्थ्य सहायता सेवा, आकस्मिक स्वास्थ्य सामग्रीको बफर स्टक तथा विपद पछिका रोगहरूको निगरानी प्रणाली तयारी अवस्थामा रहेको जानकारी गराउनुभयो। सरकारी र गैर सरकारी सबै निकाय तथा संघ संस्थालाई एकीकृत समन्वय प्रणालीमा ल्याएर विपदबाट हुने जोखिम

0: लस्त है मेहबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्ले रखोर मा नगा फारम मा असिम टमाटर की ट्रोनेल मा सिंगबे सूर सिंगजेपल मुबा होले सिंगबे सूर मुसम ओम टंके सूर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तर ला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिन्जिम सेगो है रोमा
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ अनुभवी शिक्षकहरू आधुनिक शिक्षण वातावरण नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर सीट सीमित छ आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार
2: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन् आफ्नो भने सबै पुरानो डिजाइनको छ
3: होइन के भो किन एक्लै गनगन गरिरहे कि
2: के हुनु नि साथीको बिहेमा जानु छ मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त
3: भइहाल्छ नि तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है
2: मंगल सुनचादी पसल नीलकण्ठ नगरपालिका 3-20 बजार धादिङ
3: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
2: प्रोपाइटर मंगल रसाइली सम्पर्क मोबाइल नम्बर 98-41-71-25-42 98-61-02-66-11 र 010-525-542
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
5: जनरल मेडिसिन सेवा
4: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
5: बाल रोग सम्बन्धी सेवा
4: स्त्री रोग सम्बन्धी सेवा
5: मुटुको इको र भिडियो एक्सरे सेवा
4: ल्याब टेस्ट
5: भिटामिन डी
4: भिटामिन बी 12
5: आइरन प्रोफाइल
4: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
4: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563
5: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू फोहोर जथाभावी फाल्ने बानी त्यागौं आफ्नो घर टोल र गाउँ सफा राखौं घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस् बाटो खोल्सा नदी जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस् सफा गाउँ स्वस्थ नागरिक यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
1: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
5: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
5: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843662616 र 9832337354।
5: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
6: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764। गर्मी मौसममा आगोको सानो झिल्कोले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाई हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाऊ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारी पूर्वक प्रयोग गरौं। चुरोट बेडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट सुन्न सकिन्छ। सरकारी अस्पताल र सार्वजनिक विद्यालयको हित विपरीत गरिएका व्यवस्थामाथि पुनर्विचार गर्न सरकारसँग सांसदहरूको माग। आर्थिक विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पारित। वैशाखमा संसद रोकेर सरकारले ल्याएको 4 अध्यादेश प्रतिनिधि सभाद्वारा स्वीकृत
1: हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
0: सरकारले मनोमानी गरेको भन्दै विपक्षीको विरोध। सहकारी सम्बन्धी विद्यमान कानून संशोधन तथा एकीकरण गर्ने विधेयकको सिद्धान्त पनि स्वीकृत। नेपाल धितो बोर्डको रिक्त अध्यक्ष पदमा गोपाल प्रसाद भट्टराई नियुक्त।
2: नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्ट कैलालीलाई नियुक्त गर्ने।
0: सदर चिडियाखानामा रहेका केही पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि। कम्तीमा 2 साताका लागि बन्द। कृषि मन्त्रालयले 10 वर्षसम्म प्रवाह गरेको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न समिति गठन।
3: मन्त्रालयको मन्त्रीसभा निर्णयबाट पत्री सहसचिवको अध्यक्षतामा 5 सदस्यीय कार्यदल बनेको छ।
0: इजरायलको हवाई आक्रमणबाट दक्षिण लेबनानमा 18 जनाको मृत्यु। फिफा विश्वकप समूह एमा मेक्सिकोद्वारा नकआउट चरणमा स्थान सुरक्षित गर्न सफल। राति अमेरिका र अस्ट्रेलियाको खेल हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: स्वास्थ्य र शिक्षा सेवा प्रवाहका आधारमा सरकारको मूल्यांकन गर्ने गरिन्छ। मानव विकासका सूचकांक राज्यले लगानी गरेको स्थितिको आधारमा मूल्यांकन गर्ने चलन विश्वभरि रहेको छ। शिक्षकहरू, चिकित्सकहरू र पेशाकर्मीहरू दलीय राजनीतिमा लागेर उत्पन्न भएको लामो समस्या समाधानका लागि केही समय लाग्ने देखिन्छ। शिक्षा र चिकित्सा सेवाको सहजता र गुणस्तर बढ़ाउन सकेमा मात्र सरकारले सफलता प्राप्त गरेको देखिनेछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: सरकारले 10 वर्षसम्म प्रवाह भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्ने भएको छ। कृषि वन तथा जलवायु मन्त्रालयले आर्थिक वर्ष 2072-73 हालसम्म प्रवाह भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गरेको हो। सहसचिव बद्री प्रसाद दाहालको संयोजकत्वमा गठित कार्यदललाई 6 महिनाभित्र विस्तृत प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्ने समय सीमा दिइएको छ। कार्यदलले पुराना प्रतिवेदनको पुनरावलोकन गर्दै अनुदान दुरूपयोगको अवस्था लेखाजोखा गरी सुधारका लागि उपयुक्त कदम चाल्न सिफारिश गरिएको छ। नेपालको कुल गार्हस्थ्य उत्पादनमा करिब 25% योगदान रहेको कृषि र पशुपक्षी क्षेत्रमा सरकारले कृषि उत्पादन वृद्धि र व्यवसायिक कृषिका लागि वर्षेनी विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। मन्त्रालयका सूचना अधिकारी डाक्टर मणिरत्न अर्यालले सीआईएनसँग भन्नुभयो,
3: कृषि वन तथा पर्यावरण मन्त्रालयबाट स्पेसली यो विगतको 10 वर्षमा भएको अनुदानमा केही चाहिँ मोटिभेसनका फ्याक्टरहरू पनि हुन सक्छन्, केही दुरूपयोगका फ्याक्टर पनि हुन सक्छन् भन्ने विभिन्न मिडियामा आइरहेको कुराहरूलाई सम्बोधन गर्नको लागि मन्त्रालयको मन्त्रीसभा निर्णयबाट पत्री दाहाल सहसचिवको अध्यक्षतामा 5 सदस्यीय कार्यदल बनेको छ। यसलाई 6 महिना अवधिको समय अवधि दिएर बीचमा पनि रिपोर्टिङ गर्ने गरेर त्यो अनुदानलाई के कसरी लान सकिन्छ, के कुन कुन वेबाट गयो भने अझै इफेक्टिभ हुन सक्छ भन्ने पाटो, त्यसपछि अब कुन मोडालिटीहरू चाहिँ अनसक्सेसफुल हुन सक्छ, कुन मोडल चाहिँ सक्सेसफुल हुन सक्छ, भविष्यमा कुन ट्र्याकबाट जाने भन्ने सन्दर्भमा चाहिँ यो कमिटी गठन गरिएको छ। अहिलेको सन्दर्भमा यति नै जस्ट कमिटी फर्मेसन मात्रै भएको छ, बाँकी चाहिँ अब आगामी दिनमा यो कमिटीले काम पनि गर्दै जान्छ, रिपोर्ट पनि गर्दै जान्छ, त्यसको आधारमा 6 महिना अवधिपछि रिपोर्ट पनि पब्लिकेसन गर्छ।
5: कार्यदलले कार्यादेशमा पुराना प्रतिवेदन समावेश समेत पुनरावलोकन गरी अनुदान दुरूपयोग भएको भुक्तानको पहिचान गर्ने विषय समेत समावेश गरिएको छ। कार्यदलले कम्तीमा 1 महिनामा 2 पटक वा आवश्यकता अनुसार त्यसभन्दा बढ़ी पटक मन्त्रालयका सचिव समक्ष आफ्नो प्रगति विवरण अनिवार्य पेश गर्नुपर्नेछ। गत वैशाखमा संसद रोकेर सरकारले ल्याएका 4 अध्यादेश प्रतिनिधि सभाले स्वीकृत गरेको छ। आज बसेको प्रतिनिधि सभा बैठकले सार्वजनिक खरिद 2 संशोधन अध्यादेश, सम्पत्ति शुद्धिकरण अध्यादेश, सहकारी 1 संशोधन अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको हो। 4 अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव अस्वीकृत अस्वीकार गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएपछि सम्बन्धित मन्त्रीले जवाफ दिनुभएको थियो। त्यसपछि सभामुख डोरप्रसाद अर्यालले अध्यादेश निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो।
1: अब म उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
5: गत वैशाखमा संसद अधिवेशन रोकेर सरकारले यी अध्यादेश ल्याएको थियो। वैशाख 28 गते संसद अधिवेशन शुरू भएको पहिलो दिन ती अध्यादेश प्रतिनिधि सभामा पेश भएका थिए। त्यसअघि बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी विद्यालयमा लगाइएको करबारे स्पष्ट पार्नुभएको थियो। उहाँले सामुदायिक विद्यालयमा कुनै कर लगाइएको छैन भने निजी विद्यालयमा हाल 3% कर मात्र लागू गरिएको बताउनुभयो।
6: अब शिक्षामा लगाइएको कर सामुदायिक स्कूलहरूमा यो होइन, निजी स्कूलहरूमा अहिलेलाई 3% भनेर लगाइएको छ। तर 25,000 आफ्ना बाल बालिकाहरूका लागि निजी स्कूलमै गरिएको 25,000 रूपियाँसम्मको खर्चलाई करपट्टी गर्न सकिने सुविधा दिइएको छ। वर्षमा 10,00,000 आमदानी भएका नेपाली नागरिकहरूलाई करको दायरामा राखिएको छैन। इन्कम ट्याक्स फ्री, यो असाध्यै क्रान्तिकारी कदम, त्यसबाट लाखौं बचत भइरहेको छ। यता 5,000 रूपियाँ खर्च गर्नेले 150 रूपियाँ तिर्ला, तर यता लाखौं छुट दिइराखिएको छ कर तिर्न नपर्ने।
5: वहाँले अभिभावकलाई राहत दिने उद्देश्यले निजी विद्यालयमा बालबालिकाको शिक्षामा वार्षिक 25,000 रूपियाँसम्म खर्च गरे बाबत कर छूटको व्यवस्था गरिएको जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले वार्षिक 10,00,000 रूपियाँसम्म आमदानी गर्ने नागरिकलाई आयकरको दायरामा नल्याइएको उल्लेख गर्दै यसलाई सरकारको महत्वपूर्ण र सुधारमुखी कदमको रूपमा प्रस्तुत गर्नुभयो। यता कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले सार्वजनिक खरिद प्रक्रियामा देखिएका जटिलता हटाउन तत्काल आवश्यक भएकाले सार्वजनिक खरिद ऐन सम्बन्धी अध्यादेश ल्याउनु परेको बताउनुभयो।
7: सभामुख महोदयको अनुमतिले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
5: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक खुशबू ओलीले सरकारले ल्याएको आर्थिक विधेयक 2083 जनहित भन्दा पनि स्वार्थ समूहको प्रभाव बढ़ाउने खालको रहेको आरोप लगाउनुभयो। वहाँले शिक्षा समता शुल्क, स्वास्थ्य समता शुल्क तथा स्वास्थ्य पूर्वाधार लगानी शुल्क जस्ता नयाँ करको औचित्यमाथि प्रश्न उठाउनुभयो।
8: यस विधेयकमा गम्भीर प्रश्नहरू पनि प्रशस्तै छन्। विधेयकमा नयाँ शुल्क र करहरू थपिएका छन्। शिक्षा सेवा शुल्क, शिक्षा समता शुल्क, स्वास्थ्य समता शुल्क, स्वच्छ पूर्वाधार लगानी शुल्क आदि। शिक्षा शुल्क ठिक पनि हुन सक्छ, तर शिक्षा समता शुल्कबाट वास्तवमै सरकारी विद्यालयको गुणस्तर बढ़ने सुनिश्चितता के छ?
5: सरकारले नेपाल धितोपत्र बोर्ड सेवनको रिक्त अध्यक्ष पदमा कैलालीका डाक्टर गोपाल प्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उहाँलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। त्यसै गरी सरकारले नेपाल विशेष सेवा ऐन 2042 साविक व्यवस्था पुनः लागू गर्ने सम्बन्धी विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ। सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारले सहकारी सम्बन्धी विद्यमान कानून संशोधन तथा एकीकरण गर्ने विधेयकको सिद्धान्त पनि स्वीकृत गरेको संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बताउनुभयो।
2: नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने। दुई, नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्ट कैलालीलाई नियुक्त गर्ने। तीन, सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने। चार, बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवेक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने। पाँच, राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने।
5: ललितपुरको जावलाखेल स्थित सदर चिडियाखानामा रहेका केही पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिडियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले आज सूचना जारी गर्दै सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी आजदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि चिडियाखाना बन्द गरिएको जनाएको छ। कोषका प्रवक्ता रचना शाहले चिडियाखानाभित्र काग र परेवा मरेको अवस्थामा फेला परेपछि गरिएको परीक्षणमा बर्ड फ्लूको संक्रमण देखिएको
9: पनि अस्ति एउटा काग र परेवा हाम्रो बर्ड सेक्सनमा मरेको भेटियो क्या। अनि त्यहाँ त धेरै रुखहरू छ अनि त्यो मरेको अब अन्याचुरल डेथ जस्तो लागेर हामीले चाहिँ नि लाइफ स्टक डिपार्टमेन्टमा यो पशु चिकित्सक विभाग छ त्रिपुरेश्वरमा त्यहाँको ल्याबमा हामीले टेस्ट गर्न पठायौँ अनि त्यहाँबाट चाहिँ हिजो हामीलाई रिपोर्ट आयो यो एभियन इन्फ्लुएन्जाको उहरू देख्यो भनेर अनि स्ट्रेन त्यसले गर्दाखेरि चाहिँ हामीले चाहिँ अब पशु चिकित्सक विभागको सिनियर वेटहरूसित कन्सल्ट गरेर हाम्रो वेटहरूसित पनि कन्सल्ट गरेर प्रिकसन लिन पर्छ भनेर प्रिकसनरी स्टेप अन्तर्गत हामीले चाहिँ नि यो दुई साताको लागि जू बन्द गरेको किनभने धेरै एनिमल्सहरू छ फेरि भेजिटेबल्सहरू पनि आएपछि अब के अरे संक्रमण हुने चान्सेस हुन्छ भनेर हामीले चाहिँ यो प्रिकसनरी स्टेपले नै हामीले दुई साताको लागि बन्द गरेको हो।
5: साझा खबरमा अब विदेशको खबर। दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले रातभरि भएको आक्रमणका क्रममा धेरै व्यक्ति घाइते भएको जनाएको छ। इजरायली सेनाले भने इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहसँग सम्बन्धित 80 क्षेत्रमा आक्रमण गरिएको र समूहका दर्जनौ सदस्य मारिएको दावी गरेको छ। आईडीएफका अनुसार यस क्रममा 4 इजरायली सैनिकको पनि मृत्यु भएको छ। र खेल खबरमा फिफा विश्वकप अन्तर्गत समूह एमा घरेलु टोली मेक्सिकोले लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। आज बिहान सम्पन्न खेलमा मेक्सिकोले दक्षिण कोरियालाई 1-0 गोल अन्तरले पराजित गर्दै अन्तिम 16 पुग्ने पहिलो टोली बनेको हो। यस जितसँगै मोरक्को समूह ए को शीर्ष स्थानमा उक्लिएको छ। मोरक्कोले अब समूह चरणको अन्तिम खेलमा चेक गणतन्त्रसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै यसअघिका खेलमा क्यानाडाले कतारलाई 6-0 गोल, स्विजरल्याण्डले बोस्नियालाई 4-1 गोल अन्तरले पराजित गरेको छ। चेक गणतन्त्र र दक्षिण अफ्रिकाले 1-1 बराबरी खेल्दै अंक बाँडेका छन्। यसैबीच समूह डी अन्तर्गत आज राति अमेरिका र अस्ट्रेलिया भिड्नेछन्। राति 1:15 दुई बीचको खेल शुरू हुनेछ।
0: नेपालमा आजबाट भित्रिएको मनसून र त्यसको पूर्व तयारीका कुरा, नागरिकको प्रश्नमा विज्ञसँगको कुराकानी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: 5 बिहान उठेर भरे 10 रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
11: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
12: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
11: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
13: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
14: कार्यक्रम साझा आवाज,
11: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
15: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
16: प्रोप्राइटर मधुमाया जीजी, पढे होइन प्रोप्राइटर बनेको छु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 जति कमाइन्छ।
11: हरेक 15 दिनमा शनिबार बिहान 6:30 र पुनः प्रसारण राति 8 सीआईएन मार्फत देख्दै भर
12: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
13: पसिनाको सम्मान, समानताको अभियान,
14: कार्यक्रम साझा आवाज।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आजबाट नेपालमा मनसून भित्रिएको छ र नेपालभरि फैलनको लागि केही दिन लाग्ने मौसम विभागले बताएका छन्। यसपटक मनसून भित्रनु अघि नै पूर्व तयारीका बारेमा सरकार र सरोकारवाला बीचले आफूले तयारी गरेको बताएका छन्। मौसमजन्य विपदको जोखिम र सरकारको पूर्व तयारीका बारेमा हामीले बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
17: यस वर्षको मनसून कमजोर हुने भनेको समग्र मनसूनको अवस्था हो, तर मनसूनको प्रवेश चाहिँ सम्भवतः आज भएन भने पनि केही दिनभित्र मनसूनको प्रवेश नेपालमा हुनेछ। तर पूर्वी क्षेत्रबाट मनसून प्रवेश हुने भएको कारणले सरदर रूपमा पश्चिमी क्षेत्रसम्म पुग्न एक हप्ता समय लाग्छ। प्युठान भनेपछि मध्यपश्चिम, त्यसकारणले अबको चार पाँच दिन कुरो भन्न चाहन्छु। तर एउटा जोखिम चाहिँ छ, यसपट्टि कम पानी पर्न सक्छ। यदि यहाँ आकाशीय खेती पानीमा निर्भर खेती प्रणालीमा हुनुहुन्छ, ससाना खोलाको पानीमा मात्रै निर्भर हुनुहुन्छ भने चाहिँ पानी कम पर्न चाहिँ सक्छ। त्यसकारणले त्यो जोखिमलाई मध्यनजर गरेर यहाँहरूले अन्य आफ्नो आवश्यक पूर्व तयारी चाहिँ गर्नुपर्ने हुन सक्छ।
18: अर्को प्रश्न चाहिँ यो बाढ़ी पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन सरकारले अब के नयाँ योजना ल्याउँदैछ भनेर प्रश्न गर्नुभएको छ।
17: कृत्रिम बुद्धिमत्ता अथवा आर्टिफिसियल इन्टेलिजेन्स भन्छौ एआई, यसको आजभोलि खुब चर्चा हुने गर्छ। हामीले पनि बाढ़ी पूर्वानुमानको लागि हामीले आर्टिफिसियल इन्टेलिजेन्स एआईको प्रयोग गर्ने गरी आगामी मनसूनदेखि तयारी अगाडि बढाउने नालीमा हुनुहुन्छ। ससाना खोलाको पानीमा मात्रै निर्भर हुनुहुन्छ भने चाहिँ पानी कम पर्न चाहिँ सक्छ। त्यसकारणले त्यो जोखिमलाई मध्यनजर गरेर यहाँहरूले अन्य आफ्नो आवश्यक पूर्व तयारी चाहिँ गर्नुपर्ने हुन सक्छ।
18: अर्को प्रश्न

0: छौं एउटा। अर्को चाहिँ आम सर्वसाधारणले एउटा गुनासो गरिरहेको विषय के छ भने एसएमएस कहिलेकाहीँ हेरिँदैन, रातिको समयमा त्यसले बिउजाउँदा पनि बिउजाउँदैन, फेरि बाढीहरू कहिलेकाहीँ राति ठूलो बाढीहरू जाने गर्दछन् धेरै जसो नै भनौँ। त्यो अवस्थामा चाहिँ अझ प्रभावकारी माध्यम के होला भन्ने गुनासो हामीले प्राप्त गर्यौं र त्यो त्यसलाई चिर्नको लागि चाहिँ हामीले यसचोटिबाट आइभीआर भनेको एसएमएसको सत्ता भोइस कल पठाउने त्यो तयारी अन्तिम चरणमा छ। तर एउटा सीमा चाहिँ छ यसमा पनि, हामीले आम सर्वसाधारणलाई कल गर्न सक्ने अवस्था चाहिँ देखिया छैन। यो नेपाल टेलिकमको एनसेलको यो सीमा रहेछ,
1: एकरो हुन्छ उहाँहरूले समस्या राख्न सक्ने हुनुभयो तर तपाईँहरूले फिर्ता गर्ने
0: फरक छ। हामीले चाहिँ एसएमएस जसरी कल पठाउँछौँ उहाँले उठाउनुभयो भने सुन्न सक्नुहुन्छ, तर त्यो एक कल चाहिँ हामीले सबैले पठाउँदै छैनौँ। त्यो कल चाहिँ हामीले कम्तीमा पनि स्थानीय पालिकाको कुरा गर्दाखेरि त्यहाँको मेयर साहब, त्यहाँका वडाध्यक्षहरू, त्यहाँ रेड क्रस अथवा त्यहाँको चाहिँ नि विद्यालयका प्रधानाध्यापक, विज्ञान पढाउने शिक्षक, जो मार्फत चाहिँ सूचना आम समुदायसम्म छिटो छरितो तवरबाट पुग्न सक्छ, त्यो उहाँहरूको चाहिँ नम्बरहरू हामीले संकलन गरिरहेका छौँ। सम्भवतः हामी धेरै पालिकाहरूबाट प्राप्त हुने त्यस्ता नम्बरहरूमा चाहिँ यस वर्ष कल पनि पठाउनेछौँ।
1: चट्याङ, भूकम्प, बाढी पहिरो, हावाहुरी, आगो लागि जस्ता विपदबाट कसरी बच्न सकिन्छ?
0: अब यो बहुविपदको कुरा उहाँले गर्नुभयो,
1: धेरैवटा विपदको कुरा गर्नुभएको छ।
0: अब नेपालमा यस्तो कुनै पनि क्षेत्र छैन भनिन्छ जहाँ चाहिँ कुनै पनि विपद नहोस् भनेको, कुनै न कुनै विपद कहीँ न कहीँ छ। त्यसकारणले हामी जतिसुकै सुरक्षित स्थानमा गए पनि त्यहाँ बाढीबाट सुरक्षित स्थानमा गइराख्दाखेरि त्यहाँ पहिरोको विपद हुन सक्छ, पहिरो बाढी दुवैबाट सुरक्षित स्थानमा गइराख्दाखेरि त्यहाँ आगलागी अथवा अन्य विपदहरू हुन सक्छन्। त्यसकारणले हामी चनाखो हुनुपर्छ र फरक फरक विपदको हामीले फरक फरक किसिमबाट पूर्व तयारी पनि गर्नुपर्छ। बाढीको पूर्व तयारी गर्नको लागि नदीको छेउछाउ, खोलाको छेउछाउ जानु भएन। पहिरोको पूर्व तयारी भनेपछि भिरालो जमिनमा, पहिरो गइराख्ने क्षेत्रहरूमा चाहिँ रहनु भएन, त्यसको नजिकैको सुरक्षित स्थानहरू हेर्नु पर्यो। त्यो बाहेक पनि अन्य चट्याङको कुरा गरिराख्नु भएको छ, चट्याङको पनि हामीले पूर्व अनुमान र पूर्व सूचना प्रणाली विकास गर्दैछौँ। जल तथा मौसम विज्ञान विभागले सम्भवतः अबको छिट्टै चट्याङ सम्बन्धी सूचना पनि हामी केही छिन अगाडि नै भए पनि, भारतले भर्खरै आधा घण्टा अगाडि चट्याङको पूर्वानुमान र पूर्व सूचना दिने गरी तयारी गरेको भन्ने सूचना आएको छ। सम्भवतः हामी छिट्टै त्यो अवस्थामा पुग्नेछौँ। तर चट्याङ गइराख्दाखेरि अथवा चट्याङको हाम्रो बुलेटिनमा, मौसम पूर्वानुमान बुलेटिनमा चट्याङ पनि जान सक्छ भनेर जिल्लागत रूपमा जुन बुलेटिनहरू जारी हुन्छ त्यो हेरेर यहाँहरूले त्यो जाने दिन अथवा चट्याङ जान सक्ने बादल देखिएको अवस्थामा अथवा आकाशमा गड्याङ गुडुङ सुरु भए पछाडि यहाँ कम्तीमा खुल्ला आकाशमा रहनु भएन, पानीको छेउछाउ जानु भएन, रुखको नजिक बस्नु भएन, होइन बिजुलीको पोल मुनि बस्नु भएन जहाँ चाहिँ जोखिम बढी हुन्छ, त्यसरी चाहिँ सुरक्षित हुन सकिन्छ। म यहाँहरूलाई चाहिँ यो सबै बहुविपदबाट जोगिनका लागि, सबै किसिमको विपदलाई बुझ्नको लागि अलिकति प्रयास गर्नुहुन, ज्ञान लिनुहुन र त्यसको लागि थप ज्ञान आवश्यक परेमा 1155 फोन गरेर सोध्नुहुन पनि अनुरोध चाहिँ गर्छु।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विपद प्रभावित किसानका लागि विभिन्न प्रकारका राहत कृषि पुनर्स्थापना कार्यक्रम,
0: यस वर्षको मनसून कमजोर हुने भनेको समग्र मनसूनको अवस्था,
3: अब कार्यविधि मापदण्ड नियम कानूनले चाहिँ उहाँहरूलाई विशेष प्राथमिकता चाहिँ दिएको छ, तर चाहिँ उहाँहरूले चाहिँ म जाने ठाउँ कहाँ हो त भन्ने खालको जानकारी नहुँदाखेरि चाहिँ उहाँहरूलाई फन्डमा लिएर आउनलाई चाहिँ अलिकति चुनौती भयो।
2: कार्यान्वयनमा उदासीनता विशेष सामग्री बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। कृषि तथा विपद व्यवस्थापन सम्बन्धी सरकारी तथ्याङ्कले हरेक वर्ष हजारौं हेक्टर खेतीयोग्य जमीन बाढ़ी, पहिरो, खडेरी र असिनाबाट प्रभावित हुने देखाउँछ। सरकारले विपद प्रभावित किसानका लागि विभिन्न राहतका कार्यक्रमहरू, कृषि पुनर्स्थापना कार्यक्रम, बीमा तथा अनुदानको व्यवस्था पनि गरेको छ।
6: नेपाल सरकारले विपद प्रभावित किसान, विशेष गरी महिला किसानका लागि विभिन्न राहत, सेवा र सहुलियतको व्यवस्था गरेको छ। यद्यपि यी सेवाको

0: युनियन प्रदेश स्थानीय तह र कार्यक्रम अनुसार फरक हुन सक्छ। विपद प्रभावित किसानका लागि राहत बाढ़ी पहिरो डुबान असिना खडेरी हावाहुरी वा रोग किराबाट ठूलो क्षति भएमा राहत तथा पुनस्थापना सहयोग निशुल्क वा सहुलियत दरमा बिउ बिजन वितरण कृषि सामग्री मल उपकरण प्लास्टिक टनेल आदि सहयोग पशु चौपाईको क्षतिमा सहायता कृषि पुनस्थापना जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ। अर्को हो कृषि बीमा सुविधा। नेपालमा कृषि तथा पशुपन्छी बीमाको व्यवस्था छ। बाली फलफूल तरकारी पशुपन्छी तथा मत्स्य पालन बीमा गर्न सकिन्छ। बीमा शुल्क प्रिमियममा सरकारले अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। प्राकृतिक प्रकोप रोग वा अन्य बीमाले समेटेका जोखिमबाट क्षति भएमा दावी भुक्तानी पाइन्छ। कृषि अनुदान कार्यक्रम पनि सञ्चालनमा छ। यस्ता कार्यक्रम संघ प्रदेश र स्थानीय तह मार्फत सञ्चालन हुन्छ। उन्नत बिउ बिजन वितरण सिंचाई योजना कृषि उपकरणमा अनुदान व्यावसायिक खेती प्रवर्धन कार्यक्रम हरित गृह टनेल निर्माण सहयोग पशु तथा पाख्रा पालन प्रवर्धन अनुदान युवा तथा महिला लक्षित कृषि कार्यक्रम यस योजना अनुसार सञ्चालित छन्। भर्खरै शुरू भएको एउटा महत्वपूर्ण कार्यक्रम हो किसान सूचीकरण। किसानलाई विभिन्न सेवा र कार्यक्रमसँग जोड्न यो कार्यक्रम सञ्चालनमा छ। स्थानीय तहमा किसान दर्ता किसान परिचय पत्र कार्यक्रम कृषि सम्बन्धी तथ्याङ्क र सेवा पहुँचमा प्राथमिकता यसका क्षेत्र हुन्। सहुलियतपूर्ण कृषि कर्जा। किसानले बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण कृषि ऋण ब्याज अनुदान युक्त कृषि कर्जा कृषि उद्यम विकासका लागि ऋण सुविधा पाउन सक्छन्। प्राविधिक सेवा पनि किसानका लागि सञ्चालित कार्यक्रम मध्य एक हो। यो सेवा पालिकाको कृषि शाखा कृषि ज्ञान केन्द्र पशु सेवा कार्यालय मार्फत उपलब्ध छन्। यस सेवा मार्फत खेती सम्बन्धी प्राविधिक परामर्श रोग किरा नियन्त्रण तालिम तथा क्षमता विकास बजार सूचना प्राप्त गर्न सकिन्छ। सरकारले महिला किसानका लागि विशेष व्यवस्था पनि गरेको छ। जस्तो नीतिगत रूपमा महिलालाई प्राथमिकता दिइने व्यवस्था छ। महिला समूह तथा सहकारी मार्फत अनुदान उद्यमशीलता विकास कार्यक्रम केही कार्यक्रमहरूमा महिलालाई प्राथमिकता वा आरक्षण दिनु जस्ता छन्।
1: विपदपछि राहत बिउ कृषि सामग्री प्राविधिक सेवा र कृषि बीमा दावीको व्यवस्था भए पनि धेरै महिला किसान जानकारीको अभाव जग्गाको स्वामित्व नहुने र प्रक्रिया जटिल भएका कारणले सेवाबाट वञ्चित भइरहेका छन्। विपदमा परेका महिला किसानले यस्ता सेवा कसरी लिन सक्छन्? जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका विपद फोकल पर्सन रविराज धितालसँग साथी दीपक खत्रीले कुराकानी गर्नुभएको छ।
2: अब कार्यविधि मापदण्ड नियम कानूनले चाहिँ उहाँहरूलाई विशेष प्राथमिकता दिएको छ। तर चाहिँ उहाँहरूले चाहिँ म जाने ठाउँ कहाँ हो त भन्ने खालको जानकारी नहुँदाखेरि चाहिँ उहाँहरूलाई चाहिँ त्यो खालको प्रभावित अझ तल्लो समुदायका प्रभावित महिला किसानलाई चाहिँ यो विपदको जोखिम न्यूनीकरण राहत तथा उद्धारमा चाहिँ अगाडि लिएर आउनलाई फ्रन्टमा लिएर आउनलाई चाहिँ अलिकति चुनौती भयो।
3: त्यसो भनिदिनु न रविजी, उहाँहरू राहतको लागि अनुदानको लागि विशेष गरी कहाँ जाने, प्रक्रिया कस्तो हुन्छ, सरकारी कागजहरू कस्तो जुटाउनु पर्छ, उहाँहरूले के छ?
2: अहिले चाहिँ यो नयाँ यो विभिन्न खालको यो मापदण्ड कार्यविधिहरू परिष्कृत हुँदै गएको छ। जति सक्दो तल्लो लेभलको तल्लो समुदायका महिला किसानहरूलाई चाहिँ सहज हुने गरी कार्यविधिहरू आइराखेको छ। त्यो कार्यविधिहरूमा नि के भनिएको छ भन्दाखेरि पहिला चाहिँ जिल्लामै केन्द्रित हुनुपर्ने राहत उद्धार लगायतका विषयमा चाहिँ जिल्लामै केन्द्रित हुनुपर्ने भने अहिले चाहिँ स्थानीय तहको पनि ओडावडामा नै त्यो ओडावडालाई नै स्थानीय तहलाई नै त्यो अधिकार दिएको छ सरकारले। त्यो हुँदाखेरि चाहिँ उहाँहरू नजिकको उहाँहरूको सबभन्दा नजिकको चाहिँ ओडामा जानुभयो र त्यो खालको के छ प्रावधान भन्ने खालको कुराहरू भन्नुभयो, अथवा पालिका नजिकको पालिकामा जानुभयो भने त्यहाँ चाहिँ अहिले सबै पालिकामा चाहिँ विपद सम्पर्क व्यक्ति पनि तोकिएको हुनुहुन्छ, त्यहाँ जानुभयो भने चाहिँ उहाँहरूलाई अलिकति सहज रूपमा चाहिँ सेवा लिनको लागि सहज हुन्छ। अहिले
3: हरेक स्थानीय तहमा विपद फोकल पर्सन
2: हुनुहुन्छ, विपद फोकल पर्सन हुन्छ। अहिले त कतिपय ठाउँमा यो प्रदेश सरकारले पनि प्रत्येक ओडावडामा समुदायमा स्वयंसेवक विपद स्वयंसेवक पनि परिचालन गर्ने गठन गर्ने कार्यक्रमहरू ल्याइराखेको छ। अब अझ हामीले पनि यहाँ जिल्लाबाट भन्दाखेरि पनि समुदाय तहमा ओडा तहमा विपद स्वयंसेवकहरू गठन गर्दाखेरि चाहिँ त्यस्ता चाहिँ समुदायमै जतिर पनि बसिराख्ने हजुरले भने जस्तो कृषि क्षेत्रमा लाग्ने यो मनसुन जन्ने विपदको समयमा कृषि क्षेत्रमा लाग्ने महिला दलितहरूलाई चाहिँ त्यो स्वयंसेवक तालिमहरू सचेतना कार्यक्रममा चाहिँ अगाडि लिएर आउनुपर्छ भनेर पनि भनिराखेका छौँ। अहिले त हामीले अझै समुदाय स्तरमा समुदाय सामुदायिक विपद व्यवस्थापन समिति सामुदायिक स्वयंसेवकहरू गठन गर्ने प्रावधानहरू पनि छ। त्यहाँ नजिकैको समिति अथवा समिति नभएको ठाउँमा वडामा सम्पर्क गर्नुभयो भने उहाँहरूको अझै सेवामा सहज हुन्छ।
3: हाम्रो सामाजिक संरचना पारिवारिक संरचना हेर्दाखेरि चाहिँ अझै पनि पुरुषकै नाममा चाहिँ जग्गा हुने होइन, महिलाको नाममा जग्गै नहुने। अहिले कतिपय पालिकाहरूले किसानलाई सूचीकृत गरेका छन्, त्यसमा पनि पुरुषकै नाम चाहिँ सूचीकृत हुने। यसले गर्दाखेरि चाहिँ विपदपछि महिला कृषकहरूको राहत प्रक्रियामा उहाँहरूले पाउने सेवा सुविधामा चाहिँ कस्तो खालको असर पारिराखेको पाउनु भएको छ?
2: तपाईँले भने जस्तो अलि अगाडि यो परिवर्तन त बिस्तारै परिवर्तन हुँदै गइराखेको छ। अहिले महिलाहरूको नाममा पनि यहीँबाट जग्गा बाबतको अनुदान दिँदाखेरि पनि धेरै महिलाहरूकै नाममा जग्गा दिने, त्यसपछि लाभकारी काम गर्दाखेरि पनि अहिले के भइराखेको छ भने हाम्रो गाउँघरतिर बस्ने पुरुष मान्छेहरू चाहिँ कमाइ गर्नलाई विदेश जानुपर्ने होइन, अनि त्यस पछाडि फेरि घरहरू पुनर्निर्माण राहत दिनलाई चाहिँ पुरुषहरू घरको मान्छे विदेश भएको कारणले चाहिँ अलिकति समस्या पनि भइराखेको छ होइन। त्यो समस्या भइराखेको कारणले पनि अहिले चाहिँ बढी जस्तो चाहिँ लाभकारी कायम गर्दाखेरि पनि घरमा बसिराख्ने महिलाकै नाममा लाभकारी कायम गर्ने, त्यस पछाडि महिलाकै नाममा खाता खोल्ने र महिलाकै नाममा चाहिँ राहत तथा अनुदानको भुक्तानीहरू जाने प्रक्रिया पनि भएको छ हुन चाहिँ होइन। तर यसलाई अझै पो जति हुनुपर्ने हो, जति उहाँहरूलाई चाहिँ त्यो वर्गलाई चाहिँ अगाडि लिएर आउनुपर्ने हो, त्यो पुगेको चाहिँ छैन।
1: सरकारले 10 वर्षसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्ने भएको छ। गत वैशाखमा संसद रोकेर सरकारले ल्याएको 4 अध्यादेश प्रतिनिधि सभाले स्वीकृत गरेको छ। ललितपुरको चावलाखेलमा रहेको चिडियाखानामा केही पन्छीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिडियाखाना 2 साताका लागि बन्द गरिएको छ। उच्च अदालत पाटनले पनि व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। नेपाली कम्युनिष्ट पार्टीले आजदेखि डिजिटल माध्यमबाट सदस्यता नवीकरण गर्ने भएको छ। दक्षिण लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा 18 जनाको मृत्यु भएको छ र फिफा विश्वकप अन्तर्गत समूह डी अन्तर्गतको आज रातिको खेल अमेरिका र अस्ट्रेलिया बीच हुनेछ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: यताजाउँ आफै उताजाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भयो त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्छी बजारको लागि 010-40-30-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: ओ मेज्यू नमस्कार है
5: नमस्कार नमस्कार मेज्यू नमस्कार
4: ल बधाई छ है बिहे गर्न लाग्नु भएछ
5: ल धन्यवाद धन्यवाद मेज्यू अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू जनता गएर छमी नाच्नु पनि पर्छ क्या
4: है मेज्यू म त बिहेमा आउँदिन होला
5: ल मेज्यू मेरो बिहेमा किन नआउने नि
4: किन आउने नि मेज्यू धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बिहेमा आउनु र खै
5: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यही किन्ने त्यही सिलाउने केही चिन्तै छैन नि
4: लौ न हो र अनि ठ्याक्कै कहाँ हो नि
5: ल सुन्नुहोस् नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है
6: बाबा बाबा म त आज स्कुल जान्न
7: म पनि स्कुल जान्न मम्मी
8: सुन्नु भयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
9: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
8: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
10: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
10: 98-61-97-65-47
4: होइन भाउजू कता जान लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
4: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
1: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
4: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोपाइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 98-49-24-31-11 98-49-24-31-11
11: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: বুড়ি, এরা তো লাউ।
1: আহা, কত রাম্রো মঙ্গলসূত্র, কাহা বাট ল্যাগো?
0: কাহা বাট হলো নি? মইলে দিদি বাইনি সুনসাদি ঘর গহনা উদ্যোগ বাট ল্যাগো নি।
1: হজুর, আমি কাহা নয় তথা পুরানা আকর্ষক ডিজাইন মা সুনসাদি কা ঘর গহনা অর্ডার অনুসার তৈয়ার করিনছ।
0: দিদি বহিনী সুনচাঁদী গরগহনা উদ্যোগ, নীলকণ্ঠ নগরপালিকা, ওয়ার্ড নম্বর 3, শান্ত বাজার, ধাদিং। প্রোপ্রাইটর মেনুকা বরাইলি। সম্পর্ক নম্বর 9818 32 74 73, 9861 75 49 88, 9861 75 49 88।
2: ঘর তো বল্ল বল্ল বনাই ভাই, अब ग्रिल यूपीभीसी र अल्युमिनियम को झ्याल ढोका फिटिंग गर्न पो झ्याल छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियम का झ्याल ढोका बनाउनुका साथै फलाम स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियम का सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 को कुरा सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोप्राइटर बीरबहादुर श्रेष्ठको लागि 9843-0597-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर बीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
4: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर, शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर, सिट सीमित छ। आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
5: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आएर छ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
5: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाटे भनेर पैसा माग्दैछ।
6: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
7: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार। प्रोप्राइटर कृष्ण तिवल सिन्हा।
8: सम्पर्क मोबाइल 9741-0130-429।
9: के तपाईँले दात, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
10: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
9: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
10: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
9: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
11: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
10: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
11: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
10: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
11: प्रोपाइटर विक्टु विश्वकर्मा, सम्पर्क नम्बर 98 43 62 86 16 र 98 10 32 37 54।
10: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
12: ओ मेज्यू नमस्कार है।
13: नमस्कार नमस्कार मेज्यू नमस्कार।
12: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
13: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
12: है मेज्यू, म त बिहेमा आउँदिन होला।
13: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
12: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
13: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
12: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
13: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
14: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: ओहो, हैन के हो नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
2: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841977913 र 9813915।
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
2: इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
2: बम्पर उपहारमा हरेक स्मार्ट

0: एसएस शहीद मेमोरियल अस्पतालमा फागुन एक गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन बी 12,
0: आयरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टीमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205563।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
2: रङमाझे आरसीसी दिम गोरा चहारदिन प्रे र खोरमा नग फारममा असिम चमटारकी ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आहिन रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर 0105204070 असेम 98511 87882 फोन सिङजिम सेगो है रोमा।
0: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8, सागुटार, धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510 63 802 98510 63 802।
3: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छु नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पास।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 98491580810 98491580810।
5: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

बेचेर सपना मैले रात किनेको छु, बेचेर सपना मैले रात किनेको छु, होस लिलाममा राखी मात किनेको छु, होस लिलाममा राखी मात किनेको छु।

0: चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: होइन आज भोलि मलाई यस्तो के भयो होला घरिघरि टाउको दुख्छ निन्द्रा पनि लाग्दैन खाना त झन् पटक्कै रुच्दैन एक छत्तै डर मात्रै लागिरहन्छ के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै
1: होइन ए दिदी के भयो किन यसरी झोक्राएर बसिराख्नु भएको अनुहार पनि मलिनो देख्छु त
5: के हुनु नि खै नानी यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ घरिको हात जोड्ने घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो होइन है नानी बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने
1: ल दिदी त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि प्याथोलोजी ल्याब सेवा
6: आधुनिक प्रविधि सहित छार सूत्र सेवा
1: बिरामी भर्ना सेवा थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा अकुपंचर सेवा पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि
6: ए हो र नानी यो अस्पताल चाहिँ कहाँनिर रहेछ
1: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी
6: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि
1: ल सुन्नुहोस् दिदी त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि
6: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी उत्तेजना नहुने शीघ्र स्खलन स्वप्न दोष धातु विकार नपुंसकता महिनावारी सम्बन्धी समस्या सेतो पानी बग्ने आँख खस्ने समस्या आदिको उपचार गरिन्छ
1: हाड जोड्ने नसा च्यातिएको खुम्चिएको घुँडा दुख्ने सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ नसा च्यापिएको हड्डी छिएको प्यारालाइसिस युरिक एसिड जोड्ने दुखाई सुनिने ग्यास्ट्रिक गानोगोला अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ
6: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनास दम खोकी पथरी चाया पोतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोरायसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ
1: पाइरस फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरस फिस्टुला र फिसरको उपचार गरिन्छ
5: ओहो धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त अनि सम्पर्क चाहिँ कसरी गर्ने त
1: ल दिदी त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि
7: आरोग्य जीवनको आधार आयुर्वेद उपचार

0: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
1: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
2: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ।
1: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
2: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97 838 र 98032 40 723।
3: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, निलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404011।
4: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
5: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा।
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
5: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
4: प्रोपाइटर बिटु विश्वकर्मा। सम्पर्क नम्बर 9843462616 र 9810323154।
5: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
6: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागि हाल्दी, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
7: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
6: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
7: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843404537 र 0105090093 सम्पर्क गर्नुहोला नि।
6: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस निलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843404337।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिने नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रंगको मेटलको खोल लगाउने दाँत तथा मुख गराउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98410055754 98410055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
2: होइन आज भोलि मलाई यस्तो के भयो होला घरिघरि टाउको दुख्छ निन्द्रा पनि लाग्दैन खान त झन् पटक्कै रुच्दैन एक छत्तै डर मात्रै लागिरहन्छ के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै
3: होइन ए दिदी के भयो किन यसरी झोक्राएर बसिराख्नु भएको अनुहार पनि मलिनो देख्छु त
2: के हुनु नि खै नानी यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ घरिको हात जोड्ने घरिको के हो के यो ज्यानलाई पनि कहिल्यै आराम नमिल्ने भयो होइन है नानी बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने
3: ल दिदी त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि प्याथोलोजी ल्याब सेवा
4: आधुनिक प्रविधि सहित छार सूत्र सेवा
3: बिरामी भर्ना सेवा थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा अकुपंक्चर सेवा पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि
4: ए हो र नानी यो अस्पताल चाहिँ कहाँनिर रहेछ
3: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि
3: ल सुन्नुहोस् दिदी त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी उत्तेजना नहुने शीघ्र स्खलन स्वप्न दोष धातु विकार नपुंसकता महिनावारी सम्बन्धी समस्या सेतो पानी बग्ने आँख खस्ने समस्या आदिको उपचार गरिन्छ हात जोड्ने नसा च्यापिएको खुम्चिएको घुँडा दुख्ने सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बाथ नसा च्यापिएको हड्डी छिएको प्यारालाइसिस युरिक एसिड जोर्नी दुखाई सुन्निने ग्यास्ट्रिक गानोगोला अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ
5: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनास दम खोकी पत्थरी चाया पोतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोरायसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ
3: पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ
4: ओहो धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त अनि सम्पर्क चाहिँ कसरी गर्ने त
3: ल दिदी त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि
6: आरोग्य जीवनको आधार आयुर्वेद उपचार
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ

0: चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन बी 12,
0: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205563।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
2: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: झोला बोकेर लुखुर लुखुर कतो जान लागेको हो अर्जुन भाइ?
1: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
0: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुरो हाने जस्तो हो।
1: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
0: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
1: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
0: ल टिप, प्रोप्राइटर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
3: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
4: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
4: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
3: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: हस् बाबा।

0: सप्लायर्स धादिङ बेसिक पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
1: सम्पर्क मोबाइल 9741031429
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
2: दाँतको जराईदेखि उपचार गरिने नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रंगको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
4: बुढा आज इन्टरभ्यू थियो के भयो त
5: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छु नि भोलिबाटै काममा जाने
4: होइन के भन्छ कसरी नि
5: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ प्रोप्राइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810
6: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने कहाँ गएर किन्ने होला
7: छैन सर के सोचिरहनु भएको छ
6: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नुपर्ने कहाँ गएर किन्ने होला
7: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 9851108878 र 9808878778
9: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।